व्यापार मनग्ञ नाफा कमाउन सकिएला दाम्पत्य जीवन में एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सक्ने समय छ। माया र प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुशी तथा खुशी भएको महसुस हुनेछ। विपत्तिमा परेका मानिसहरूलाई सहयोग गर्न पाउँदा मन प्रसन्न हुनेछ। धनु राशि आफन्त तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइने हुँदा अगाडि बढ्न सहज हुनेछ। तपाईसँग मनमुटावको भावना राख्ने तथा शत्रुता सामग्रीहरू आफै कमजोर बनेर जानेछन्। काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आमदानी हुनेछ। स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ। शुभ र मांगलिक समारोहमा सहभागी हुँदा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुट्नेछ। सामाजिक काममा समय व्यतीत हुनेछ। मकर राशि मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ। पढ़ाई र लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ। सन्तान र छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न बन्नेछ। बैंकिङ क्षेत्रमा गरेको लगानीबाट भने जस्तो आमदानी हुनेछ। माया र प्रेमको गाँठो कसिलो भएर जानेछ। जीवनसाथीले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ। कुम्भ राशि तपाईको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ। अरूकै काममा समय बित्ने हुँदा आफ्नो काम थाँतिरहनेछ। विभिन्न योजनाहरू छलफलका लागि ल्याउन सकिने भए पनि सहकर्मीहरूबाट नै विरोध हुनेछ। अध्ययनमा भने जस्तो सफलता प्राप्त हुन निकै मेहनतको जरूरी पर्नेछ। कुनै पनि काम गर्दा गम्भीर बन्नुहोला। हतार गर्नाले काम बिग्रन सक्ने योग छ। प्रेममा अविश्वास बढेर जान सक्छ। र अब अन्तिममा मीन राशि शुभ तथा मांगलिक समारोहमा जमघट भएर स्वादिष्ट भोजन गर्न मिल्ने अवसर प्राप्त हुनेछ। छोटो दूरीको परिणाममुखी यात्राले को तय हुनेछ भने खेलकुद र अन्य क्रियाकलापहरूमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन्। उद्योग शेयर बजार र व्यापार व्यवसायमा लगानी बढ़ाएर भने जस्तो नाफा कमाउन सकिनेछ। माया र प्रेमको गाँठो कसिलो हुनका साथै दाम्पत्य जीवनमा खुशियाली छाउनेछ। दाजुभाइ र अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुशी रहनेछ।

नै हामीलाई अघिल्लो दिन नै हाम्रो टेलिफोन नम्बर 0625414100 फोन गरेर अथवा हाम्रो इमेल अथवा सामाजिक सञ्जालमा पनि शुभकामना पठाउन सक्नुहुने जानकारी दिन चाहन्छौ। साथै आज राशिफल सँगै जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोर बाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: आदरणीय श्रोताबिन्द, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएका छन्। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना दिएर हामी फेरि उपस्थित हुनेछौ। आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोपाइटर राम भुजेल, सम्पर्क 98191 50630 र 97476 80681।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक

0: खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
1: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
0: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
8: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142336, मोबाइल 9556078302 र 9446078302।
9: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरिज सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
14: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
15: सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
16: आज 2083 साल भदौ 18 गते बिहिबार, सन् 2026 सेप्टेम्बर 3 तारीख भदौ कृष्ण पक्षको सप्तमी तिथि।
17: काया कैरनका साथमा
18: किसान पाइप प्रोडक्ट्स प्राली
17: राष्ट्रको शान किसान
18: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
15: आज वार्षिक उत्सव मनाउँदै गरेको चितवनको रेडियो माडी 107.6 मेगाहर्ज र दाङको रेडियो नयाँ युग 107.3 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
16: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ्दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थलमार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण।
15: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव।
16: रसुवा र तातोपानी अवरूद्ध भएपछि कोरला नाका व्यस्त, तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने।
15: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम, विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान।
16: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियाको सामना गर्दै।
19: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
20: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
19: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
20: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
19: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
20: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौँका गोदाम भरिभराउ भएका छन्। तर जसका लागि राहत संकलन भएको हो उनीहरूलाई व्यवस्थित ढंगले वितरण नभएपछि बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरहरूमा काठमाडौँबाट राहत नपुगेको गुनासो बढ़िरहेको छ। संकलित राहत सामग्री काठमाडौँका जिल्ला प्रशासन कार्यालय, वसुन्धराको राधास्वामी सत्संग व्यास भवन र सामाखुशीको नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्रमा राखिएको छ। काठमाडौँ प्रशासनले नवयुवा आन्दोलनमा ध्वस्त पुरानो भवनको भुइँतलाको प्यासेज भरि दाल, चामल, चाउचाउ, तेल, नुन, मिनरल वाटरदेखि सिरक, डसना र लत्ता कपडा समेत चाङ लगाएर राखिएका छन्। यहाँ सीमित सामान मात्रै अट्ने भएकाले अझ धेरै सामान तोकिएका अरू ठाउँमा राखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताउनुभयो। यसबाहेक स्वास्थ्य सम्बन्धी राहतका सामग्री टेकुको स्वास्थ्य सेवा विभागमा र विदेशबाट आएका केही राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राखिएको छ। हाल बाढ़ी प्रभावितलाई रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका 32 ठाउँमा होल्डिङ सेन्टरमा राखिएको छ। तर धेरै होल्डिङ सेन्टरमा केन्द्रबाट राहत सामग्री नै नगएको गुनासो बढ़ेको छ। त्यहाँ विभिन्न संघ संस्थाको सहयोगमा पालिकाको समन्वयमा खानेर बस्ने प्रबन्ध गरिएको छ। यद्यपि सरकारले आवश्यकता अनुसार पालिकाहरूमा पठाइरहेको बताएको छ। अहिले काठमाडौँ उपत्यका 3 ठाउँमा राहत सामग्री हस्तान्तरण गर्नेहरूको भीड़ बढ़ेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यस्तै भोटेकोसीमा आएको भीषण बाढ़ीले मुख्य सड़क, पुल र संचार संरचना बगाएपछि सिंगो रसुवाको भूगोल पूर्ण रूपमा सम्पर्क विच्छेद छ। 2000 भन्दा धेरै नागरिक बेपत्ता बनाएको यो महाविपत्तिमा स्थल मार्ग ठप्प भएपछि रसुवाको उद्धार र राहत कष्टपूर्ण बन्दै गएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
5: यसैबीच रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितका लागि देशैभरबाट सहयोग जुट्ने क्रम चलिरहेको छ। पालिका, राजनैतिक दल, निजी क्षेत्रका साथै सातै प्रदेश सरकारले पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़, बागमती, लुम्बिनी र कोशी प्रदेशले 3-3, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा प्रदान गर्ने घोषणा गरेका छन्। यस्तै भारतबाट बाढ़ी पीड़ितका लागि राहत सामग्रीको 5 खेप पनि हिजो आइपुगेको छ। भारतीय सेनाको विमानबाट उद्धारका लागि विशेष उपकरण सहित 11 सदस्यीय उद्धार टोली र 5.5 टन अत्यावश्यक औषधि आइपुगेको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयको भारत हेर्ने महाशाखाका सहसचिव गेहेन्द्र राज भण्डारीलाई 5 खेपको राहत हस्तान्तरण गर्नुभएको छ। चीनले बेली ब्रिज सहित राहतको 3 खेप पठाउने तयारी गरेको छ। बेली ब्रिज मेडिकल उपकरण तथा विज्ञ सहितको टोली आउन लागेको चीनिया दूतावासले जनाएको खबर नयाँ पत्रिकामा छ।
4: सरकारले परियोजनाका संचालकलाई पनि उद्धारको अनुमति दिएपछि लाङटाङ जलविद्युतको सुरुगमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। पेनस्टक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी पुवाल बनाइएकामा आज उद्धार टोली भित्र छिर्ने परियोजनाका प्रवर्धक विजय मोहन भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। अरू परियोजनाको तुलनामा माथिल्लो त्रिशुली 3A उद्धारको मेहनत बढ़ी भएको देखिन्छ। तर विभिन्न विकल्प अपनाउँदा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B पनि प्रगति देखिएको छैन। आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएकोमा हिजो त्यस क्षेत्रमै खोजी भएको सेनाले जनाएको छ। चिलिमी जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ अनि रसुवागढ़ीमा सोमबार सुरुङको 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालिएको छ।
5: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण देशले भोग्नु परेको त्रासदीपूर्ण विपद बारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने बेला आएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीको घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा खेप्नुपर्ने जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको पनि प्रधानमन्त्री शाहले जनाउनु भएको छ। भोटेकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको विज्ञहरूको भनाई पनि प्रधानमन्त्रीले हिजोको संसद बैठकमा उद्धृत गर्नुभयो। उहाँले जलवायु परिवर्तनको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका शून्य प्राय रहेको तर त्यसको असरमा ठूलो रूपमा परिरहेको पनि उहाँले उल्लेख गर्नुभयो। जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक छ उहाँले भन्नुभयो। त्यसैले जलवायु परिवर्तनबाट सिर्जित क्षेत्रीय नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्छ। भोटेकोशी बाढ़ीले नेपाल जनधनमा ठूलो क्षति गरेपछि जलवायु परिवर्तनले नेपाललाई पारेको असरका विषयमा प्रधानमन्त्रीको तहबाट नै अन्तर्राष्ट्रिय समुदायमाझ राख्नुपर्ने तथा जलवायु परिवर्तनबाट परेको क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठिरहेको छ। राष्ट्रसंघको 81 महासभाको 17-23 भदौबाट अमेरिकाको न्यूयोर्कमा हुँदैछ। मन्त्री परिषदले भदौ 3 परराष्ट्र मन्त्री शिशिर खनाल महासभामा भाग लिन जाने निर्णय गरेको थियो तर भोटेकोशी बाढ़ीपछि महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने सुझाव मन्त्रीहरू प्रधानमन्त्रीका सल्लाहकार परराष्ट्रविदहरूले दिइरहेका खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीले अर्थतन्त्रमा पारेको असर र चुनौतीबारे अर्थविदसँग कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ़दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थल मार्ग ठप्प भएपछि रसुवामा उद्धार राहत कष्टपूर्ण, अहिलेसम्म झण्डै 12,000 उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन, 1,200 भन्दा धेरैको शव फेला, विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनको क्षतिसँगै देशको अर्थतन्त्रमा ठूलो असर गरेको छ। बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र चुनौती बारे साथी कृष्ण शर्माले अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गर्नुभएको छ।
3: जैविक कुराहरू र मानवीय कुरा छोडेर बाँकी कुरा हिसाब गर्दा पनि 6-7 खर्ब भन्दा माथिको, किन भन्दा झण्डै 7 खर्बको नोक्सानी 2072 सालको भूकम्पमा भएको थियो 14 जिल्ला। तर भूकम्पमा घर लडे तापनि त्यहाँका सामानहरू जस्ता तस्तै थिए, अहिले त केही पनि छैन। अब त्यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने सामान्य हामीलाई ठूलो अहिले चुनौती आएको छ।
4: त्यसले एउटा निश्चित क्षेत्रमा भएको घटनाले देशभरि पार्न सक्ने अर्को प्रभाव के हुन सक्छ?
3: आपूर्ति श्रृंखलामै असर परिसक्यो, अब मान्छेको व्यवसायमै असर परिसक्यो है। अब यसको असर कहाँ देखियो भन्दा त कृष्णवीरको पहिरो, अब बाढ़ी आएर नारायणीसम्म नै कतिपय भौतिक संरचनाको क्षति त पुर्याएको थियो। अब त्यसमाथि माथि गएर अहिले राजमार्गलाई नै अवसर पारेर अहिले काठमाडौँ चाहिँ नाकाबन्दी जस्तो भएको अवस्था छ। काठमाडौँ भनेको संघीय राजधानी हो, देशको कुल जनसंख्याको 17-18% जनसंख्या यही बस्छ, अनि व्यापारको केन्द्र पनि यही नै हो है, र कुल व्यापारको चाहिँ नि 32% यही नै हुन्छ, र मूल नाका एउटा चाहिँ हिजोको यो तातो पानी पछिको मल्लकालदेखिको नाका हो, हुन त बीचमा कम चल्या थियो, त्यो नाका पूर्ण रूपले बन्द भयो। कृष्णवीरको पहिरोले हाम्रो लाइफ लाइन नै मै असर पारे, 1 महिना लाग्छ बनाउने भन्नुको अर्थ भनेको भने त्यसले हाम्रो कुलगार्स उत्पादनमा ठूलो असर पार्छ, त्यो बहुपक्षीय प्रतिकूल असर यहाँ पर्ने देखिन्छ।
4: ठूलो पुनर्निर्माण खर्चले सरकारको बजेट सार्वजनिक ऋणमा चाहिँ प्रभाव त पक्कै पनि पार्छ, त्यो दबाव मुलुकले थेक्न सक्ने स्थिति कस्तो छ, अहिलेको अवस्था के हो?
3: यसो छ, राजस्व वृद्धि दर अत्यन्त कम छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएका छन्, चुनौतीमै छौं हामी। तर मूल कुरा के हो भन्दाखेरि हामी थप ऋण लिएर बिहोर्न सक्ने धेरै हामीसित अब क्षमता छैन, त्यो हाम्रो ढाड कुचिसकेका छ। त्यस कारणले गर्दा अब हाम्रो विकासको मोडेल चाहिँ लाई अलि फरक पार्नुपर्छ।
4: त्यो क्षतिबाट पुनर्स्थापनाका लागि सरकारले दीर्घकालीन रूपमा त एउटा खालको अभ्यास गर्नै पर्छ, तत्कालका लागि चाहिँ के गर्नुपर्छ, यहाँको सुझाव के छ?
3: कहिले कहीँ हामी राजनीति धेरै गर्न खोज्छौ, हुन त राजनीति चाहिँ मूल कुरो हो, तर गैर राजनीतिक बनाइदिन्छौ, त्यसलाई राजनीतिको मर्म भन्दा बाहिर लगिदिन्छौ। गत साल नै त्यो चीनबाट आउने लेनदेन नदी र भोटेकोशीमा मिसिएर आउँदाखेरि नै हिम नदी आएर त्यसले आएको बाढ़ीले प्रभाव पारिसकेका थियो, अनि गत सालै फेरि भदौ 24 गते एउटा अर्को खालको विद्रोह भयो, त्यो विद्रोह हुँदा नि ठूलो नोक्सानी भयो, तर त्यसको न्यून मूल्याङ्कन गरिया छ, 84 अर्ब भनिया छ, त्यो 84 अर्ब भन्दा ट्रिपल छ त्यो, यस्तो कुरा चाहिँ यहाँ नहोस्।
1: अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, रसुवा र तातोपानी नाका अवरूद्ध भएपछि चीनबाट वस्तु आयात गर्ने तेस्रो प्रमुख नाका कोरोला व्यस्त हुने भएको छ। ढुवानीका लागि टाढा र महँगो मानिए पनि अहिले चीनबाट सामान आयात गर्ने एकमात्र विकल्प कोरोला नाकामा कन्टेनरहरू डाइभर्ट हुन थालेका छन्। दशैं र जाडोका लागि नेपाल ल्याउँदै गरेका केरूङ तथा अरू चिनिया भूभागमा रहेका करिब 250 कन्टेनरहरू कोरोला नाकातर्फ पठाउने तयारी भइरहेको व्यवसायीहरूले बताएका छन्। रसुवाको टिमुरे नाकामा भोटेकोशीको विनाशकारी बाढ़ीपछि नेपाल चीन व्यापारका लागि वैकल्पिक मार्गमा रहेको तातपानी नाका पनि बन्द छ, जसले गर्दा दशैं तिहार र जाडो महिनाका लागि नेपाली व्यापारीले ल्याएका सामान केरूङ लासा र चिनिया सड़कमा अलपत्र छन्। यस्तै पृथ्वी राजमार्ग सञ्चालनमा नाउन्जेल तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाडौँ ल्याइने भएको छ। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी नारायण यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधिबीच तराईबाट काठमाडौँमा ग्यास ढुवानी गर्ने भाडा दर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। मोतिहारी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले देशभर खपत हुने इन्धनको 70% आयात भइरहेकोले पेट्रोलियम पदार्थमा कुनै समस्या नरहेको नेपाल आयल निगमले जनाएको छ।
2: यस्तै भोटेकोसीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजना बन्द हुँदा वर्षायाममा निर्यात घटेको छ। औसत 1000 मेगावाट निर्यात गर्दै आएको नेपालको बिजुली अहिले झण्डै 650 मेगावाटमा सीमित बनेको छ। भारतमा निर्यात भइरहे पनि बंगलादेशमा भने निर्यात रोकिएको छ। बंगलादेशमा निर्यात गर्न स्वीकृति पाएको 22.1 मेगावाटको चिलिमे र 24 मेगावाटको त्रिशुली जलविद्युत आयोजनामा भोटेकोसीमा आएको बाढ़ीले क्षति पुर्याएको छ। एक हप्ता यता भारतमा समेत निर्यात स्वीकृति पाएका यी दुई आयोजनाको उत्पादन बन्द भएको छ। चिल्लिमे र त्रिशुली जलविद्युत आयोजनाले 21.4 र 18.6 मेगावाट बिजुली भारतलाई बिक्री गर्ने गरी स्वीकृत पाएका छन्। यिनै आयोजनामा उत्पादित बिजुली बंगलादेशमा समेत बिक्री गर्ने गरी भारतले अनुमति दिएको थियो। बंगलादेशमा बिजुली डलरमा बिक्री गर्दै आएको छ। रसुवातर्फ भोटेकोसी बाढ़ी आएको 3 दिनपछि चीनले तातोपानी नाकाबाट नेपालमा गरिने निर्यात व्यापार निश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ। दुवै नाका बन्द भएपछि चीनसँग स्थलमार्गबाट गरिने व्यापारका लागि विकल्प रहित नाका अब कोर्ला भएको छ। तर कोर्ला नाकामा प्लान्ट क्वारेन्टीनले तत्काल काम गर्ने अवस्था नभएपछि चीनको केरूङ रसुवातर्फ र निलाम तातोपानीतर्फ आएका कन्टेनरमा लोड गरिएका झण्डै 25 करोड़ रूपियाँ बराबरको फलफूल तथा मसला जन्ने मालवस्तु कुहिन थालेको खबर कान्तिपुर दैनिकमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
6: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ती, फोन 0635903769।
10: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने: खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
11: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
10: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
11: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना
2: छ। त्यो दिनको घटना बताउँदै रिजाल भन्नुहुन्छ, अचानक बाढ़ीको भेल तीव्र गतिमा आउने सूचनापछि हामी स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान माइकिङ गर्दै दौड़िरहेका थियौं। त्यही बेला हामीलाई नै बाढ़ीले चपेटामा पार्यो। रिजालले आफ्नो मोटरसाइकल त्यही छाडेर माथि जंगलतर्फ दौड़िएको र 10 सेकेण्डले गर्दा बाँच्न सफल भएको बताउनुभयो। उहाँलाई यति बेला आफ्नो ज्यान जोगिएको खुशी भन्दा सहकर्मी गुमाएको पीड़ा ठूलो छ। आँखै अगाडि मानिस, घर र सहकर्मी बाढ़ीमा हराएको दृश्य उहाँको सम्झनाबाट हट्न सकेको छैन। आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको छ। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्यभन्दा बढ़ी हो। पालाउमा चलिरहेको प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ़दा समुद्री तापक्रम समेत वृद्धि हुने र त्यसले टुना माछाको वासस्थानमा पूर्वतर्फ सर्ने बताएका छन्। प्रशान्त क्षेत्रमा विश्वको झण्डै 1/3 टुना उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूको आमदानीमा ठूलो असर पार्नेछ। तटीय क्षेत्रमा निर्भर समुदायको माछा उत्पादन समेत झण्डै 65% घट्न सक्ने अनुमान छ। जलवायु परिवर्तनका कारण विनाशकारी बाढ़ीको जोखिम बढ़नुका साथै समुद्री नुनिलो पानी जमीनभित्र पस्दा खानेपानीका स्रोत दूषित हुने जोखिम पनि बढ़ेको वैज्ञानिकहरूको भनाई छ।
2: अब खेल खबर। एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बांगवीमा रहेको वाईएससी यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहरानीलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अंक जोड़िसकेको छ। एसीसीको अंक तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अंक छ, तर नेपाल रनरेटका आधारमा अगाडि रहेको छ। यस्तै तेस्रो खेल नेपालले भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। प्रतियोगितामा 10 टोली सहभागी छन् र 4 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कर्णाली प्रदेश लगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भेगमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा 65.6 मिलिमिटर पानी परेको छ। रसुवा पर्वत, स्याङ्जा, कास्की, दोलखा, सङ्खुवा सभा र सोलुखुम्बुमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम, मधेस र कोशी प्रदेशका तराई भेगमा तुलनात्मक रूपमा कम पानी परेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका यी दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, गेग्रान, बहाव तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
2: गएको भदौ 10 गते बिहान भोटेकोशीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा, नुवाकोट, चितौन र धादिङका नदी किनारका बासिन्दाहरूले सामान्य बाढ़ी ठानेका थिए, तर केही घण्टामै त्यो पानीले घर, गोठ, खेतबारी, सड़क, पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभावमा परेका हजारौं परिवारमध्ये धेरैका लागि सबैभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरू वर्षौंको मेहनतले हुर्काएको पशु चौपाय पनि गुमाउनु थियो। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु गुमाउनु परेको बताएका खबर गोर्खापत्रमा छ।
1: एक हप्ता अघि रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले घर, बस्ती र भौतिक संरचना मात्र बगाएन, शिक्षाको उज्यालो छर्ने विद्यालयलाई पनि अँध्यारो बनाइदियो। रसुवा, धादिङ र नुवाकोटका 12 विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारी गरी 267 जना बाढ़ीपछि बेपत्ता हुँदा शिक्षा क्षेत्र तहनस शिक्षा क्लस्टरले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 18 जनालाई बाढ़ीले बगाएको छ, जसमा 1 शिक्षक र 17 विद्यार्थी छन्। त्यस्तै बाढ़ीपछि 249 जना बेपत्ता छन्, जसमा 15 शिक्षक र 233 विद्यार्थी छन्। बाढ़ीले 10,000 को पढ़ाई प्रभावित भएको छ। बाढ़ीका कारण अभिभावक गुमाएका, विद्यालय भवन भत्किएर पढ़ाई छुट्ने अवस्थाका विद्यार्थीका लागि सरकारले विकल्प खोज्न थालेको छ। शिक्षा मन्त्रालयले प्रदेश पालिका र होल्डिङ सेन्टरमा आश्रय लिइरहेका स्थानीय तथा अभिभावक सँगको समन्वयमा विद्यार्थीलाई पठन पाठनमा जोड्ने गरी तयारी गर्न लागेको हो।
2: भोटेकोशी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ।
1: गएको बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण विशेष गरी रसुवा, नुवाकोट र धादिङका दूरसञ्चार पूर्वाधारमा गम्भीर क्षति पुगेको थियो। अहिले यस क्षेत्रमा सञ्चालित नेपाल टेलिकमका 83 र एनसेलका 27 मोबाइल टावरमा प्रभाव परेकोमा धेरैजसो ठाउँमा सेवा फेरि शुरू गरिएको टेलिकम सेवा प्रदायकले बताए पनि फोन लाग्ने तर बोलेको नबुझिने समस्या रहेको स्थानीय बासिन्दाको गुनासो छ।
2: नेपाल आयल निगमले एलपी ग्यास घरायसी प्रयोजनका लागि मात्र उपलब्ध गराउने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गई मुख्य राजमार्ग अवरूद्ध भएपछि बजारमा ग्यासको आपूर्तिमा समस्या भएपछि घरायसी प्रयोजनका लागि मात्र वितरण गर्न लागेको हो।
1: काठमाडौँ उपत्यकामा खपत हुने तरकारीमा छिमेकी जिल्लाले भर्थे गरिरहेका छन्। गएको आइतबार नागडुङ्गा मुगलिन सड़क अन्तर्गत कृष्णभीरमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग बन्द हुँदा काठमाडौँ उपत्यकामा छिमेकका जिल्ला धादिङ, नुवाकोट, काभ्रे र काठमाडौँ उपत्यकामै उत्पादित तरकारीले माग धानिरहेको यस क्षेत्रका व्यापारीहरूले बताएका छन्।
2: नेपालमा हिमपहिरो र हिमताल फुट्ने घटना नयाँ होइनन्। हिमश्रृंखलाको देश भएकाले यहाँ प्राकृतिक रूपमै हिमताल कहिलेकाहीँ फुट्ने गर्छ, तर विगत 3 दशक यता जलवायु परिवर्तनका कारण यस्ता घटनाको फ्रिक्वेन्सी र क्षतिको आकार दुवै बढ़ेको विज्ञहरूको विश्लेषण छ।
1: काया कैरनमा अब पालो उखानको
2: पर्खे भेटिन्छ, सहे देखिन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ्दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थलमार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत प्रष्ट हुन।
1: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव,
2: रसुवा र तातोपानी अवरूद्ध भएपछि कोरला नाका व्यस्त, तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने,
1: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम, विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने अनुमान,
2: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ी पीड़ितको वास्तविक अवस्था र फेसबुकमा मात्रै धेरै भेटिने सरकारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घर बस्ती डुबाएको एउटा ठाउँमा एकजना मान्छे कम्मर कम्मर आउने पानीमा उभिरहेका छन्। सबै थोक डुबाए पनि हातको मोबाइल चाहिँ बाँकी छ, अनि मोबाइलमा फेसबुक खोल्न खोज्दै उनी भन्दैछन् सरकार भेटिने यसमै हो, यही चल्दैन, के गर्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: अन्तर्मन को आवाज।
1: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: कि बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
3: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
5: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
6: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
5: फोन नम्बर 0564143221
6: मोबाइल 9865078634 र 9701105090
7: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
8: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
9: ए सबिना यस्तो हतारमा कता हो
2: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
9: ल बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भक्ता लिनु र मेरो बिहेको लागि पनि सबै गरगना त्यही बनाएको
10: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864078528 र 9908216142
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
9: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
7: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0654141042 9856231128 9462414726
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
6: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
11: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
12: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
13: कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना यस समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत सर्वसम्मत नभएका अध्यक्ष र सदस्य पदका लागि सर्वसहमतिमा निर्णय भएको हुँदा आगामी भाद्र 19 गते शुक्रबारका लागि तय भएको मतदान कार्य तत्कालका लागि स्थगित गरिएको सम्पूर्ण सदस्य महानुभावहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ अनुरोधक पदम लामिछाने संयोजक एवं निर्वाचन मण्डल कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
14: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
15: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
14: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
15: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
14: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
15: होटल फ्यामिली एन्ड लज खैरेनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98 5523420 98 0141 54674 र 98 4 60 23 420

0: राही 103.8 MHz।
1: नमस्कार, म डाक्टर प्रकाश आचार्य, छाला तथा कपाल रोग विशेषज्ञ। अहिले बजारमा धेरै थरीका र धेरै ब्रान्डका भाइटामिन सी सेरमहरू पाइन थालिएका छन्। जबकि आजभन्दा 5-10 वर्ष अगाडिको कुरा गर्ने हो भने नेपालमा भाइटामिन सी सेरम पाउन अलि मुस्किल नै थियो। तर अहिले आएर धेरै जसोले भाइटामिन सी प्रयोग पनि गर्न थाल्नुभएको छ र तपाईँहरू मध्ये पनि कतिपयले भाइटामिन सी सेरम आफैले पनि प्रयोग गरिरहनु भएको होला, अथवा कतिपयले अब भाइटामिन सी सेरम प्रयोग गर्ने भन्ने सोचिरहनु भएको होला। यदि यस्तो हो भने यो भिडियो तपाईँहरूको लागि हो। आज यो भिडियोमा मैले भाइटामिन सी आखिर किन प्रयोग गर्ने, भाइटामिन सी सेरमहरू कस्तो कस्तो प्रकारको हुन्छन् र के सबै सेरमहरू उस्तै हुन् र यो सिरम कसरी प्रयोग गर्दा धेरै फाइदा हुन्छ, यी कुराहरूको बारेमा आज तपाईँलाई म जानकारी दिन गइरहेको छु। अब सुरु गरौँ। र पहिलो कुरा के छ भन्दा, भाइटामिन सी आखिर अनुहारको छालामा किन लगाउने? भाइटामिन सीका धेरै अध्ययनहरू भएका छन् र ती अध्ययनहरूले भाइटामिन सीका मुख्यतः 3 फाइदाहरू देखाएका छन्। ती 3 फाइदा मध्ये पहिलो फाइदा हो, यसले एउटा एन्टी अक्सिडेन्टको रूपमा काम गर्छ। र यो भनेको के हो भन्दा, हाम्रो अनुहारको छाला वातावरणका कुराहरू जस्तै घामको किरण भयो, धुलो धुवा जस्ता प्रदूषणहरू, यो कुराहरूमा एक्सपोज अथवा देखिरहेको हुन्छ र यी कुराहरूले गर्दा हाम्रो अनुहारको छालामा अक्सिडेटिभ स्ट्रेस परिरहेको हुन्छ। र यो भाइटामिन सीले गर्ने एउटा मुख्य काम भनेको यसले एन्टी अक्सिडेन्टको रूपमा काम गरेर त्यो अक्सिडेटिभ स्ट्रेसलाई कम गर्ने काम गर्दछ, जसले गर्दा छालामा अनुहारको छालामा हुने कोलाजेन ड्यामेजलाई कम गर्छ र चाँडो चाउरीपन देखिने अथवा छाला सुक्खा अथवा डल देखिने समस्यालाई पनि कम गर्न हेल्प गर्दछ। त्यस्तै गरेर भाइटामिन सीको अर्को फाइदा भनेको यसले कोलाजेन बन्न पनि मद्दत गर्दछ, जसले गर्दा छालामा चाउरी पर्ने समस्या कम हुन्छ। र यसको अर्को फाइदा भनेको यसले छालामा अनुहारको छालामा हुने पिगमेन्टेसन अथवा छाला कालो खैरो हुने समस्यालाई पनि कम गर्न मद्दत गर्दछ। त्यसपछि अर्को कुरा आउँछ, यदि भाइटामिन सीका यति धेरै फाइदा छन् र भाइटामिन सी सजिलै हामीले खाने कागतीमा, सुन्तलामा, अम्बा, मेवा आदिमा पाइन्छ, त्यस्तै गरेर भाइटामिन सीका क्याप्सुल र ट्याब्लेटहरू पनि सस्तैमा पाइन्छ भने महँगो हालेर हामीले भाइटामिन सी सेरम अनुहारको छालामा किन लगाउनु पर्यो? यस्तो किन हो भने हामीले खाएको भाइटामिन सी एकदमै कम मात्रामा मात्रै हाम्रो छालामा पुग्दछ र भाइटामिन सी भनेको एउटा वाटर सोल्युबल अथवा पानीमा घुल्ने भिटामिन भएको हुनाले यो शरीरमा स्टोर भएर अथवा जम्मा भएर बसिरहन सक्दैन। त्यसैले हामीले खानेकुराबाट पाएको भाइटामिन सी हाम्रो शरीरलाई स्वस्थ राख्न त मद्दत गर्दछ, तर त्यो भाइटामिन सी छालामा पुगेर त्यसको फाइदा भने खासै देखिँदैन। त्यही भएर हामीले छालामा भाइटामिन सी बाहिरबाट लगायो भने बढी फाइदा पुग्दछ। त्यस्तै गरेर अर्को धेरैलाई जान्न मन लागेको विषय हुन्छ, भाइटामिन सी सेरमहरू आखिर किन धेरै महँगो हुन्छ त? नाम चलेको भाइटामिन सीहरू हेर्ने हो भने 15 ml 30 ml पनि कम्तीमा पनि 2000 भन्दा बढी नै पर्दछ। भाइटामिन सी सेरम कतिसम्म महँगो हुन सक्छ भन्ने उदाहरणको लागि यो स्किन स्युटिकल्सको सी फेरुलिक भन्ने भाइटामिन सी को 30 ml बोतलको प्राइस नै $166 पर्छ। आखिर हामीले खाने सुन्तला कागतीमै पाइने भाइटामिन सी यस्तो महँगो किन हुन्छ त? यो कुरा बुझौँ। हामीले भाइटामिन सीको एक्टिभ फर्म अथवा जुन छालामा काम गर्ने फर्म हो त्यसलाई एल एस्कोर्बिक एसिड भन्छौँ र यो भाइटामिन सी एकदमै अनस्टेबल अथवा अस्थिर हुन्छ, भनेको यसलाई घामले हावाले सजिलै असर गर्न सक्दछ र त्यो असरले गर्दा यो केही समयमै डिहाइड्रो एस्कर्बिक एसिड भन्ने वस्तुमा परिवर्तन हुन सक्दछ, जुन चाहिँ इनएक्टिभ अथवा काम नलाग्ने हुन्छ। त्यसैले भाइटामिन सी सेरम राखिने बोतलहरू अथवा पम्पहरू चाहिँ हावा नछिर्ने खालको र उज्यालो नछिर्ने खालको हुनु जरुरी हुन्छ। त्यस्तै गरेर भाइटामिन सी एउटा पानीमा घुल्ने वाटर सोल्युबल भिटामिन भएको हुनाले यो भाइटामिन हाम्रो छालामा सजिलै प्रवेश गर्न गाह्रो हुन्छ। त्यस्तै गरेर यो भाइटामिन हाम्रो छालामा प्रवेश गर्नको लागि पीएच 3.5 भन्दा कम बनाउनु पर्ने हुन्छ। त्यसैले जुन कम्पनीले भाइटामिन सी उत्पादन गर्दछ त्यो कम्पनीले यी सबै कुराहरू ध्यान दिनुपर्ने भएको हुनाले भाइटामिन सी महँगो हुन गएको हुन सक्छ। त्यसैले हामीले भाइटामिन सी रोज्दा पनि जुन पाए त्यही कम्पनीको रोज्यौँ भने त्यो भाइटामिन सी कसरी बनाइएको छ र त्यसले वास्तवमै हाम्रो छालालाई फाइदा गर्छ कि गर्दैन भन्ने कुरा शङ्कास्पद हुन सक्दछ। एउटा हामीले त्यो कुरामा सचेत हुनु जरुरी हुन्छ। त्यसपछि अब कुरा गरौँ भाइटामिन सी कति बेला लगाउने र कति पटक लगाउने। अघि मैले भनेको थिएँ भाइटामिन सी सेरमको एउटा प्रमुख फाइदा भनेको यसले घामको किरणबाट हुने अक्सिडेटिभ ड्यामेजबाट जोगाउन मद्दत गर्दछ। त्यसैले यसलाई बिहान लगायो भने अझै बढी फाइदा हुन्छ। तर एउटा कुरा के ध्यान गर्नुपर्दछ भन्दा बिहान लगाउँदाखेरि यसमाथि जहिले पनि सनस्क्रिन लगाउनु जरुरी हुन्छ। तर त्यो भन्दैमा यो बेलुका लगाउन नमिल्ने पनि होइन, बेलुका पनि यसको प्रयोग गर्न मिल्छ। तर याद के गर्नुपर्दछ भने यदि बेलुका औषधिजन्य मलमहरू अथवा रेटिनोल अथवा ट्रेटिनोइन जस्ता मलमहरू बेलुका लगाइएको छ भने त्योसँग भाइटामिन सी नमिसाएको नै राम्रो हुन्छ। र अब कुरा गरौँ भाइटामिन सी सेरम कसरी लगाउने। भाइटामिन सी सेरम पातलो पानी जस्तो भएको हुनाले यसलाई अनुहार धोइसकेपछि सबैभन्दा पहिला लगाउनु पर्दछ। र भाइटामिन सी छालामा एब्जर्ब भएर राम्ररी काम गर्नको लागि कम पिएच अथवा एसिडिक पिएच चाहिने भएको हुनाले यो प्रयोग गर्नुभन्दा अगाडि ग्लाइकोलिक एसिड अथवा सालिसाइलिक एसिड भएका फेसवासहरूले मुख धोएर यो लगायो भने यो बढी छिर्छ र बढी फाइदा हुन सक्छ। र भाइटामिन सी सेरम लगाउँदा 3-4 ड्रप्स अथवा 3-4 थोपाले पुरै अनुहारलाई नै पुग्ने गर्दछ। र अर्को कुरा कि जुनसुकै भाइटामिन सी लगाए पनि उस्तै हुन्छ। धेरैलाई यो कुरा अलि टेक्निकल लाग्न सक्छ, तर त्यत्रो पैसा हालिसकेपछि आफूले अलिकति जानकारी लिनु भने जरुरी नै हुन्छ। भाइटामिन सीको अहिलेसम्म धेरै जसो अध्ययनहरूले अध्ययन गरेको रूप भनेको एल एस्कर्बिक एसिड भन्ने भाइटामिन सी हो। र यो भाइटामिन सीलाई सबैभन्दा प्रभावकारी रूप पनि भनिन्छ। तर यो भाइटामिन सीको रूपको बेफाइदा भनेको के छ भन्दा यो एकदमै अनस्टेबल हुन्छ, जुन अहिले पनि मैले कुरा गरिसकेँ। अनस्टेबल भएकै कारण यसलाई हामीले उज्यालोबाट घामबाट जोगाउन एकदमै गाह्रो पर्दछ। त्यही भएर यो भाइटामिन सीको बोतलहरू अथवा पम्पहरू खोलिसकेपछि हावा छिर्ने भएको हुनाले पछि गएर यसले फाइदा दिन्छ कि दिँदैन भन्नेमा शंका उत्पन्न हुन सक्दछ। त्यस्तै गरेर यो भाइटामिन सी पिएच 3.5 भन्दा कममा अथवा धेरै एसिडिक इन्भाइरोमेन्टमा बनाउनु पर्ने भएको हुनाले यसले सेन्सिटिभ छालालाई पनि नराम्रो असर गर्न सक्दछ। त्यही भएर यो भाइटामिन सी सेरम कसै कसैलाई सुट नगर्न पनि सक्दछ र कसै कसैमा सुरसुरमा एलर्जी गराउन सक्दछ। यी समस्या भएकै कारण हालसालै भाइटामिन सीका अन्य रूपहरू अथवा डेरिभेटिभ्सहरू भन्छ अथवा इनेक्टिभ फर्महरू बनाइएका छन्। र यी इनेक्टिभ फर्महरूको फाइदा भनेको यिनीहरू एल-एस्कर्बिक एसिड भन्दा अलि स्टेबल हुन्छन् र छालाभित्र छिरिसकेपछि मात्रै एल-एस्कर्बिक एसिडमा परिवर्तन हुन्छ र आफ्नो असर देखाउँदछन्। र भाइटामिन सीका डेरिभेटिभ्सहरूमा म्याग्नेजियम एस्कोर्बाइल फस्फेट, सोडियम एस्कोर्बाइल फस्फेट, थ्रिओ इथाइल एस्कोर्बिक एसिड आदि पर्दछन्। तर यी भाइटामिन सीहरूका अध्ययनहरू निकै नै कम छन्। र अब अर्को प्रश्न, कस्तो खालको छालामा कस्तो खालको भाइटामिन सीको प्रयोग गर्ने। भाइटामिन सी सेरम प्राय धेरै जसोको छालाको लागि सेफ नै मानिने गरिन्छ। भाइटामिन सीको प्रयोग धेरै जसोले चाउरीपना अथवा फाइन लाइन्सहरू कम गर्न, अनुहारमा ग्लो ल्याउन प्रयोग गर्ने गर्नुहुन्छ। तर यो प्रयोग गर्दा पनि केही कुराहरू भने ध्यान दिनु जरुरी हुन्छ। जस्तै कसैको यदि सेन्सिटिभ प्रकारको छाला छ भने त्यस्तो छालामा एल एस्कर्बिक एसिड भन्ने भाइटामिन सी प्रयोग गर्दा त्यसले अलिकति इरिटेसन गर्ने सम्भावना हुन्छ। त्यसैले यस्तो छालामा भाइटामिन सी प्रयोग गर्दा सकेसम्म कम प्रतिशतबाट, जस्तो 10-15% सुरु गर्ने। त्यस्तै गरेर भाइटामिन सीका अरू प्रकारहरू जस्तो सोडियम एस्कोर्बाइल फस्फेट अथवा म्याग्नेजियम एस्कोर्बाइल फस्फेटहरू प्रयोग गर्न सकिन्छ। त्यस्तै गरेर डन्डीफोर हुने छालाको लागि भाइटामिन सी प्रयोग गर्नु परेमा सोडियम एस्कोर्बाइल फस्फेट भन्ने रूपको भाइटामिन सी प्रयोग गरेको राम्रो देखाइएको छ। त्यस्तै गरेर चायापोतो अथवा पिगमेन्टेसनको प्रब्लम हुनेहरूमा भाइटामिन सी प्रयोग गर्दा म्याग्नेजियम एस्कोर्बाइल फस्फेटको बढी फाइदा देखाइएको छ। त्यसपछि अर्को एउटा महत्वपूर्ण कुरा कि भाइटामिन सीले सनस्क्रिनको काम पनि गर्दछ। अघि हामीले भनेका थियौँ भाइटामिन सीले घामको असरबाट जोगाउँदछ, तर के यसले सनस्क्रिनको काम गर्दछ त? सनस्क्रिनहरूले जसरी युभी रेजहरूलाई एब्जर्ब गरेर अथवा रिफ्लेक्ट गरेर हामीलाई घामबाट बचाउँदछन्, त्यस्तो काम भाइटामिन सीले गर्न सक्दैन। बरु भाइटामिन सी डाइरेक्ट घामको किरणमा देखियो भने भाइटामिन सी इनेक्टिभ फर्ममा चेन्ज भएर काम गर्दैन। त्यही भएर भाइटामिन सी लगाइसकेपछि जहिले पनि बिहानको बेला सनस्क्रिन लगाउनु एकदमै जरुरी हुन्छ। त्यसपछि अर्को, भाइटामिन सी सेरममा राखिने फेरुलिक एसिड भनेको के हो त? हामीले कतिपय भाइटामिन सी सेरममा फेरुलिक एसिड र भाइटामिन ई मिसाएको पाइन्छ। फेरुलिक एसिड आफैमा पनि एउटा एन्टिअक्सिडेन्ट हो र यो भाइटामिन सी सेरमसँग मिसायो भने यसले भाइटामिन सीलाई स्टेबल फर्ममा राखेर यसको प्रभावकारिता बढाउन मद्दत गर्दछ। त्यही भएर भाइटामिन सी सेरममा फेरुलिक एसिड र भाइटामिन ई मिसाइयो भने यस्तो सिरमको प्रभावकारिता 8 गुणासम्म बढ्छ भनेर पनि देखाइएको छ। त्यसपछि अब कुरा गरौँ हामीले लगाउने भाइटामिन सीको बोतल अथवा पम्पलाई कसरी राख्ने त। अघि मैले सुरुमा पनि भने भाइटामिन सी भनेको एकदमै अनस्टेबल हुन्छ, जसले गर्दा यसलाई हावाले र घामको किरणले अथवा उज्यालोले सजिलै असर गर्न सक्छ। त्यही भएर हामीले भाइटामिन सी सेरम रोज्दा पनि यो राखिएको बोतल र अथवा पम्प कस्तो छ भन्ने याद गर्नुपर्दछ। त्यस्तो बोतल अथवा पम्पहरू घाम नछिर्ने अथवा अँध्यारो कलरको अथवा पम्प भएको, जसले गर्दा हावा छिर्न नसकोस्, त्यस्तो खालको हुनु जरुरी हुन्छ। र हामीले लगाउन थालेपछि त्यस्तो भाइटामिन सी सकेसम्म नियमित लगाएर चाँडो सुकाउनु पर्ने हुन्छ, किनभने त्यो भाइटामिन सी जति समयसम्म खुला बाहिर हावामा देखियो त्यति नै त्यसको प्रभावकारिता कम हुँदै जान्छ। र हामीले भाइटामिन सीको बोतल अथवा पम्प राख्दाखेरि सकेसम्म अँध्यारो चिसो ठाउँमा राख्ने र बिर्को सधैँ एकदम टाइटली लगाएर राख्नु पर्दछ, जसले गर्दा यसको प्रभावकारिता लामो समयसम्म रहन सक्छ। र यसरी आज मैले हजुरहरूलाई भाइटामिन सीको बारेमा केही जानकारी दिने प्रयास गरेँ र मलाई आशा छ यी जानकारीहरू पाएर हजुरलाई भाइटामिन सी सेरम लगाउनुमा मद्दत पुग्नेछ। आजको लागि यति नै, नमस्ते।
0: आज म हजुरहरूसँग डार्क सर्कल्सहरूको बारेमा कुराकानी गरिरहेको छु। आँखाको वरिपरि आउने डार्क सर्कल्सले गर्दा अनुहार नै बुढो जस्तो देखिन्छ र अनुहार थाकेको जस्तो पनि देखिन्छ। त्यही भएर धेरैको लागि डार्क सर्कल भनेको धेरैको लागि चिन्ताको विषय हुने गर्दछ। र हामी मध्ये धेरैलाई लाग्छ कि डार्क सर्कल भनेको छाला कालो भएर मात्रै हुने गर्दछ, के साँच्चीकै त्यस्तो होला त? र अर्को भनेको डार्क सर्कल हटाउने नाममा बजारमा सयौं थरीका क्रिमहरू पाइन्छन्, महँगो महँगो क्रिमहरू पाइन्छन्, के ती क्रिमहरूले साँच्चीकै काम गर्दछन्? र अर्को भनेको निन्द्रा नपुगेर डार्क सर्कल्सहरू आउँछ भने डार्क सर्कल्सले गर्दा अनुहार नै बुढो जस्तो देखिन्छ र अनुहार थाकेको जस्तो पनि देखिन्छ। त्यही भएर धेरैको लागि डार्क सर्कल भनेको धेरैको लागि चिन्ताको विषय हुने गर्दछ।

आज हामी कुरा गर्न गइरहेका छौँ। त्यही भएर आजको यो भिडियो सेसन इन्ट्रेस्टिङ हुन गइरहेको छ। म मेरो च्यानलमा छाला र कपाल सम्बन्धी यस्तै जानकारीहरू लिएर आउने गर्दछु। त्यही भएर हजुरलाई यसमा इन्ट्रेस्ट छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला। र पहिला सुरु गरौं डार्क सर्कल्स आउने कारणबाट। डार्क सर्कल आउने प्रमुख चारवटा कारण छन् भनिन्छ। पहिलो कारण हो हाम्रो आँखाको तल्लाको छाला पातलो भएर र त्यो भित्रका रगतका नसाहरू फुलेर, र दोस्रो नम्बरको कारण हो आँखाको मुनिको छाला कालो भएर, तेस्रो नम्बरको कारण हो आँखा मुनिको भाग फुलेर अथवा पफिनेस भएर, र चौथो नम्बरको कारण हो भोल्युम लस भएर अथवा आँखाको मुनिको टिस्यूहरू हराउँदै गएर। र पहिलो कारणबाट सुरु गरौं, त्यो कारण रहेको छ आँखाको तलको छालामा भएका रगतका नसाहरू फुलेर। हाम्रो आँखाको मुनिको छालालाई हामीले शरीरकै सबैभन्दा पातलो छाला मानिन्छ, र यो छाला तल भएका रगतका नसाहरू चाहिँ निलो देखिने गर्दछन्, जसले गर्दा आँखाको तलको छालालाई डार्क बनाउने गर्दछ। जसरी हामीले आफ्नो हातको छालामा भएका नसाहरू रगतका नसाहरू निलो भएको देख्दछौ, यो त्यस्तै प्रक्रिया हो। र केही कारणले गर्दा यदि यो नसाहरू फुल्यो भने आँखाको डार्क सर्कल झनै बढी देखिने गर्दछ। र हामी यी मध्ये केही कारणहरूको बारेमा कुरा गर्न गइरहेका छौँ। कसैको निन्द्रा पुगेन अथवा बढी थकावट भयो अथवा बढी तनाव भयो भने के हुन्छ भन्दाखेरि, त्यति बेला हाम्रो शरीरले स्ट्रेस हर्मोन्सहरू रिलिज गर्छ, जसमध्ये कोर्टिसोल पनि एउटा हो। र यो हर्मोनले के गर्न सक्दछ भन्दा कुनै कुनै ठाउँमा रगतका नसाहरू फुलाइदिन सक्दछ, जसले गर्दा हाम्रो आँखाको तलको रगतको नसाहरू फुलेर डार्क सर्कल बढी देखिने गर्दछ। त्यस्तै गरेर यदि कसैको आँखा कमजोर छ भने चस्मा लाउनु जरुरी हुन्छ, किनभने यदि आँखामा स्ट्रेस पर्यो भने पनि त्यसले गर्दा त्यहाँको रगतको नसाहरू फुल्न सक्दछ। त्यस्तै गरेर हामीले यदि धेरै टिभी हेर्यो, ल्यापटप हेर्यो अथवा मोबाइल चलायो भने पनि त्यो स्क्रिनबाट निस्केको विकिरणले गर्दा हाम्रो आँखामा स्ट्रेस पर्दछ, र जसले गर्दा डार्क सर्कल्स देखिन सक्दछ। र अर्को महत्वपूर्ण कारण भनेको मुखमा लगाउने जुन पाए त्यही क्रिमको प्रयोग। हामीले त्यस्तो क्रिमहरू आँखाको तल लगायौं अथवा बजारमा पाइने अन्डर आई क्रिम्सहरू जथाभावी प्रयोग गर्यौं भने त्यसमा भएका केमिकल्सहरूले त्यहाँ इरिटेशन अथवा इन्फ्लामेसन गराएर त्यसले गर्दाखेरि त्यहाँको नसाहरू फुलिन सक्छन्, जसले गर्दा डार्क सर्कल उल्टे बढ्न सक्दछ। त्यस्तै गरेर हामीले आँखा मिच्नु पनि हुँदैन है। हामीले फेस वास गर्दा अथवा मुख धुँदा कालो जाला भनेर धेरै मिच्यो भने पनि त्यसले के गर्छ भन्दा त्यहाँभित्रको नसाहरूलाई फुटाइदिएर डार्क सर्कल झन बढाइदिन्छ। र हाम्रो यस्तो आँखा मिच्ने बानी भयो भने त्यहाँको छाला बाक्लो भएर, जसलाई हामीले लाइकेनिफिकेसन भन्छौँ, त्यसले गर्दा छाला झन कालो हुने गर्दछ। र डार्क सर्कल्सको दोस्रो कारण भनेको आँखा मुनिको छाला कालो भयो अथवा पेरिअर्बाइटल हाइपर पिगमेन्टेसन पनि भन्न मिल्छ हामीले यसलाई। कसै कसैको आँखा मुनिको छाला अनुहारको अरू भागभन्दा बढी कालो हुन सक्छ। यसको सबैभन्दा महत्वपूर्ण कारण भनेको वंशाणु गर्नै हो। त्यस्तै गरेर अर्को कारण भनेको घामको असर। घाममा भएका विभिन्न विकिरणहरूले गर्दा छालालाई कालो बनाइदिन सक्दछन्। त्यही भएर हामीले डार्क सर्कल्सबाट बच्न पनि सनस्क्रिनको प्रयोग गरेकै हुनुपर्दछ, घामबाट बचाउनु जरुरी हुन्छ। त्यस्तै गरेर घामको किरणले छाला तलको कोलाजेन र सफ्ट टिस्यूलाई ड्यामेज गरेर छालालाई लुज बनाइदिने र चाउरी पार्ने भएको हुनाले त्यसले गर्दा डार्क सर्कल्स झन बढ्न सक्छ। त्यही भएर हामीले सनस्क्रिन लगाउनु एकदमै जरुरी हुन्छ। सनस्क्रिनका साथसाथै हामीले बाहिर निस्किँदा यूभी प्रोटेक्सन दिने सनग्लासेस पनि लगाउनु जरुरी हुन्छ। सनग्लासेस अथवा चस्माले हामीलाई दोहोरो फाइदा मिल्दछ। एउटा यसले हाम्रो घामबाट बचाउँदछ भने अर्को भनेको यसले हामीलाई धेरै चमकिलो लाइटबाट बचाएर आँखामा स्ट्रेस पनि कम गर्दछ, जसले गर्दा डार्क सर्कल्स कम आउने गर्दछ। र अर्को भनेको अघि मैले भने जस्तै हामीले मुखमा अथवा आँखाको तल लगाउने विभिन्न क्रिमहरूले एलर्जी गराएर त्यो एलर्जीले गर्दा पनि त्यहाँको छाला कालो गराउन सक्दछ। र यदि हामीलाई थाहा पाउन मन लाग्यो कि हाम्रो डार्क सर्कल्स छाला कालो भएर आएको हो कि अरू कारणले आएको हो भने हाम्रो एउटा टेस्ट पनि हुन्छ। हामीले आँखा तलको छाला हल्का तन्काएर हेर्यो भने यदि तन्काउँदाखेरि त्यो कालो गयो भने चाहिँ त्यो छाला कालो नभएर अरू कारणले हुने सम्भावना बढी हुँदछ। र डार्क सर्कल्सको तेस्रो कारण भनेको आँखा मुनिको भाग फुलेर अथवा लोअर आइलिड फुलेर। यदि कसैको आँखाको तल्लो भाग सुन्निएको छ अथवा फुलेको छ भने त्यसले गर्दा त्योभन्दा तलको भागमा छाया पर्दछ, र यसलाई हामीले स्याडो इफेक्ट पनि भनिन्छ। र यो स्याडो इफेक्टले गर्दा डार्क सर्कल देखिन सक्छ। जस्तै यदि कसैको निन्द्रा नपुगेर अथवा धेरै सुतेर आँखा सुन्निएको छ भने त्यो सुन्निएको भागले गर्दा तलपट्टि छाया पर्छ, जसले गर्दा डार्क सर्कल्स देखिन्छ। त्यस्तै गरेर कसैको पहिल्यैदेखि नै आँखाको तल्लो भागको मासु चाहिँ मोटो हुने गर्दछ, र त्यस्तो मोटो भएको मासुले गर्दा तलपट्टि स्याडो इफेक्ट देखिन सक्छ। त्यस्तै गरेर डार्क सर्कल्सको चौथो कारण भनेको त्यहाँको भोल्युम लस हो।

0: हामीले यो आँखाको तल्लो आइलिड र नाकको बिचको एरियालाई टियर ट्रफ एरिया भन्दछौ र उमेर बढ्दै जाँदा जब बुढेसकाल लाग्दै जान्छ त्यसपछि त्यहाँको तलको भागको टिस्यू चाहिँ ड्यामेज भएर हराउँदै जान सक्छ जसले गर्दा त्यस माथिको छाला पातलो हुन्छ लुज हुन्छ जसले गर्दा त्यहाँ चाउरी पर्छ र डार्क सर्कल बन्ने गर्दछ त्यस्तै गरेर त्यहाँ एउटा सानो खाल्डो पनि पर्ने भएको हुनाले त्यसले गर्दा स्याडो इफेक्ट देखिएर डार्क सर्कल देखिन सक्छ र अघि मैले भने जस्तै घामको विकिरणले पनि त्यहाँको टिस्यू ड्यामेज गराएर डार्क सर्कल देखाउन सक्दछ त्यस्तै गरेर कसै कसैको आँखा पहिलेदेखि नै भित्र गढेको हुन सक्दछ त्यस्तो गढेको आँखामा पनि स्याडो इफेक्टले गर्दाखेरि डार्क सर्कल देखिने गर्दछ र अर्को भनेको डिहाइड्रेसन अथवा शरीरमा पानीको मात्रा कमी शरीरमा पानीको मात्रा कमी भयो भने त्यसले गर्दा छाला सुक्खा हुने र चाउरी पर्ने गर्दछ र त्यसको असर अझै बढी आँखाको तल देखिन्छ जसले गर्दा डार्क सर्कल देखिन सक्छ र अब कुरा गरौं डार्क सर्कल्सको उपचारको तरिकाहरूको बारेमा डार्क सर्कलको उपचार कारण अनुसार हुने भएको हुनाले यसको उपचार गर्दा छाला रोग विशेषज्ञको सल्लाह लिएर कारण पत्ता लगाएर उपचार गर्दा राम्रो हुँदछ अघि हामीले कुरा गरे जस्तै यदि निन्द्रा नपुगेर थकान भएर अथवा तनावको कारणले डार्क सर्कल देखिएको हो भने त्यही अनुसारको उपचार गर्नु पर्यो त्यस्तै गरेर मोबाइल टिभी ल्यापटप लामो समयसम्म कन्टिन्युसली हेर्नु भएन अर्को भनेको हामीले आँखा मुनिको छालालाई राम्ररी मोइस्चराइज पनि गर्नुपर्दछ र यसरी प्रयोग गर्ने मोइस्चराइजरहरू फ्रेग्रेन्स फ्री हुनुपर्छ त्यो जरुरी छ किनभने त्यसले गर्दा छालालाई इरिटेसन गराउन सक्दछ र अघि भने जस्तै सनस्क्रिन पनि एकदमै जरुरी हुँदछ सनस्क्रिनको साथसाथमा यदि बाहिर घाममा निस्किने हो भने सनग्लासेस युभी प्रोटेक्सन भएको सनग्लासेस पनि लाउन जरुरी हुन्छ अर्को भनेको आँखा मिच्ने बानी गर्नु हुँदैन त्यस्तै गरेर प्रशस्त पानी पिउनु पर्दछ त्यस्तै गरेर यदि कसैको छाला कालो भएको कारण डार्क सर्कल्स आएको छ भने त्यसका लागि विभिन्न प्रकारको मलमहरू पाइन्छन् जसमा भाइटामिन ए जसमा रेटिनोल सिरमहरू टेटिनोइन मलमहरू पर्दछन् त्यस्तै गरेर भाइटामिन सी भाइटामिन के आरब्युटिन हाइड्रोक्विनोन कोजिक एसिड तर यस्ता मलमहरू जहिले पनि छाला रोग विशेषज्ञको सल्लाह मात्रै प्रयोग गर्नुपर्दछ यदि यस्तो मलमहरू प्रयोग गर्दा छाला पोल्यो अथवा चिलायो भने त्यो मलम लगाउन तुरन्त बन्द गरेर छाला रोग विशेषज्ञलाई देखाउन जरुरी हुन्छ किनभने यस्ता पदार्थहरूले पनि कहिलेकाहीँ छालालाई एलर्जी अथवा इरिटेसन गराएर डार्क सर्कल्स झनै बढाउन पनि सक्दछन् त्यस्तै गरेर अरू उपचारहरूमा केमिकल पिलिङ जसमा विभिन्न प्रकारको एसिडहरू छालामा लगाइन्छ अर्को भनेको माइक्रो निडलिङ जसमा सानो सानो निडलहरूले छालामा सानो सानो पालहरू पारिन्छ त्यस्तै गरेर अर्को भनेको पीआरपी अथवा प्लेटलेट रिच प्लाज्मा जसमा आफ्नै शरीरको रगत निकालेर त्यसमा भएको प्लेटलेट कन्सन्ट्रेटलाई छालामा फेरि इन्जेक्ट गरिन्छ र अरू उपचारहरूमा रेडियो फ्रिक्वेन्सी लेजर्स आदि पर्दछन् त्यस्तै गरेर यदि कसैको भोल्युम लसका कारणले डार्क सर्कल भएको छ भने त्यसको लागि सबैभन्दा राम्रो उपचार भनेको फिलर्सहरू हुन्छ जसमा छाला रोग विशेषज्ञले आँखाको तल फिलर्सहरू जसमा हाइलुरोनिक एसिड फिलर फ्याट फिलर्स आदि पर्दछन् त्यस्ता फिलर्सहरू आँखाको तल इन्जेक्ट गरिन्छ र यदि कसैको आँखाको तल्लो भागको मासु फुलेर डार्क सर्कल देखिएको छ भने त्यसको लागि सबैभन्दा राम्रो उपचार भनेको ब्लेफेरोप्लास्टी भन्ने सर्जरी हुन्छ मलाई धेरैजनाले सोध्ने भनेको डार्क सर्कलको घरेलु तरिकाहरू के छन् जसमध्ये धेरै कुरा त मैले जानकारी दिइसके तर छालामा कुनै कुरा लगाएर डार्क सर्कल कम गराउन चाहिँ एकदमै गाह्रो छ र यसरी केही कुरा लगाएर कम भएको डार्क सर्कल स्थायी हुँदैन र केही समयको लागि मात्रै हुन्छ जस्तो कसैलाई केही समयका लागि डार्क सर्कल अथवा पफिनेस कम गर्नु छ भने चिसोले सेक्न मिल्छ जसमा एउटा पपुलर तरिका भनेको टी ब्यागलाई फ्रिजमा राखेर त्यो टी ब्यागले चाहिँ आँखाको भाग सेक्ने तर याद के गर्नु पर्दछ भन्दा यसरी सेक्दाखेरि पनि कुनै कुनै पदार्थहरूले आँखाको छालालाई इरिटेसन गरेर झन् उल्टै नराम्रो इफेक्ट देखिन पनि सक्दछ त्यो कुरा चाहिँ ध्यान दिनु पर्दछ आजको लागि यति नै नमस्ते
1: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165301
2: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
3: ढोरबाराही हाइलाइट्स को साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
5: नमस्कार, रेडियो ध्रुवाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ध्रुवाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रुवाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पछाडि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी पछाडि राहत र उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क र पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारणले कतिपय ठाउँमा सड़क र भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार र खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परेर अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ। रसुवामा 105, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुमा 38 र चितवनमा 348 जनाको सफे परेको प्राधिकरणले जनाएको छ। यस्तै दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार र राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। चीनले रसुवागढ़ी जोड़ने केरूङ नाका जाने स्थल मार्ग पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरूङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चीनी संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने काम चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेका छन्। यसअगाडि भदौको 10 गतेको बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालको अध्यागमन कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीमा परेर सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने आशा टरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बाढ़ी गएको एक हप्ता बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसके पछाडि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका हुन्। हिजो पशुपति आर्यघाटमा कुशको शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरूको भीड़ लागेको थियो। बाढ़ीमा परेर आफन्त बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले बताएका छन्। आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्तत धार्मिक संस्कार पूरा गरेर मनलाई केही शान्त पार्ने प्रयास गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीका कारणले अझै 4,200 भन्दा धेरै सम्पर्कविहीन रहेका छन्। शुक्ला गण्डकी नगरपालिका चार दुलेगौंडामा रहेको कमला घाट शब्दहन गृह व्यवस्थापन समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित 11 सदस्यीय कार्य समितिले पूर्णता पाएको छ। यसअगाडि अध्यक्ष र सचिव पदमा सहमति जुट्न नसकेपछि ती पदमा नेतृत्व चयन हुन बाँकी रहेको थियो। अध्यक्ष र सचिव पदका लागि मतदान मार्फत नेतृत्व चयन गर्ने तयारी भए पनि अन्तत यस अगाडि नै निर्वाचित 11 जना सदस्यबाट कार्य समितिलाई पूर्णता दिने निर्णय गरिएको निर्वाचन समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिनुभयो। निर्वाचन संयोजक लामिछानेका अनुसार समितिको अध्यक्षमा ईश्वरी माया कायस्थ, उपाध्यक्षमा एम बहादुर नेपाली, सचिवमा एम प्रसाद सापकोटा, कोषाध्यक्षमा ईश्वरी भण्डारी र सहसचिवमा मन बहादुर श्रेष्ठ चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा शम्भु बहादुर राणा, नरेश बस्नेत, राम बहादुर भण्डारी, गोमाया थापा, लालुमाया ढुंगाना र रामशरण भण्डारी रहनुभएको छ। अध्यक्ष र सचिव पदमा निर्वाचन गराएर थप नेतृत्व चयन गर्दा सकारात्मक सन्देश नजाने निष्कर्ष निकाल्दै मौजूदा निर्वाचित सदस्यहरूबाट नै सहमतिका आधारमा नयाँ कार्य समितिलाई पूर्णता दिएको निर्वाचन संयोजक लामी छानेले बताउनुभयो। उहाँका अनुसार आपसी सहमति र सहकारीलाई प्राथमिकता दिएर यस अगाडि निर्वाचित सदस्यबाट नै नेतृत्व चयन गरेर समितिलाई पूर्णता दिएको हो। गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद फडिन्द्र देवकोटा तेस्रो पटक मन्त्री बन्नुभएको छ। गण्डकी प्रदेश सरकारबाट एमालेका चारजना मन्त्रीहरू बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उहाँलाई बुधबार हिजो मन्त्रीमा नियुक्त गर्नुभएको छ। उहाँले हिजो नै शपथ लिनुभएको छ। उहाँलाई पुरानै ऊर्जा, खानेपानी तथा सिंचाई मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। खानेपानी मन्त्री नन्दप्रसाद नेपानीले भौतिक मन्त्रालयको जिम्मा प्राप्त गर्नुभएको छ। भौतिकमा यस अगाडि नेकपा एमालेका गोविन्द बहादुर नेपाली मन्त्री रहनुभएको थियो। पाण्डे नेतृत्वको सरकारमा देवकोटा तेस्रो पटक मन्त्री बन्नुभएको हो। ऊर्जा मन्त्रीको जिम्मा पाउनुभएका उहाँलाई तत्कालीन एकीकृत माओवादीले कार्यवाही गरेपछि पदबाट बाहिरिनु भएको थियो। सर्वोच्च अदालतको अन्तरिम आदेश पछाडि देवकोटाको मन्त्री पदमा पुनरागमन सम्भव भएको हो। माओवादी केन्द्रको सिफारिशमा उहाँलाई सांसद पदबाट मुक्त गरिएपछि उहाँ फेरि मन्त्री पदबाट समेत हट्नु भएको थियो। तर सर्वोच्चले उहाँलाई सांसदका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेपछि मुख्यमन्त्री पाण्डेले उहाँलाई पुनः सरकारमा सामेल गर्नुभएको थियो। पछाडि पोहोर जेएनजी आन्दोलन पछाडि मन्त्री पद त्यागी पनि कांग्रेसको सरकारलाई दिएको समर्थन भने फिर्ता लिनु भएको थिएन। एमाले बाहिरिए पनि अब राप्रपा र नेसपाको समर्थनमा कांग्रेसलाई बहुमत पुग्ने देखिएको छ। बाढ़ीसँगै हिलो र माटोले थुनिएको सुरुङमा फँसेका नेपालीको उद्धार गर्ने विशेषज्ञता विश्वभर नै नभएको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको दावी गलत भएको विज्ञहरूले बताएका छन्। प्रतिनिधि सभामा आज हिजो बोल्दै प्रधानमन्त्रीले सुरुङ उद्धारको विशेषज्ञताबारे टिप्पणी गर्नुभएको थियो, जसबारे विज्ञहरूले चासो राखेका छन्। हिलो जमेको सुरुङबाट उद्धार गर्ने काम समय लाग्ने खालको भए पनि विश्वका अन्य मुलुकसँग विशेषज्ञता नै नभएको भन्नु गलत हुने उनीहरूको भनाइरहेको छ। यस अगाडि भारत, चीन, पेरू, चिली लगायतका मुलुकमा जटिल किसिमको सुरुङमा फँसेका मानिसको उद्धार भएको र ती देशहरूमा विशेषज्ञता र यसका लागि चाहिने आधुनिक प्रविधि पनि भएको विज्ञहरूले बताएका छन्। तनहुको भीमाद नगरपालिकाले प्रधानमन्त्री दैविक प्रकोपोद्धार कोषमा 20 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले रसुवा बाढ़ीबाट प्रभावित नागरिकको राहत र उद्धारको लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। नगरपालिकाको कोषबाट 5 लाख जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबाट 8,80,000, शिक्षक र कर्मचारीको तलबबाट 6 लाख तथा भ्रमण कार्यक्रमको बजेटबाट 20,000 सहयोग गर्ने निर्णय भएको नगर प्रमुख ददिराज सुवेदीले जानकारी दिनुभयो। रसुवामा बाढ़ीका कारणले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगर प्रमुख सुवेदीले विपदको घड़ीमा भीमाद नगरपालिकाका पीड़ितहरूको साथमा रहेको बताउनु भएको छ। पोखरा पर्यटन परिषदको नयाँ अध्यक्षमा हरि भुजेल निर्वाचित हुनुभएको छ। परिषदको 26 साधारण सभा तथा 14 अधिवेशनले भुजेललाई नेतृत्व सुम्पिएको हो। उहाँले आफ्नो प्रतिद्वन्दी कृष्ण भण्डारीलाई 14 मतले पराजित गर्नुभयो। 39 प्रतिनिधि रहेको परिषदमा भुजेलले 25 मत प्राप्त गर्नुभएको थियो भने भण्डारीले 11 मत मात्रै प्राप्त गर्नुभयो। निर्वाचनमा 3 मतबदर भएको थियो। नवनिर्वाचित अध्यक्ष भुजेल टानका पूर्व अध्यक्ष समेत रहनुभयो। अधिवेशनले परिषदको सदस्यहरूमा 5 सर्वसम्मत चयन गरेको छ। सदस्यहरूमा बाबुराम पाण्डे, सुनिल बहादुर भट्टराई र शोभा अधिकारी सापकोटा चयनिनु भएको छ। त्यस्तै गरी जीवनराज सापकोटा र नारायण प्रसाद सुवेदी पनि सदस्यमा चयन हुनुभएको छ। परिषदको नयाँ कार्य समितिले पदाधिकारीहरू भने पछि मनोनयन गर्ने र जसमा प्रथम उपाध्यक्ष द्वितीय उपाध्यक्ष र महासचिव तथा कोषाध्यक्ष पद रहेको बताउनु भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले अधिवेशनको उद्घाटन गर्नुभएको थियो। पोखरा पर्यटन विकासमा सरकारको भूमिकाका विषयमा उहाँले आफ्नो धारणा राख्नुभएको छ। साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष तारानाथ पहाडीको अध्यक्षतामा सम्पन्न भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्राविधिक प्रहरी जवान चिरञ्जीवी खत्री 2083 साल श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ। संगठनको नीति र निर्देशन बमोजिम तालुक कार्यालयबाट प्राप्त निर्देशन र सूचनालाई आवश्यकता अनुसार तत्काल कार्यान्वयन गर्नुका साथै सवारी दुर्घटना, दैविक प्रकोप तथा कानून विपरीतका अवैध गतिविधि जस्ता घटनामा समयमा नै प्रहरी परिचालन गरेर जिम्मेवारी निर्वाह गरिएको मूल्यांकनका आधारमा खत्रीलाई उत्कृष्ट प्रहरी छनौट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी जवान खत्रीले आफूले प्रदान गरिरहेको जिम्मेवारी र पदीय दायित्वलाई इमान्दार, वफादार र कर्तव्यनिष्ठ भएर कुशलतापूर्वक निर्वाह गरेको भन्दै उहाँको कार्य सम्पादनको उच्च मूल्यांकन गरिएको छ। तनहुँमा प्रतिबन्धित लागू औषध निट्राजेपाम सहित एकजना पक्राउ परेका छन्। आबुखैरणी गाउँपालिका चार बेनीटार स्थित पृथ्वी राजमार्गमा प्रहरीले जाँच गर्ने क्रममा पर्साको बहुदर माई नगरपालिका छ का 31 वर्षका ललन महरा पक्राउ पर्नुभएको हो। बिरगंजबाट पोखरातर्फ आउँदै गरेको बाफ्रा 007/0563 नम्बरको बसलाई पुलजीप तनहुँबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा महराले सपिङ झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागू औषध 50 पत्ता फेला परेको प्रहरीले जनाएको छ। लागू औषध सहित पक्राउ परेका महरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। पाल्पामा बाढ़ीले बगाउँदा दुईजना युवकको मृत्यु भएको छ। स्थानीय कञ्चन खोलामा आएको बाढ़ीले बगाउँदा रैनादेवी छहरा साथ जोग दमार बस्ने 32 वर्षका विपिन पोखरेल र सोही स्थानका 22 वर्षका प्रवीण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। भदौको 15 गते बेलुकादेखि बेपत्ता भएका उनीहरूको बुधबार दिउँसो कञ्चन खोलामा शव फेला परेको थियो। उनीहरू सवार लु 21/9776 नम्बरको मोटरसाइकल पनि छेदविच्छेद अवस्थामा फेला परेको प्रहरी नायब परीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अगाडिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको छ। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्यभन्दा बढ़िरहेको छ। पालाउमा चलिरहेको प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ़दा समुद्री तापक्रम समेत वृद्धि हुने र त्यसले तुना माछाको वासस्थान पूर्वतर्फ सर्ने जानकारी दिएका छन्। प्रशान्त क्षेत्रमा विश्वको झण्डै 1/3 टुना उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूको आमदानीमा ठूलो असर पार्नेछ। तटीय क्षेत्रमा निर्भर समुदायको माछा उत्पादन समेत झण्डै 65% घट्न सक्ने अनुमान गरिएको छ। अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्ने भएको छ। समूह ए अन्तर्गत खेल मलेसियाको वांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुने भएको छ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहराइनलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको थियो। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अंक जोड़िसकेको छ। एसीसी अंक तालिका अनुसार समूह एमा नेपाल र मलेसिया 2 समान 2-2 अंक रहेको छ, तर नेपाल रन रेटका आधारमा अगाडि रहेको छ। यस्तै तेस्रो खेल भदौको 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौको 23 गते हङकङसँग हुने भएको छ। प्रतियोगितामा 10 टोली सहभागी रहेका छन्। 4 टोली चार टोली सेमी फाइनलमा पुग्ने भएका छन्। एसईई प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्ने जनाइएको छ। यस्तै प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौको 27 गते शनिबार हुने भएको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ध्वरबारही हाइलाइट साझाको लागि सकिएका छन्। 10 बजी हामी थप विवरणसहितका समाचार दिएर फेरि उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र? हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
12: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460976246।
13: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल, फोन 98562375 र 98011324375।
16: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस धुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 98166343372।
19: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
20: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा
10: खुल्ला तीजगीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
20: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
10: तीजगीत तर्फ प्रथम पुरस्कार रु 25,000
20: द्वितीय पुरस्कार रु 15,000
10: तृतीय पुरस्कार रु 10,000
20: सान्त्वना पुरस्कार रु 5,000
10: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
20: द्वितीय पुरस्कार 5,000
10: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
20: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
10: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937
20: सुरेन्द्र श्रेष्ठ 9856031136
10: रविन्द्र राज पौडेल 9856062888
21: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
2: मोबाइल 9800955537।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9800281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
8: ए हो र, ल त ल।
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9850621692।
10: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
11: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
10: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
11: सेवा लिने क्रममा चाहिने जानकारी,
10: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
11: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0165524395524945872478।
12: म
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
12: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
12: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
14: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
15: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
16: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
15: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
14: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
16: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9860-57731।
17: सुवर्ण अवसर।
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: चिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
6: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
18: हेलो बा,
19: कति बन्यो घर? अनि ढलान भयो त?
20: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
19: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
20: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
18: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
21: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
18: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891501630 र 9746780681।
22: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो केको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
6: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
5: ओके ल डन
7: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
5: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847000787
8: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
9: साँच्चै मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
8: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
9: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
10: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनी स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9141435622
11: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
11: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
10: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0654143177 मोबाइल 9556443043
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
15: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
15: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
16: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
15: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
14: कहाँ जाने?
17: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
14: अनि बिचमा नझर्ने?
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
15: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
18: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
19: म्याडम, धुम्रपान भनेको के हो?
18: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
19: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
18: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
19: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
18: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
18: जन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी

0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
1: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
3: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। 30 को दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
4: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि 30 को अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
5: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
3: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
6: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै 30 को कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98-235-52-763 र 98-660-80-715
5: र रामचन्द्र महत 98-461-16-878।
6: कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्त जरुरी सूचना। यस समितिको 4 वार्षिक साधारण सभा तथा 2 अधिवेशन मार्फत सर्वसम्मत नभएका अध्यक्ष र सदस्य पदका लागि सर्वसहमतिमा निर्णय भएको हुँदा आगामी भाद्र 19 गते शुक्रबारका लागि तय भएको मतदान कार्य तत्कालका लागि स्थगित गरिएको सम्पूर्ण सदस्य महानुभावहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदम लामिछाने संयोजक एवं निर्वाचन मण्डल कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ।
8: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-68-83-522।
10: स्टुडियो अहिले बिहानको 8 बज्यो।
7: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-165-95-301।

0: 103.8 अन्तर्मनको आवाज।
1: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिडोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98114533005।
4: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0965414321,
5: मोबाइल 9805678634 र 9781107090।
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
6: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर, पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काही समय दिनुपर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
10: हार्ट जोर्नी, नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
9: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
13: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061615।
15: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
16: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234634 र 98171656606।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
17: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाऊ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
0: अन्तर्मनको आवाज।
19: हेलो, के हो के मम्मी?
20: गर्नलाई त हजुर पनि तल आउनु पर्यो नि त।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सधैँ झैं यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
3: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
4: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
4: र 9068167।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
5: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
2: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
5: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
5: प्रतियोगिता हुने मिति 2 भाद्र 29 गते सोमबार।
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
5: टिम दर्ता शुल्क 500 रुपियाँ।
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बिपिसो।
5: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
2: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ।
2: छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166।

0: बिसौनीको ठीक पारिपट्टि
1: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरीज सामानहरू उपलब्ध छन्।
0: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9091950630 र 9746780681।
8: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: ल न हो छिटो निस्का, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
4: साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: मा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
6: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
6: भोटेकोशी बाढ़ीमा अझै 4200 जना बेपत्ता, मृतकको संख्या 1222 नाग्यो।
5: बाढ़ी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना, रातिको समयमा केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी।
6: कृष्णवीरको पहिरोले सड़क अवरूद्ध हुँदा काठमाडौँमा फेरि ग्यास अभाव, आजदेखि वैकल्पिक मार्गबाट दैनिक 200 ट्रक सिलिण्डर ओसारिँदै।
5: इण्डोनेसियामा लागेको डडेलुको तुवालो दक्षिण पूर्वी एसियामा फैलिँदै, मलेसिया र फिलिपिन्समा उच्च स्वास्थ्य सतर्कता।
6: एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र मलेसिया बीचको खेल जारी, नेपाल पहिले फिल्डिङमा।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: समाचार अब विस्तारमा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि झण्डै 4216 जना हराइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार नुवाकोटका 1558 र रसुवाका 865 सर्वसाधारण नागरिक बेपत्ता छन्। यस्तै जलविद्युत परियोजनामा कार्यरत विभिन्न जिल्लाका 922 कामदार बेपत्ता रहेको प्राधिकरणले पछिल्लो पटक प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ। हालसम्म बाढ़ीमा परि 1222 जनाको मृत्यु भइसकेको छ। हिजो साँझसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। बाढ़ीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21314 सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीका कारण सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।
6: काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुनेदेखि जोखिम बढ़ेपछि आजदेखि दैनिक 200 ट्रक मार्फत ग्यास सिलिण्डर ओसारिने भएको छ। ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्र नसकेपछि वैकल्पिक उपाय स्वरूप खाली सिलिण्डर तराई पठाएर भरेर ल्याउन लागि हो। नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल आयल निगम र यातायात व्यवसाय बीच भएको सहमति अनुसार उपत्यकाको ग्यास आपूर्तिलाई सामान्य बनाउन आज पूर्ण क्षमतामा ट्रकहरू परिचालन गर्न लागि हो। नागडुङ्गा मुगलिन सड़क खण्ड बन्द हुँदा उपत्यका काभ्रे र धादिङका 18 ग्यास उद्योगमा बुलेट पुग्न सकेका छैनन्। त्यसैले उपत्यकामा खाली सिलिण्डर ट्रकमा लोड गरी हेटौडा, चितुवा, नवलपरासी र वीरगंजका उद्योगमा रिफिलिङका लागि पठाउने प्रबन्ध मिलाइएको छ। अहिले बाढ़ी पहिरोका कारण राजमार्गहरू अवरूद्ध भएपछि काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा फेरि खाना पकाउने ग्यास अभाव हुन थालेको छ। साल ट्रेडिङ कर्पोरेशनको टीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। बाबा ग्यासका संचालक विमल कालाखेतीका अनुसार मंगलबार चितवनको बाबा ग्यासले 1500 श्री ग्यासका सिलिण्डर भरि पठाएको छ। यस्तै साई बाबाले आफ्नै 900 सिलिण्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिण्डर भरेर पठाएको छ। गैंडाकोटको जानकीमा 900 श्रीराम, हेटौडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरि पठाइएको छ। संचालक विमल कालाखेतीका अनुसार बनेपाको सगरमाथाले पारासीको चण्डी ग्यासमा, बनेपाको लोकप्रिय सुपर ग्यास, तारा ग्यास लगायतले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा भरि सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेका छन्।
5: लगातारको वर्षाका कारण आएको बाढ़ी पहिरो तथा सड़क मरमतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र मुगुका विभिन्न सड़क खण्ड पूर्ण तथा एकतर्फी रूपमा अवरोध भएका छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका साथ चिसापानी क्षेत्रमा पहिरोका कारण काठमाडौँ धादिङ सड़कमा एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। यस्तै काभ्रेमा बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़कमा बाढ़ी तथा पहिरोको जोखिमका कारण आवागमन प्रभावित भएको छ। रसुवाको उत्तरगाया गाउँपालिका पाँच खाल्टे क्षेत्रमा बाढ़ीका कारण त्रिशुली मेलुङ साग्रुबेसी सड़क खण्डमा पूर्ण रूपमा अवरोध छ। नुवाकोट जोड़ने सड़कहरू अधिकांश अवरूद्ध भएका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णवीर तथा गजुरी गाउँपालिका दुई पेरोखा भीर क्षेत्रमा पहिरोको कारण पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध छ। यसै गरी सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढ़ी नगरपालिका आठ डुम्रे क्षेत्रमा अरणीको राजमार्ग एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। कर्णाली प्रदेश अन्तर्गत मुगुको छायनाथारा नगरपालिका चार तालचा क्षेत्रमा बाढ़ी पहिरोका कारण मुगु गमगढ़ी सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। प्रहरीले सड़कको अवस्था हेरेर तत्काल सूचना तथा ट्राफिक व्यवस्थापन गरिरहेको जनाएको छ। यात्रु तथा चालकलाई सम्बन्धित सड़क खण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।
6: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको 160 मिटर लामो सुरूङको प्रवेशद्वारमा जम्मा भएको लेदो, ढुंगा तथा भग्नावशेष हटाउने काम आज पनि तीव्र पारिएको छ। दुई दर्जनभन्दा बढ़ी ठूला बोल्डर विस्फोट गरी हटाइएको, खोज तथा उद्धार कार्यमा खटिनुभएका इन्जिनियर तथा सांसद श्रीराम नेपानेले बताउनु भएको छ। भदौ 13 नियमित रूपमा दुईवटा एक्सकाभेटर परिचालन गरी करिब 20,000 घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रीटका स्ल्याबहरू हटाइएको उहाँको भनाई छ। आवश्यकता अनुसार ब्रेकर तथा नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरी 24 घण्टा काम भइरहेको छ। उहाँका अनुसार पोर्टलको टप फेस क्राउनभन्दा करिब 2.5 मिटर तलसम्मको करिब 50 मिटर लामो क्षेत्र सफा भइसकेको छ। 5.5 मिटर अग्लो सुरुङमा बाँकी करिब 3 मिटर गहिराईको एक्सेस तथा ड्रेनेज निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम शुरू गरिने उहाँले बताउनु भएको छ। उहाँका अनुसार त्रिशुली 3A केवल डक सुरुङभित्रको प्रारम्भिक अवलोकनले सुरुङको मुखबाट करिब 1 मिटरसम्मको भाग लेदोले पूर्ण रूपमा भरिएको देखिएको पाइएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सचिवालय बैठक आज बस्दैछ। बिहान 10 बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकमा बाढ़ी पहिरोपछि उत्पन्न परिस्थिति लगायतका समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताउनुभयो। साथै पार्टीको आगामी रणनीति, भावी कार्ययोजना तथा सांगठनिक गतिविधिहरूलाई कसरी प्रभावकारी रूप अगाडि बढ़ाउने भन्ने विषयमा छलफल गरी आवश्यक निर्णय लिइने जनाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
11: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। कञ्चनपुरका 7 स्थानीय तहले आज सार्वजनिक विदा दिएका छन्। गौरा पर्वका अवसरमा जिल्लाको भीमदत्ता, दोधारा, चाँदनी, शुक्लाफाटा,
12: र पुनर्वास नगरपालिका तथा लालझाड़ी र बेलडाणी गाउँपालिकाले विदा दिएका हुन्। सुदूरपश्चिम प्रदेशमा मनाइने महत्वपूर्ण चाड गौराको अवसरमा स्थानीय विदा दिएको भीमदत्ता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले बताउनुभयो। यता चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी छोनामका अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले पनि दुई दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेका छन्। दुवै गाउँपालिकाले यही भदौ 22 र 23 गते पालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेका हुन्। नयाँ बाली भित्राएपछि पितृलाई चढ़ाएर मात्र आफूले ग्रहण गर्ने चेपाङ समुदायको परम्परा छ। न्वागीमा नयाँ उब्जनी पितृलाई चढ़ाउनका लागि भूमि तथा प्रकृतिको पूजा गर्ने गरिन्छ।
5: अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा जारी भीषण डडेलोका कारण उत्पन्न विषालु तुवानो छिमेकी देशहरूमा फैलिएपछि दक्षिण पूर्वी एसियामा वातावरणीय तथा स्वास्थ्य संकट गहिरिएको छ। इण्डोनेसियाका सुमात्रा र कालिमान्तन क्षेत्रमा सातौं दिनदेखि लागेको डडेलोका कारण निस्किएको धुवा हावाको माध्यमबाट मलेसिया र फिलिपिन्ससम्म पुगेको आधिकारिक तथ्याङ्कले पुष्टि गरेको छ। मलेसियाको सारावाक स्थित कुसिङ शहरमा वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ भने प्रदूषणका कारण त्यहाँका सयौं विद्यालय बन्द गराइएको छ। उता फिलिपिन्सको राजधानी मनिला लगायतका क्षेत्रमा पनि वायु प्रदूषण अस्वस्थकर स्तरमा रेकर्ड भएपछि सरकारले सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ। संकट सुरिँदै गएपछि इण्डोनेसियाली सरकारले आगलागी नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी दमकल विमान तथा हेलिकप्टरहरू परिचालन गरेको छ। साथै अवैध रूपमा आगो लगाउने कार्यमा संलग्न दर्जनौंलाई पक्राउ गरी कानूनी कार्यवाही थालिएको छ भने दुवै देशले तुवालो हटाउन कृत्रिम वर्षाको प्रयास तीव्र बनाएका छन्। वायु प्रदूषण अत्यधिक बढ़ेपछि इण्डोनेसियाका 6 प्रान्तका करिब 14,00,000 विद्यार्थीलाई विद्यालयबाट घरमै बसेर अनलाइन पढ़न लगाइएको छ। करिब 12,800 विद्यालयका पठन पाठन प्रभावित भएको छ। यस वर्ष जनवरीदेखि जुलाईसम्म मात्र इण्डोनेसियामा 2,00,000 हेक्टरभन्दा बढ़ी वन तथा जमीन आगलागीबाट प्रभावित भएको तथ्याङ्क छ। अधिकारीहरूका अनुसार एलनिनोका कारण बढ़ेको गर्मी र सुखापनले आगो फैलिन सहज बनाएको छ तर धेरै आगलागी मानवीय गतिविधिसँग पनि जोड़िएको बताइएको छ।
12: अब खेल समाचार। एससीसी प्रिमियर कप क्रिकेटमा अहिले नेपालले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ। वाईएसटी यूकेएम ओभल बांगीमा घरेलु टोली मलेसियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा मलेसियाले 25.2 ओभरमा 8 विकेट गुमाएर 85 रन बनाएको छ। पहिलो खेलमा बहरानलाई 7 विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ। मलेसिया विरूद्धका पछिल्ला 5 एकदिवसीय खेलमा नेपाल अपराजित छ। हालै सम्पन्न दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो। प्रतियोगितामा सहभागी 10 टोलीलाई पछाडि पार्दै उपाधि जितेर सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो। नेपाल रहेको समूह एमा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। समूह चरणको तेस्रो खेल नेपालले भदौ 21 गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्ने तालिका छ। अहिले अर्को समूहमा नेपाल ए का कुवेत र यूएई बीच प्रतिस्पर्धा भइरहेको छ।
5: अब मौसम। भटेकोशी बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिनुभयो। आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि रातिको समयमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने उहाँले बताउनुभयो। उहाँका अनुसार मनसून मध्यदेखि पश्चिमतर्फ बढ़ी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना छैन। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको तथा मनसूनको निम्नचापीय रेखा पश्चिममा सरदरस्थानभन्दा केही उत्तर र पूर्वमा सरदरस्थान आसपास रहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। विभागले वर्षाका कारण नदी तथा खोलानालामा जलस्तर बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
12: भोटेकोशी बाढ़ीमा अझै 4,200 जना बेपत्ता, मृतकको संख्या 1,222 नाग्यो।
5: बाढ़ी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना रातिको समयमा केही क्षेत्रमा भारी वर्षाको चेतावनी
12: कृष्णवीरको पहिरोले सड़क अवरूद्ध हुँदा काठमाडौँमा फेरि ग्यास अभाव आजदेखि वैकल्पिक मार्गबाट दैनिक 200 ट्रक सिलिण्डर ओसारिँदै
5: इण्डोनेसियामा लागेको डडेलुको तुवालो दक्षिण पूर्वी एसियामा फैलिँदै मलेसिया र फिलिपिन्समा उच्च स्वास्थ्य सतर्कता
12: र एससीसी प्रिमियर कप क्रिकेटमा नेपाल र मलेसिया बीचको खेल जारी नेपाल पहिले फिल्डिङमा
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो धर्मराज र रविन्द्र विदा हुन्छौ नमस्कार
13: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
14: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
13: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
14: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
15: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
17: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
18: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
17: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
18: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे नपसाङ्गिएको छ त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
17: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
19: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
20: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचुन्जेल त हो नि मान सम्मान इज्जत भनेको
21: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौला नि
20: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
0: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी टिम दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9870769142।
1: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
22: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
1: कहाँ?
22: गण्डकी मेडिकल हल।
23: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
22: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डिफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
23: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903069 मोबाइल 9840826926।
24: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
25: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
24: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
25: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
24: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
23: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9901454674 र 9864023420।
26: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
18: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
26: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
18: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
17: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9891435622।
27: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ,
28: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन,
27: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
23: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
28: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
27: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालू र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0-65-414-377 मोबाइल 98-560-44-343।
3: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
3: मिति यही भाद्र 29 गते स्थान खैरिनीचार बजार
4: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
3: द्वितीय पुरस्कार रु 15,000
4: तृतीय पुरस्कार रु 10,000
3: सान्तोना पुरस्कार रु 5,000
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
3: द्वितीय पुरस्कार 5,000
4: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
4: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 98-560-31-937
3: सुरेन्द्र श्रेष्ठ 98-560-36-136
4: रविन्द्र राज पौडेल 98-560-62-888
6: झोरले जेडौ सेमिङे पाओ घामासा बराक सविता सिजाली झेडी मगरौ नाको जम्मै जम्मै श्रोता लाखाको के पट्ट डेनाङ अघेर छ छिन्यु मिनम श्रृङ्खलाङ नाको के मिगिनी हुँदा मनिटा जातले आशाले नाको पट्टको न झेरमो न आउला गेपमो न आउला कानको पनि नाकु ढलिङ रोह दिनमो झेरमो नले गेपमो नले म यो ढुट छिन्यु आवश्यकता डेछ मूल नारा लानाखिङ आदिवासी जनजाति नगर समन्वय परिषद शुक्ला गण्डकी नगरपालिका डुस्मो प्रसारण छान्छ आदिवासी संसार अन्तर्गतुङ मगर ढुटौ मासबार लानाखिङ कानको पट्ट बिहुबार नि गोराकुङ कु बजेउ ठाहा खबर नुनिङ हुँदा करिब करिब 2 बजेसम्म र पुनः प्रसारण शुक्रबार नि नबिलाग बाङ्गा आर्मा नाखिङ चु बाङ्गा नुनिङ देखुन झण्डै झण्डै 2 बजेसम्म रेडियो ढोरबाराही काठभोङ सुम 0.00 MHz अन्तर मनुङ आवाजाङ राखी जातले डिहाङ नाकै कानके रेडियो ढोर बराही एफएम वेबसाइट हाम्रो पात्र एप हटिङ फेसबुक पेचिङ र भिन्टाभरि कट्ठ कट्ठ सेकी होक्ले नाको इसे मास बाराङ मगर ढुट मगर रोस मगर रेवसो बार्याङ मगर स्रष्टा तथा सर्जक मिगुरकुङ बार्याङ अनि मगर ढुटो सेसे चलिङको कठ कठ मगर रोस रेवस काठ मेल ज्याचा खाले खस ढुटो लिङको र सेकी होक्ले ड्याङ सेसेन समय सान्दर्भिक कुराकानीको र सेकी होक्ले डेच मासबार सम्बन्धी यसै टुन्छ जानकारी कठ कठ अब भने मासबाराङ काट मैन्टलिङ डाके ठकन खासमुनले लिङौ बोलले कानुङ रोह यसै लिङ्गाङ स्वरले आर्मितमा थापा मगरौ अनि शब्द संगीत र आर्मितमा थापा मगरौ नले

नाको इसे बखटांगे मुनरे रेडियो ढोरबा रही 103.8 मेगाहर्ज अन्तर मनु आवाजाङ मगर ढुटो मासबार यहाँ प्रस्तुता सविता सिजली झेडी मगरौ साथाङ चमचम आर्माच लिङ्याङ र काठमास्टो भर्मी रोहाङ परिसनाङ होस्कुङ मिगिन नामसुङ भुर्च नामसुङ भुर्मु मिपाङ पहराङ टाहाच बाट होसमुनले मेनै रोहजाच भर्मीके आर्ची आर्ची खुसे खुसे उसके अनि सधैँभरि अंगालङ छ्याक्के मन लस्च बात छाँगा छाङछाङ डिके भन्ज्याङ पहरा हटिङ देवी देउरालीके होस्मन जात कुरा इसै लिङ्याङ सेहेच तरिकै स्रष्टा सर्जक कोही प्रस्तुत जात डाङचिसले देहाङ फिरकार लिङ र काचिन सेनाखिङ मनन जाटिङ हैट हिदे के लेउसा माछन लिएर श्रोता लाफाको लिङ्गौ बोलले पट्टको के झोरा इसै लिङ्याङ स्वरले पीर्ति आले मगर पवन राणा मगर मधु थापा मगरौ देहाङ शब्द संगीतले पीर्ति आले मगरौ न

0: पट्टको के झोरा इसे लिङ मगरढुट र खसढुट मोल चिस्चले मगरढुट वार चलाफा कोइच बुजुडिसा हो तर मगरढुटमा वर्च लाफाको के चेकुजा अप्ठ्यारो अप्ठ्यारो न छान्के ल्याउसा इसे लिङाङ काट लाङ्गौ रेन्जा आरामको फेरकाट लाङ्गाङ रोडी लिङ्के नुनाङ छान्छ बातचित ज्याचा गाचा कुराकुङ ढलिङ सेमु कठा प्रस्तुत छान्छ डाङचिसले कुस्कुङ मिजा भान्जीको आले डेमु चिन्डिके अनि चिन्ड्याके करमाङ मगरकुङ कैरनको नाता साइनको केर इलाङ हुस्मु गिनमुनले नाता साइनो खाटा ड्याङ माया प्रेम लैडिङके नाता साइनो खाटा ड्याङ माया बिर्ती लैडिके मनले च कुराको र कलात्मक तरिकै प्रस्तुत छान्छ कानकै सेकी हुक्ले लौतनी श्रोता लाफाको नाको कठ रमाइलो कुराकानी जात्रै सेसे चलिङको सेमु मुके ढलिङ मन लेनाङ लेनाङ र कानुङ मास बार्के भाकमुया च निर्धारित समय र डुम्के नपा नुच बखटाङ काठ सेहे चलिङ साली भेना दाचै कानुङ मास बार्के अन्तिमसम्म सेमुया च श्रोता लाफाको के गिरिङ गिरिङ ढन्डेबार टकरीले अनि कानुङ डुटौ मास बार खासके डुस्मया च सहकर्मी लाफाके र आभार प्रकट जातले अर्को साता मिनम श्रृंखला लानाकिङ पक्कै आटरै नाको चाहिनी सेमुन जातनी रेडियो ढोर बराही काठ भोङ सोम थुप्ला के मेगा हर्ज अन्तर मनुङ आवाज यहाँ मासे बारेक सविता सिजली झेडी मगर भने भाके छाना झोरले जेडौ सेमिङी पाओ
1: कालिम्पोङ भाइया लङ्कम भुरुकले नाइके अङ्कम गेलिङ लो भाइया पोते सुजुके खुसी सुजुके कालिम्पोङ भाइया लङ्कम भुरुकले नाइके अङ्कम गेलिङ लो

0: एभरी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि
1: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
0: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
1: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950
4: ए सबिना यस्तो हतारमा कता हो
5: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो घर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
4: ल बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
6: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास मोबाइल 9846078528 र 9008816142
7: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
7: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
8: सेवा लिने क्रममा चाहिने जानकारी
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ पोखरा फोन 0162549493552549494
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
10: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
9: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
10: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी
11: को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
12: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894156599 छ।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
5: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ।
15: केही होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ

0: अनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कारवास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921635507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
6: मोबाइल 9800585537 र 9800615899।
7: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
8: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
9: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
7: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
9: र रामचन्द्र महत 9841616878।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556783002 र 9546783002।
13: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ।

0: ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461349304 र 98462026743।

0: 103.8
1: अन्तर्मनको आवाज
2: स्टुडियो साइन
3: अहिले बिहानको 10 बज्यो
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98163 95301
5: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
6: ढोरबाराही हाइलाइट्स को साथ में
7: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461 49304
8: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। भोटेकोशी बाढ़ीमा बेपत्ता मध्ये हालसम्म 1222 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बुधबार हिजो राति 8 बजेसम्मको विवरण अनुसार 38 जना बालक 43 जना बालिका 406 जना पुरूष 236 जना महिला 421 जनाको आंशिक अंग र 82 जनाको नखुलेको गरेर जम्मा 1222 जना मृत भेटिएका हुन्। अझै 4875 जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालयको बैठक आज बस्ने भएको छ। रासोपाका प्रवक्ता जगदीश खरेलले आज बिहान 10 बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको जानकारी दिनुभयो। सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताउनु भएको छ। त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धार कार्य निरन्तर रूपमा जारी रहेको छ। उद्धारकर्ताहरू अवरोध पन्छाउँदै भित्रसम्म जाने प्रयास गरिरहेका छन्। केवल डक्ट सुरुङको प्रवेश क्षेत्रको निकासमा रहेका 2 दर्जन भन्दा बढ़ी ठूला ढुंगाहरू विस्फोट गरेर हटाइसकिएको छ। भदौको 13 गतिदेखि नियमित रूपमा 2 वटा एक्सकाभेटर परिचालन गरेर त्यहाँबाट 5 दिनसम्म करिब 20,000 घनमिटर लेदो बालुवा ढुंगा कंक्रिट स्ल्याब बीम पिल्लर र घरको आकारसम्मका ठूला ठूला ढुंगाहरू पन्छाउने कार्य सम्पन्न भएको उद्धार स्थलमा रहनुभएका सांसद एवं इन्जिनियर श्रीराम नेौपानेले जानकारी दिनुभयो। यस क्रममा आवश्यकता अनुसार ब्रेकर प्रयोग गरेर फुटाउने तथा विस्फोटक पदार्थ मार्फत नियन्त्रित रूपमा पड्काउने कार्य 24 घण्टा सञ्चालनमा रहेको सामाजिक सञ्जाल मार्फत नेौपानेले बताउनु भएको छ। हाल सुरुङको मुखबाट करिब 2.2 मिटर तलसम्मको करिब 50 मिटर लामो भाग सफा गरेर सकिएको छ। 5.5 मिटर अग्लो सुरुङमध्ये बाँकी करिब 3 मिटर गहिराईको पहुँच र निकास प्रणाली निर्माण सम्पन्न भएपछि मात्रै भित्र जम्मा भएको लेदो हटाउने कार्य प्रारम्भ गरिने उहाँको भनाइरहेको छ। सुरुङ भित्रको प्रारम्भिक अवलोकन अनुसार आँखाले देख्न सकिने करिब 1 मिटर भित्रसम्मको भागमा पूरै मुख लेदोले भरिएको देखिएको छ। हाल सुरुङमा करिब 2 लिटर प्रति सेकेण्डको दरले बिना दबाव पानी बाहिर निस्किरहेको छ, जसले सुरुङभित्र पानी जमेको अवस्था नरहेको संकेत गर्ने नेौपानेले बताउनु भएको छ। उहाँले सुरुङको बाहिरी भागमा गेटको स्ल्याब र काठका 2 ठूला ठोटा र ठूला ढुंगाहरूले अवरोध गरिरहेको पाइएको छ। यस अवस्थामा सुरुङभित्र पानी र लेदो बाहेक ठूला ढुंगाहरू प्रवेश नगरेको हुन सक्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ। विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकहरूका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। उद्धार राहत र पुनर्स्थापना तथा पुननिर्माणका लागि सरकारी निकाय, राजनीतिक दल, निजी क्षेत्र, पालिका र नागरिकले सहयोग गरेका छन्। बाढ़ी पीड़ितका लागि विभिन्न पालिका, राजनीतिक दल, निजी क्षेत्र तथा सातवटै प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। यस्तै बागमती, लुम्बिनी र कोशी प्रदेश सरकारले 3-3 करोड़ तथा मधेश, कर्णाली सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सरकारी निकाय र निजी क्षेत्रसँग सर्वसाधारणबाट समेत राहत र आर्थिक सहयोग जुटिरहेको छ। विपदमा परेका नागरिकहरूलाई खाद्यान्न, लत्ता कपड़ा, स्वास्थ्य सामग्री र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम भइरहेको छ। छिमेकी र मित्र राष्ट्रहरूले समेत नेपालमा आएको विपदप्रति सहयोग र सहानुभूति जनाउँदै राहत सामग्री उपलब्ध गराइरहेका छन्। भारतबाट 5 खेपको राहत सामग्री हिजो नेपाल आइपुगेको छ। भारतले यस अगाडि पनि प्रभावितका लागि विभिन्न प्रकारको राहत सामग्री उपलब्ध गराउँदै आइरहेका छन्। यस्तै चीनले बेलीब्रिज सहित राहत सामग्रीको तेस्रो खेप नेपाल पठाउने तयारी गरेको छ। जापान र भूटानले पनि नेपाललाई राहत तथा सहयोग उपलब्ध गराएका छन्। ठूलो मात्रामा राहत सामग्री काठमाडौँमै जम्मा भइरहेको कारणले प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै गुनासो बढ्न थालेको छ। यस्तै प्रभावित नागरिकहरूले तत्काल आवश्यक पर्ने खाद्यान्न, स्वास्थ्य सामग्री, लत्ता कपड़ा र अन्य राहत सामग्री समयमा नै गाउँ गाउँमा पुर्याउन माग गरिएको छ। यसैबीच बाढ़ी र अन्य विपदबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पछिल्लो 8 दिनमा मात्रै 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। विपद आउनु अगाडि कोषमा रहेको रकम र पछिल्लो समय संकलन भएको रकम समेत जोड्दा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हालसम्म 7,35,60,73,000 रूपियाँ भन्दा धेरै रकम जम्मा भएको छ। रसुवाको भटेकोशीमा आएको बाढ़ीका कारणले नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौं मान्छेहरू फँसेको आशंकामा खोज तथा उद्धारको कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना र विभिन्न देशका विज्ञ सहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफलता मिल्न सकेको छैन। खोज तथा उद्धारको प्रयास निरन्तर भइरहेको नेपाली सेनाले जनाएको छ। लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिकहरू सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। आज उद्धार टोलीभित्र छिर्ने परियोजनाले जनाएको छ। परियोजनाका 41 जना सम्पर्कविहीन रहेका छन्। यस्तै 30 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली एक उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। नेपाली सेनाको उद्धार टोली 160 मिटर भित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला परेको थियो। हिजो दिनैभरि हेडवर्क्स र सुरुङ क्षेत्रमा खोजी कार्य भइरहेको छ। त्रिशुली नदी एमा निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेका छैनन्। नेपाली सेनासहित 93 जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले जनाएको छ। यो सुरुङभित्र 35 जना फँसेको अनुमान गरिएको छ। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B आयोजनाको कार्यालय र निवास क्षेत्रमा पहिचान भएपछि त्यस क्षेत्रमा नै खोजी भइरहेको सेनाले जानकारी दिएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले गर्दा सम्पर्कविहीन बनेका तनहुका 24 जना नागरिकहरूमध्ये 9 जना परिवारको सम्पर्कमा आएका छन् भने 15 जना अझै बेपत्ता रहेका छन्। जिल्ला प्रशासन कार्यालय तनहुका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार र घुमघामको सिलसिलामा पुगेका तनहुका स्थानीयहरूको खोजी र उद्धारका क्रममा 9 जना सुरक्षित रहेको पुष्टि भएको हो। बाँकी 15 जना भने हालसम्म पनि सम्पर्कमा नआएको उहाँले जानकारी दिनु भयो। बाढ़ीपछि अझै पनि सम्पर्कमा नआएका र बेपत्ताहरूको सूचीमा रहेका भानु नगरपालिका 1 संजीव गुरूङ, आबुखैरनी गाउँपालिका 3 प्रेम सेढाई, व्यास नगरपालिका 6 पूजा आचार्य, व्यास नगरपालिका 5 राहुल ढोडारी, व्यास 1 दीक्षित मगर, सोही ठाउँका राम माया देवकोटा, सागर देवकोटा र सुस्मिता कुमार रहनु भएको छ। यस्तै गरी शुक्ला गण्डकी नगरपालिका 12 बिनु गुरूङ, भानु नगरपालिका 10 सुजन नेपाली र असल नेपाली, व्यास नगरपालिका 2 प्रताप थापा मगर, व्यास नगरपालिका 5 कृति कुमार, भानु नगरपालिका 1 सूरज तिमेल सिन्हा र भानु 10 हरिप्रसाद सिन्हाई अझै बेपत्ता रहनु भएको छ। यस्तै गरी हालसम्म सम्पर्कमा आइसकेकाहरूमा रिसिङ गाउँपालिका 7 धनबहादुर आली, भीमान नगरपालिका 6 नारायण मरासिनी, गणेश सुवेदी, बालकृष्ण पोखरेल र सन्देश पोखरेल रहेका छन्। त्यस्तै गरी व्यास नगरपालिका चारका मोहन अधिकारी, भानु नगरपालिका एकका प्रणिशा थापा र प्रज्वल थापा तथा अन्य एकजना आफन्तको सम्पर्कमा आइसकेको प्रशासनले जनाएको छ।

फाल्टर ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकारी गर्दै आफ्नो एसटीसी सिलिण्डरमा ग्यास भर्न शुरूआत गरेको छ। गत आइतबार धादिङको कृष्णपुरीमा त्रिशुली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण अवरूद्ध बनाएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्नो एसटीसी सिलिण्डरमा ग्यास भरिएर काठमाडौँ ल्याउने नीति लिएको हो। सो राजमार्ग अवरूद्ध हुँदा कर्पोरेशनको धादिङ जुगे खोला स्थित एलपीजी प्लान्टमा पनि असर परेको छ। आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रको सहज स्थानमा रहेका मनोज सहित बाबा ग्यासको प्लान्टसँग सहकार्य गरेर आफ्नो खाली सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यकामा भित्र्याउने प्रबन्ध मिलाएको छ। विषम प्राकृतिक विपदको अवस्थालाई ख्याल गरेर कर्पोरेशनले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन यो नीति अवलम्बन गरेको कर्पोरेशनका सहायक प्रमुख अधिकारी अधिकृत ब्रजेश झाले जानकारी दिनुभएको छ। नेपाल आयल निगमले कर्पोरेशनलाई न्यून कोटा अर्थात पीडीओ अनुमति प्रदान गर्दा उसले चाहेर पनि यथेष्ट ग्यास बिक्री गर्न पाइरहेको छैन। निगमले भारतीय आयल कर्पोरेशनबाट कुल 3025 ग्यास बुलेटका लागि सम्झौता गरेको जानकारी दिएको छ।

0: गण्डकी प्रदेशका प्रमुख जिल्ला प्रमुख गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ एक महिना बराबरको तलब प्रदान गर्नुभएको छ। प्रदेश प्रमुख भट्टले उक्त राहत रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव रंजन अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। बाढ़ी प्रभावित परिवारहरूको राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथमा प्रदेश प्रमुख भट्टले राहत सहयोग प्रदान गर्नुभएको उहाँले बताउनुभयो। प्रदेश प्रमुख भट्टले उद्धार र राहत कार्यमा अनवरत खटिएका सुरक्षाकर्मी, तीन तहका सरकार, राजनीतिक दल, सामाजिक संघ संस्था, निजी क्षेत्र, सम्पूर्ण स्वयंसेवी एवं आर्थिक सहयोगदाताहरू समेतलाई धन्यवाद ज्ञापन गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ामा रहेको कमलाघाट शवदहन गृह व्यवस्थापन समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित 11 सदस्यीय कार्य समितिले पूर्णता पाएको छ। यस अगाडि अध्यक्ष र सचिव पदमा सहमति जुट्न नसकेपछि ती पदमा नेतृत्व चयन हुन बाँकी रहेको थियो। अध्यक्ष र सचिव पदका लागि मतदान मार्फत नेतृत्व चयन गर्ने तयारी भए पनि अन्तत यस अगाडि निर्वाचित 11 जना सदस्यबाट नै कार्य समितिलाई पूर्णता दिने निर्णय गरिएको निर्वाचन समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिनुभयो। निर्वाचन संयोजक लामिछानेका अनुसार समितिको अध्यक्षमा ईश्वरी माया कास्थ, उपाध्यक्षमा एम बहादुर नेपाली, सचिवमा एम प्रसाद सापकोटा, कोषाध्यक्षमा ईश्वरी भण्डारी र सहसचिवमा मन बहादुर श्रेष्ठ चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा शम्भु बहादुर राणा, नरेश बस्नेत, राम बहादुर भण्डारी, गोमाया थापा, लालुमाया ढुंगाना र रामशरण भण्डारी रहनु भएको छ। अध्यक्ष र सचिव पदमा निर्वाचन गराएर थप नेतृत्व चयन गर्दा सकारात्मक सन्देश नजाने निष्कर्ष निकाल्दै मौजूदा निर्वाचित सदस्यहरूबाट नै सहमतिका आधारमा नयाँ कार्यसमितिलाई पूर्णता दिएको निर्वाचन संयोजक लामिछानेले बताउनु भएको छ। उहाँका अनुसार आपसी सहमति र सहकार्यलाई प्राथमिकता दिँदै यस अगाडि निर्वाचित सदस्यहरूबाट नै नेतृत्व चयन गरी समितिलाई पूर्णता दिएको हो। पोखरा पर्यटन परिषदको नयाँ अध्यक्षमा हरि भुजेल निर्वाचित हुनुभएको छ। परिषदको 26 साधन सभा तथा 14 अधिवेशनले भुजेललाई नेतृत्व सुम्पिएको हो। उहाँले आफ्नो प्रतिद्वन्दी कृष्ण भण्डारीलाई 14 मतले पराजित गर्नुभएको हो। 39 प्रतिनिधि रहेको परिषदमा भुजेलले 25 मत प्राप्त गर्नुभएको छ। भण्डारीले भने 11 मत मात्रै प्राप्त गर्नुभयो। निर्वाचनमा 3 मत बदर भएको थियो। नवनिर्वाचित अध्यक्ष भुजेल तानका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। अधिवेशनले परिषदको सदस्यहरूमा 5 जनालाई सर्वसम्मत चयन गरेको छ। सदस्यहरूमा बाबुराम पाण्डे, सुनिल बहादुर भट्टराई र शोभा अधिकारी सापकोटा रहनु भएको छ। त्यस्तै जीवनराम सापकोटा र नारायण प्रसाद सुवेदी पनि सदस्यमा चयन हुनुभएको छ। परिषदको नयाँ कार्य समितिले पदाधिकारीहरू भने पछाडि मनोनयन गर्नेछ, जसमा प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष र महासचिव तथा कोषाध्यक्ष पद रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इरानले मंगलबार अमेरिकाले गरेको हवाई हमलामा मारिएकाहरूको संख्या 18 पुगेको बताएको छ। इरानको स्वास्थ्य मन्त्रालयका जनसम्पर्क निर्देशक हुसेन करामानपुरका अनुसार त्यस आक्रमणमा परेर 142 जना घाइते भएका छन्। मृतक हुनेमा 1 बच्चा र 2 महिला पनि रहेका छन्। घाइतेमा 61 महिला र 18 वर्ष मुनिका 44 जना रहेका छन्। अमेरिकाले केही हप्तादेखि इरानमा फेरि आक्रमण शुरू गरेको छ। यस क्रममा अमेरिकी सेनाले बुधबार इरानको सिरिकमा विवाह समारोहमा नै क्षेपास्त्र हानेको थियो। घटनामा बच्चासहित 4 जनाको मृत्यु भएको र 50 भन्दा बढ़ी घाइते भएको इरानी रेड क्रेसेन्टले जनाएको छ। जवाबमा इरानले पनि जोर्डन, कुवेत, इराक र बहराइनमा रहेको अमेरिकी अड्डामा क्षेपास्त्र र ड्रोन प्रहार गरेको बीबीसीले जानकारी दिएको छ। अब अन्त्यमा खेल समाचार। तेस्रो संस्करणको पुरूष एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि 104 रनको लक्ष्य प्राप्त गरेको छ। बिहिबार आज मलेसियाको वांगी स्थित वाईएसडीयूकेएस ओभलमा जारी खेलमा मलेसियाले 32.3 ओभरमा सबै विकेट गुमाएर 103 रन मात्रै बनाउन सकेको हो। टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाको शुरूआत राम्रो हुन सकेन। 14 रनमा टोलीले दुवै विकेट गुमाएको थियो। त्यस पछाडि ब्याटिङ गर्न आएका अकिल वाहिद र शहादत रामलीले इनिङ्सलाई केही समय सम्हाल्न खोज्नु भएको थियो, तर वाहिद 24 रन तथा रामली 13 रनमा आउट भएका थिए। बिरनदीप सिंह पनि 14 रन बनाएर पवेलियन फर्किनुभयो। कप्तान साहिद अजिजले 50 बलमा 30 रन बनाउँदै पालीलाई अगाडि बढाउन खोज्नुभयो, तर टोलीले लगातार विकेट गुमाइरहेको हो। नेपालका लागि करण केसीले 7.3 ओभर बोलिङ गर्दै 23 रन खर्च गरेर सर्वाधिक 4 विकेट लिएका थिए भने ललित राजवंशीले 2 विकेट हात पारेका थिए। त्यस्तै कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐली र हेमन्त धामीले 1-1 विकेट हात पार्नुभयो। सोमबार भएको आफ्नो पहिलो खेलमा पनि नेपालले बहरानलाई 3 विकेटले पराजित गरेको थियो। अवस्थ यिनी विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्वरबारही हाइलाइट आजको लागि सकिएका छन्। 2 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
2: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको छौ भन्दा अलिकति माथि सरेका छौ है।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9825319122, 9508 र 9460692046।
8: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856-66136 र 9851-66136।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यस्तो घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
7: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
8: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
9: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै,
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
5: सधैँ झैं यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
15: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुखभित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
16: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
17: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
18: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
16: र 9868168887
19: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
20: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
21: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
19: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
20: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
19: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9241484264 र 9811403305
22: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
23: 103.8 मेगाहर्ज प्रेजेंट एभ्रीडे 10:30 एएम टु 12 पीएम
24: इट्स टाइम फर कॉलिंग टाइम
23: ओन्ली ऑन रेडियो ढोर बाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ छायममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ। अनि प्रोग्राम कलिङ टाइम लिएर तपाईँको साथमा सदाजी आज पनि उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु अबको 12 बजेको समयसम्म, र सम्पूर्ण श्रोता साथीहरू पगे पनि सन्चै आरामै हुनुहुन्छ होला। अब सदादेखि मौसम चाहिँ आज अलिकति धुम्म धुम्म पनि छ है, सो साथीहरू आफ्नो कामकाजको व्यस्तता सँगसँगै अब के कसो गर्दै हुनुहुन्छ, अनि साथमा आज भने बिहिबारको एपिसोडमा रहेर आफ्नो प्रतिभाको साथमा कुराकानीको साथमा हामीसँग जोडिन सक्नुहुन्छ 0965414200 बाटो भएर भने फण्डाल मार्फत हामीसँग जोडिँदै गर्नुहोला। अहिलेको लागि भने हामीहरू तपाईँमा चाहिँ एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्दैछौ। पुरानो गीत रहेको छ देउराली बतास चल्यो, प्रेम ध्वजको आवाजमा सजिएको यो सुमधुर गीत स्वीकार्नु होला है त।

हजुर रोरालीमा बतासो चल्यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र यहाँहरू सुन्दै हुनुहुन्छ प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज हामी यस्तै आधुनिक मिठा मिठा गीत संगीतको साथमा बिहिबारको एपिसोडमा पनि छौं जहाँसम्म हामी भ्याएसम्म साथीहरूको आवाजलाई कार्यक्रममा स्थान दिनेछौं। तपाईँहरूभित्र लुकेर रहेको कला गला प्रस्तुति रेडियो प्रोग्राम मार्फत हाम्रो श्रोता साथीलाई सुनाउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। 0965414200 को टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। प्रोग्रामको स्पोन्सर गरिदिएको छौ मे माभूषण सुनसादी पसल दुलेगौडाले। प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुन्नार। अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्न चाहनुहुन्छ अनि पुराना गरगनाहरू पनि सारफेर गरिनका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ भने गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। र यस्तै गरी हाम्रो प्रोग्रामको चाहिँ अर्को पनि स्पोन्सर रहेको छ। प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ योर सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। अनि हाम्रो श्रोता साथीलाई चाहिँ ग्यारेन्टी टिका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ। र हामी चाहिँ हप्ताको साथी दिन फरक बार फरक श्रृंखलाको साथमा आएछौं। सँगै बारे पछि एकजना साथीलाई विजयी गराउँछौ र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ र सयको रिचार्ज। सो विजयी साथी चाहिँ यहाँ पनि बन्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ यहाँले फोन डायल गर्नुपर्ने हुन्छ 0965414200 बाटो भएर अनि हामीसँग जोडिँदै गर्नुहोला। अहिले भने अघि शुरूआतीमा चाहिँ हामीसँग साथी जोडिनु भएको थियो है, अहिले भने कता जानुभयो? सो सुन्दै हुनुहुन्छ भने हामीसँग जोडिँदै गर्नुहोला अहिलेको लागि भने अघि भर्खर पनि यो आवाज हामीले सुनिसकेका छौँ। प्रेम दोष प्रधानको आवाजमा सजिएको फेरि पनि त्यस्तै सुमधुर सदाबहार गीत रहेको छ। घुम्तीमा नआउ है बोलको यो गीत स्वीकार्नुहोला है त।

0: हजुर घुम्तीमा नआउ है भनेर यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु र यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौ अबको 12 बजेको समयसम्म। हामीसँग समय त टन्ने छँदैछ है, यो समयदिभर यहाँले चाहिँ रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने कार्यक्रमको भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ र साथमा आफ्नो प्रतिभा पनि राख्न सक्नुहुन्छ र प्रतिभा राख्दै राख्नको लागि कोही साथी भन्ने लाइनमा चाहिँ हुनुहुन्छ, हामीसँग स्वागत गरौं। हेलो नमस्ते हजुर।
1: बुढा त भन्नु गर्थे मासु मिठो हुन्छ अरे माटाको कराईमा, बुढापाका भन्ने गर्थे मासु मिठो हुन्छ अरे माटाको कराईमा, दुई महिना पछि भए पनि भेटौँ न आउँदैछु है आउनु म पनि ढोल बराईमा, दुई महिना भए पनि हिजो भए पनि भेटौँ न आउँदैछु है आउनु मलाई यो ढोल बराई कार्यक्रममा। धन्यवाद।
0: हजुर यो सुमधुर साथीबाट हामीसँग जोडिनु भएको छ होइन, 3 महिनापछि हाम्रो ओमनाथ दाजीलाई पनि रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है। अनि सबैभन्दा सुरुमा चाहिँ हाल खबर भन्दा पनि पहिला सोध्नु मन लागेको कुरा चाहिँ किन होला यस्तो भेटघाट हुन 3 महिनै लागेको? त्यस्तै भयो है। अनि के छ तपाईँको नयाँ नौला हाल खबर अनि लेखनातिरको भण्डारीतिरको सुनाइदिनुहोस् न त।
1: ठिकै छ राम्ररी छ भन्नु पर्यो, तर देशमा एउटा दुःखद खबर त अब दुनियाँलाई थाहा भइरहेको कुरो है।
0: हजुर हजुर
1: त्यस्तै छ, अब रातहरूमा हुँदै छन् अब मरेका शवहरू फेला परिँदैछन् होइन, दुःखको खबर छ एउटा।
0: हजुर ठिकै छ, यो कुराकानी सँगसँगै अनि यसरी आफ्नो कुराहरू राखिरहँदा अब हाम्रो ओमनाथ दाजी चाहिँ के कस्तो हुनुहुन्छ, तपाईँको ठाउँतिर चाहिँ के कस्तो छ त अहिले पछिल्लो समय तपाईँकोतिर पनि सुनाइदिनुहोस् न त।
1: हाम्रो जिल्ला खासै त्यस्तो हानिकारक त केही भएको छैन होइन, अहिलेसम्म त राम्रै छ, ताजा खबरहरू राम्रै आइरहेको छ, त्यस्तो विनाशकारी क्षति भइरहेको छ।
0: हजुर हुन्छ, अब आफू पनि सतर्क चाहिँ रहन मुख्य जरुरी पनि छ है, अनि विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अनि हाम्रो ओमनाथ दाजीले चाहिँ आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? त्यही त, हिजो चाहिँ अब समय पनि मिलाउनु पर्यो अनि पछि पनि सम्झनु भयो है, सो अबको बुधबारको एपिसोडमा चाहिँ मजाले सम्झनुहोस् है सुरुवातीबाट नै। अबको बुधबारको एपिसोडमा चाहिँ ड्रामा गर्नको लागि पहिल्यैबाट सम्झनुहोस् है, पछि सम्झ्यो भने समय मिलाउन गाह्रो हुन्छ कि। ल ठिकै छ, आज चाहिँ अब फोन लागिसकेको छ, फोन उठिसकेको छ, अनि आज हाम्रो श्रोता साथीलाई चाहिँ अब यति धेरै समयको अन्तरालमा चाहिँ के कोसेली लिएर आउनु भएको छ, के सुनाउँदै हुनुहुन्छ?
1: एउटा पुरानो भएको गीत गाउँछु भने है।
0: ल हुन्छ, सुरु गर्न सक्नुहुन्छ है। 1 2 3 गो।
1: तिम्रो किन बने नरम भने मनमा पिर पर्छ, तिम्रैको सङ्ग तिम्रैको सङ्ग मेरो आँसु किन मेरी माया चढाइ बसङ्गो तिम्रैको सङ्गो बिते आँसु किन मेरी माया चढाइ बसङ्गो।
0: हस् हुन्छ, धेरै धेरै धन्यवाद, यहाँले मिठा गीत चाहिँ हामीलाई सुनाइदिनु भयो। अब भने मजाले साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है।
1: सर्वप्रथम 10:30 बजेपछि ढोरबराई कार्यक्रम सञ्चालिका मेरी प्यारी अनु बहिनी, मेरी प्यारी अनु चाहिँ खलाएर प्रतिभा राख्न पाउनु दिनुभएकोमा उहाँलाई मैले धन्यवाद भन्न चाहन्छु। र जति पनि ध्रुवराय कार्यक्रम सुन्नुहुने कार्यक्रममा फोन गरेर सहभागिता हुनुहुने सम्पूर्ण लोक पारा केन्द्रहरू र सुनेरै माता भन्ने प्रा दिनुहुने सम्पूर्ण लोक पारा केन्द्रहरूलाई धेरै धेरै लामो सम्झनाहरू न्याय माया हुन चाहन्छु भन्दै म अहिले यहाँबाट उजुर हुन चाहन्छु। हस् धन्यवाद।
0: सुटिन्छौ, नमस्कार। भाइ भाइ वहाँ हुनुहुन्थ्यो होमनाथ शर्माजी, हामीलाई लेखनाथदेखि सम्झनु भएको थियो, धेरै दिनपछि कुराकानी हुन पनि पायो है। अब यसरी नै साथीहरू सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुन्छ, तर हामी साथीलाई चाहिँ सहभागी अब केही दिन पश्चात गराउँदैछौँ, किनकि अब पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ र 11 बजेको टाइम चेक लगतै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै, तबसम्म हामीलाई सुन्दै गर्नुहोला। अहिलेको लागि भने धर्मेन्द्र सेवनको आवाजमा सजिएको माया मरेर यो सुमधुर गीत रहेको छ, स्वीकार्नु होला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: Tiska Git, Sanskriti ra Pahichan, Hamro Shan, Hamro Abhiyan.
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीजगीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
1: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
2: तीजगीत तर्फ प्रथम पुरस्कार रु 25,000
1: द्वितीय पुरस्कार रु 15,000
2: तृतीय पुरस्कार रु 10,000
1: सान्तोना पुरस्कार रु 5,000
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
1: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
2: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856309337
1: सुरेन्द्र श्रेष्ठ 9856306136
2: रविन्द्र राज पौडेल 9856062888
3: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण 6 र 7 को कार्यालय
2: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856309337
1: सुरेन्द्र श्रेष्ठ 9856062888

0: चित्रगल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460692446।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
1: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर

0: आजनमणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
0: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
1: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
0: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
2: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
6: स्टुडियो अहिले बिहानको 11 बज्यो
7: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301
8: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ छ यम र आज चाहिँ हामी सकेसम्म श्रोता साथीहरूको प्रतिभालाई नै कार्यक्रममा स्थान दिन्छौ भने कोही साथी हुनुहुन्छ लाइनमा ढिला नगरी स्वागत गरौं कहाँदेखिको हुनुहुन्छ हेलो नमस्ते हजुर हजुरले दर्शन जदौ कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई अनि के छ त स्याङ्जा र स्याङ्जालीको हाल खबर सुनाइदिइहाल्नुहोस् न त ढिला नगरिकन
9: स्याङ्जालीको पनि ठिकै छ स्याङ्जाको पनि अब ठिकै भन्नु पर्यो मौसमको कुरा गरियो भने मौसम अलिकति चेन्ज भइरहेको छ घरि आज त घामै ला होइन पानी झरेर परिरहेछ होइन
8: हजुर हाम्रोतिर नि आज पानी परिरहेको छ सो हाम्रो नरेन्द्रजीलाई चाहिँ सोध्नु मन लागेको कि पानी कतिको परेको छ भनेर स्याङ्जातिर
9: ठुलो पानी परेको छैन राति पनि हल्का परेको थियो अहिले अघि पनि पातलो थुप्रो पानी परिरहेछ
8: अनि अब आजको यो पानीले अब सिमसिम पानीले चाहिँ अब केही काम कार्य बिहानको काम कार्यलाई चाहिँ बिथोल्ने गरेको छ कि छैन
9: यो अलि त्यो गाई भैँसीलाई घाँस सास काट्ला अलिक चिसो बनाउँछ क्या
8: त्यही त अब भारी बोकेर हिँड्न पनि गाह्रो बनाउँछ गरुङ्गो बनाउँछ अनि फेरि भारी बोकेर आउने बाटो पनि चिप्लो बनाउँछ है त्यही त त्यही भएर बरु पानी पर्नु छ भने चाहिँ मजाले पर अनि अर्को पनि हुन्छ कि
9: गाउँघरको बाटो चिप्लो हुन्छ गोरेटो बाटो
8: अनि अर्को पनि कुरा याद आयो कि नरेन्द्रजी त्यो जमिन जमिन मुनि लुकेर बसेको जुका पनि निकाल्छ अरे कि एकछिन भए पनि त्यही त ल गाह्रो छ नि है अब एकछिनको पानीले जति बिचले पनि तपाईँकोतिर चाहिँ त्यति साह्रो लाग्दैन ल ठिकै छ यो कुराकानी सँगसँगै अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन हजुर हजुर
10: एकदमै हामी आराम कुशल नै छौ भन्नुपर्छ है। अनि के छ त हजुर, कलेज बिहानको समयमा हो नि। ल अनि के छ त अहिले चाहिँ हामी तपाईँसँग कुराकानी गर्दै गर्दा चाहिँ हाम्रो श्रोता साथीले आज के सुनाउँदै हुनुहुन्छ त नि।
9: ल म एउटा जोक जस्तो सुनाउँछु है।
10: ल जोक जस्तो मात्र हो कि जोक्सै हो?
9: जोक्स भने नि भयो, अलिकति थोरै लामो छ क्या।
10: ए ल ठिकै छ, हामी सुन्न एकदम रेडी छौ। ल सुरु गर्दै
9: एउटा राष्ट्रको राजाको छोरीको राजकुमारीको लगभग 3-4 वर्ष अगाडिदेखि राजाले बिहा गर्न खोजिरहेछन् क्या त्यो छोरीको
10: है।
9: तर बिहे भइराखेको रहेछ क्या, बिहे हुन सकेर रहेछ। बिहे कतै राजकुमार नभेटाउने कतै के हो नि, त्यस्तै गर्दा गर्दै 4-5 वर्ष अगाडिदेखि बिहा गर्न खोजेको तर बिहे भएर रहेछ है। त्यहाँबाट त्यसपछि तपाईँको राजाले चाहिँ यो कुनै ग्रह दशाले चाहिँ बिहे हुन नदिएको हो कि भनेर एउटा गुरुकुलको चाहिँ तपाईँको एउटा चाहिँ शिक्षक ज्योतिष रहेछ क्या।
10: हजुर हजुर,
9: ज्योतिष मान्छे पनि भर्खरको युवा रहेछ है।
10: हजुर,
9: तर त्यो राष्ट्रभरि निकै कलाको ज्योतिष पनि रहेछ क्या। अनि त्यसपछि त सबै हुन्छ।
10: हजुर हजुर, म सुनिरहेको छु कि।
9: त्यसपछि चाहिँ तपाईँको त्यो चाहिँ नि राजाले चाहिँ नि त्यो ज्योतिषलाई ग्रह दशा हेर्नको लागि बोलाउनु पर्यो भनेर त्यहाँ आफ्नो सेनाहरूलाई पठाएछन् लिन है।
10: हजुर,
9: अनि त्यो ज्योतिष चाहिँ दरबार गएछ। दरबार गइसकेपछि अनि राजाले भनेछन् ल ज्योतिषजी, यो छोरीको बिहा गर्न खोजेको 4-5 वर्ष भयो तर बिहे भएन, कुनै कारण यो के भन्छ ग्रह दशाले नदिएर हो कि, राम्रोसँग हेरिदिनु पर्यो भनेर राजाले भनेछन्। हुन्छ महाराज भनेर उसले फेरि हेर्न थालेछ क्या। हेर्दै गर्दा त त्यो मान्छे चाहिँ फेरि ज्योतिष भए पनि अलिकति ऊ रहेछ क्या, फेरि त्यो मान्छे अलिकति भनौँ न अर्कै विचारको मान्छे रहेछ। अनि के भनिन्छ ल महाराज, त्यो राजकुमारीलाई एउटा चाहिँ तिल चल्किने बाक्सा बनाउनु पर्यो है।
10: हजुर हजुर,
9: अनि त्यो बाक्साभित्र राजकुमारीलाई राख्ने, पायो सुन तन्न सुनले चाहिँ उभर्ने छोप्ने भनेछ है।
10: हजुर हजुर,
9: त्यो गर्ने अनि भोलि बिहान चाहिँ खोलामा बगाउने, बाक्सा खोलामा बगाउने भनेछ त्यो ज्योतिष। अब त्यही बेलाको कुरो राजाले पनि अब ज्योतिषले त्यही भने होला पनि भनेर राजकुमारीलाई सोद्धा हुन्छ त नि, अब ज्योतिषले भनेपछि अब भनेर राजकुमारी पनि स्वीकार गरिसके।
10: हजुर,
9: त्यहाँबाट भोलिपल्ट बिहान चाहिँ त तपाईँको त्यो खोलामा बासा पकाइदिएछन् के अरे।
10: हजुर हजुर,
9: अनि तपाईँको त्यो अर्कै एउटा राष्ट्रको चाहिँ राजकुमार दुईजना आफ्नो सहयोगीहरू लिएर सिकार खेल्न गएछ क्या जङ्गलमा।
10: हजुर,
9: रातभरि सिकार खेल्दै गर्दा एउटा भालु पक्रेछ है।
10: हजुर,
9: भालु पक्रेर त्यो सहयोगीहरूले भालुलाई बाँधेर चाहिँ लिएर हिँड्दैछ। बिहान उज्यालो भयो, त्यो खोलाको तिरमा चाहिँ अब घाम पनि चिल्लो लागेछ, त्यो खोलाको तिरमा थकै लाएर बसिरहेको रहेछ क्या राजकुमार र त्यसको दुईजना सहयोगी। त्यहाँ त राजकुमारले मास्टरहरू चाहिँ त्यसलाई त्यो बाक्सा पक्रै आएको देखेछ है। ओहो, त्यो बाक्सा त कस्तो टल्केको बाक्सा छ, त्यसलाई बाहिर निकाल्नु पर्यो भनेर त्यो दुइटा आफ्नो उसलाई भरेछ। हुन्छ हजुर भनेर चाहिँ बाक्सा त्यही नजिकै आउँदाखेरि चापो समाएर त्यो बाक्सा बाहिर निकालेछन्। बाहिर निकालिसकेपछि त तपाईँको त्यो बाक्सा खोल्नु पर्यो भनेर राजकुमारले चाहिँ बाक्सा खोलेछ। खलेर हेरेको त टिल्लो परेको राजकुमारले चाहिँ त्यहाँनिर सुनै सुन्तमा टन है।
10: त्यहाँबाट
9: राजकुमारले चाहिँ त त्यो राजकुमारले सोधेछ किन यो बाक्समा हालेर खोलामा बगायो के कारण भनेर चाहिँ नि त्यो राजकुमारलाई सोध्दै गर्दा उसले पुरा बयान दिन्छन् के अरे। ल ठिकै छ, त्यसो भने म फल्ला राष्ट्रको राजकुमार हौ, दरबार जाने, दरबारमै गएर बिहा गर्ने भनेर चाहिँ नि भनेछ। त्यसपछि चाहिँ त्यो राजकुमारले चाहिँ फेरि के गरेछ, त्यो भालुलाई पाक्सा हालिदिएछ रे
10: हजुर हजुर
9: भालुलाई चाहिँ पाक्सा हालिदिएछ रे बन्द गरिदिएछ अनि त्यहाँबाट फेरि खोलामा पकाएछ अनि त्यो गुरुले ज्योतिषीले चाहिँ आफ्नो शिक्षकलाई लौ भोलि बिहान खोलामा गएर एउटा बाक्सा बग्दैछ त्यो बाक्सा छोपेर ल्याएर मेरो कोठामा लिएर आउनु भनेर अर्डर दिएछ फेरि त्यो बाक्सा पहिले राजकुमारले भेटाइसकेर चाहिँ भालु हालेर पठाइदिएछ फेरि खोलामा तिनीहरूले तल पुगेर फेरि पछि भेटाएछ अनि त्यो भेटाएर चाहिँ नि त्यो फुरु पकेर लगाएछ र त्यो गुरुको चाहिँ नि कोठामा लिएर गएछ त्यो गुरु पनि भित्र पसेछ कोठाएर चाहिँ अब यो ढोका बन्द गर्नु बाहिर नखोल्नु है अब भनेछ गरी अलिक चाहिँ अब बाक्सा खोल्नु पऱ्यो भने त्यो लोभले चाहिँ त्यो अब त्यहाँ सुन हुन्छ त्यहाँनिर अब राजकुमारीलाई मैले बिहा गर्छु भन्ने हिसाबले त्यसले त्यो कुरा गरेको है
10: हजुर हजुर
9: अनि त राजकुमारले भालु हालेर पठाइदिएछ निकाल्दाखेरि त्यहाँ भालु साह्रो फाइट परेछ भालुले चेपारेर चाहिँ त्यो चिरिन थालेछ अब ढोका नखोल्नु भने त फेरि ढोका खोल भन्दै कसैले खोलिदिएन त्यहाँपछि त त्यसलाई त भालुले त्यही मारिदिन्छ अनि अर्को दिन चाहिँ नि दिनभरि बेलुका चाहिँ नि तिर खोल्दा त कहाँ त भालु पुते रहेछ मान्छे मरिरहेको हो त्यसैले लोभ गर्नुहुन्न भन्ने कुरो त्यो हो क्या
10: त्यही त पक्कै पनि लोभ चाहिँ गर्नु हुँदैन अनि बाटोकोमा पनि बाटो भनिन्छ नि लाटो चाहिँ एक बलड्याङ लड्छ अरे अनि बाटो चाहिँ दुई बलड्याङ लड्छ अरे कि हाम्रो नरेन्द्रजीले चाहिँ एकदमै सन्देशमूलक पनि थियो अब यसलाई चाहिँ जोक सँगसँगै अब कथा भन्दा पनि भयो है यो जोक मार्फत साथीहरूलाई चाहिँ के सन्देश दिनु मन लागेको छ त नि मजाले सन्देश सँगसँगै साथीभाइलाई सम्झना सन्देश पनि राखिदिनुहोस् अनि छुटिनुपर्छ है हामी
9: त हाम्रो अनु मिसलाई धेरै धेरै सम्झना हाम्रो धोरबराई यात्रा होल इन्टरटेनको लागि र अन्य साथीहरू भन्नुपर्दा आज सबै अल फ्रेम चाहिँ यतु जेट सबका सब साथीहरूलाई एक मुस्तमा सम्झिँदै चाहिँ म तपाईँबाट बिदा भएँ किनकि म अलि लामो समय लिएँ त्यसको लागि क्षमा पार्न चाहन्छु है
10: सुन्छ नमस्कार शुभ दिन अब लामो समय लिए तापनि अब सन्देशमूलक जोक चाहिँ हामीलाई सुनाउनु भएको थियो कथा चाहिँ सुनाउनु भएको थियो ढिला नगरी फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा स्वागत गर्दैछु हेलो नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई के भन्नुभयो अरे त्यही त अनि रेडियो प्रोग्राम कतिको सुन्नु भएको छ र अलि ठुलो साउन्ड बढाएर सुन्नुहोस् न अनि अब जोक्सबाट लोभ गर्नु हुँदैन भन्नुभएको थियो कि अघि अनि कहिले काहीँ चाहिँ हुन्छ नि लोभ गरम गरम हुन्छ कि हुँदैन हाम्रो दलमा दिजुलाई ल अलिकति गीत सुनाउनुहुन्छ हामीलाई रेडी हुनुहुन्छ
11: मन्दिर जाने

0: हजुर सर, त्यो मिठो गीतको लागि धेरै धेरै धन्यवाद अनि सेती दोबान भनेर सुनाइरोक्दा हाम्रो श्रोता साथीलाई चाहिँ अब के भन्नु मन लागेको छ संसारमा सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है।
1: सन्देश भन्नाले साथीहरूलाई सम्झिनु पर्छ खासमा हजुरको लागि।
0: थ्याङ्क यू सो मच।
1: अमृत भाई, अम्मा भाइ, नरेन्द्र भाइ, टेकु छेत्री भाइ, ताराघाट भाइ, ऋषिराम भाइ, खगी माया साथी, रसिका चेतना, अनि के भन्छ गाउँमा गाउँमा आउने बहिनीको लागि,
0: नमस्ते शुभ दिन। अब पानी परेको छ होइन अनि टिन कराएको छ, अलिकति डिस्टर्ब पनि आएको छ भन्ने हुन्थ्यो। सो हामी चाहिँ अब छोटो मिठो कुराकानीको साथमा भर्खरै कुराकानीको साथमा छुटिसकेका छौँ। धर्मा दिजु हुनुहुन्थ्यो पुलचोकदेखि र साथीहरू पनि सुन्दै हुनुहुन्छ भने 0625402000 बाटो भएर यसरी नै आफ्नो प्रतिभा राख्नको लागि आउन सक्नुहुन्छ। अहिलेको लागि भने सुजन चापा गाईको आवाजमा सजिएको फुल बोलको उनीको स्वेटर रहेको सुमधुर गीत रहेको छ, लेकैमा कुहिरो परिरहेछ, सिमसिम सिमसिम हिउँ पानी बर्सिरहेछ। यो गीत सँगसँगै हामी भने कार्यक्रमको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ। विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नै, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172।
8: मम्मी भोक लाग्यो, खाजा खाम न?
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँडा।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
10: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
13: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
14: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
15: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
14: दीक्षा ब्युटी पार्लर रे?
15: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
16: हो र त्यस्तो के हुन्छ र त्यहाँ
15: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
16: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
15: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
16: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
15: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
16: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
15: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहुँ प्रोप्राइटर निशा लामा सम्पर्क 97090343535
17: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
19: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0635905065 मोबाइल 98164334372
20: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
21: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
20: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
21: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
20: फोन नम्बर 0654143121
21: मोबाइल 98065878634 र 97081105090
22: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
15: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
22: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
22: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
22: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
15: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
22: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: हजुर कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज प्रोग्राम कलिङ टाइममा चाहिँ हामीले श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौं। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने यहाँलाई चाहिँ के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हामीलाई दिन सक्नुहुन्छ। र अहिले भने साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहाल्छु। हेलो भन्दै थिए तर किन होला है, साथीलाई ट्याक्क हामीले सहभागी गराउने, साथीलाई छुटिनु भयो। सुन्दै हुनुहुन्छ भने फेरि पनि आउन सक्नुहुन्छ 0965414200 बाटो भएर। अहिले भने फेरि पनि कता कता लाइनमा चाहिँ साथी हुनुहुन्छ जस्तो लागिरहेको छ, स्वागत गरौं। हेलो नमस्ते हजुर। हेलो
1: हजुर आशीर्वाद,
0: कार्यक्रममा फेरि पनि स्वागत छ। हाम्रो दलमा दिजु हुनुहुन्छ हो, किन होला आज आवाज नसुन्नु भएको हाम्रो दिजुले, किन यस्तो कुराकानी गर्न गाह्रो भयो कि? त्यही त अघि चाहिँ अब टिन कराएको छ, गाह्रो भएको छ भन्दै हुनुहुन्थ्यो। आफ्नो छोटो मिठो प्रतिभा मात्र सुनाउनु भयो, कुराकानी पनि छोटो मिठो मात्र भयो है। अब सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ, सल्लाह सुझाव सँगसँगै हामीसँग जोडिँदै गर्नुहोला। अहिलेको लागि भने हामी एउटा गीत राख्छौ, अनि त्यसपछि साथीहरूलाई चाहिँ सहभागी गराउँछौ। अनि आज मजाले पानी परिरहेको छ, सो हामी अब पानी परेको नै गीत सुनौ है, सिम सिम पानी परेको। तपाईँ माझ राख्दैछु अहिलेको लागि भने प्रशान्त पौडेलको आवाजमा सजिएको मत फिदा भए बोलको सुमधुर गीत रहेको छ, स्वीकार्नु होला है त।

0: हजुर, दुबई मदिम्रो मायामा भग्यमन सलल अक्षर अब प्रशान्त पौडेलको त्यस्तै मिठा मिठा गीत संगीत हामीले अब लोक शैलीको गीतहरू पनि आधुनिक अब पप सङमा चाहिँ सुन्न पाउँछौ। अनि यहाँहरू माझ कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि यहाँहरूलाई मन पर्यो होला। र अहिले भने फेरि पनि कोही साथी हुनुहुन्छ हामीसँग लाइनमा, अघिबाट यसो ढिला नगरी स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। हेलो हेलो, नमस्ते हजुर।
1: जसको गोर्दिया नकरायो दान, यसो फुर्सद भयो कि।

I'm going to go to the hospital.

0: हजुर नमस्ते नमस्कार श्रेष्ठ मित्र आरामको कामनाको साथ साधुको क्षति कन्हौ भानु
1: हजुर धेरै धेरै स्वागत छ कार्यक्रममा हाम्रो टेकुजीलाई अनि यो मिठास आवाज मिठास सृजनाको लागि पनि धेरै धेरै धन्यवाद अनि सोधिहाल्नु मन लाग्यो है अनि सोधिहाल्नु मन लाग्यो मोबाइल भन्नेले चाहिँ दिनु काम दिएछ होला त
0: हो नि अहिलेको यसैले दिनु काम दिएछ सबै यसैको भरमा बाँच्नु परेको अवस्था छ भने पनि केही फरक पर्दैन
1: ल अब हामीले राम्रोसँग सदुपयोग गर्नु पर्यो है मोबाइलले चाहिँ अब धेरै काम कार्यको कुराहरूमा पनि अब छिटो सरिलो चाहिँ बनाएको छ अनि अब मोबाइल मार्फत नै हामी यसरी कुराकानी पनि गरिरहेको छौँ है अनि टेकुजीको नयाँ नौला हालखबर चाहिँ के छ कसो छ सुनाइदिनुहोस् न त
0: सबै ठिकठाकै छ रमाइलो छ घमाइलो छ अब बिस्तारै बिस्तारै तिजको माहौल भित्रिन सुरु भएको अवस्था जानकारी गराएको छ हजुरलाई र पानी पनि परिरहेको अवस्था छ र अहिले घाम चर्केको अवस्था जानकारी छ हजुरलाई
1: अनि के छ तपाईँको अरू नयाँ नौला हालखबर छ भने पनि धेरै पछि कुराकानी भएको हो जस्तो पनि लाग्यो नि हाम्रो टेकुजीसँग
0: हजुर हजुर
1: अनि भानुजी र चाहिँ रेडियो प्रोग्राम चाहिँ कतिको सुन्ने गर्नुहुन्छ
0: अब समयले धैर्यसँग सुन्ने प्रयास गर्छौँ हामी
1: ल अब सकेसम्म हामीसँग जोडिने कोसिस पनि गर्नुहोला सदैव यसरी आफ्नो सिर्जनाहरू हामीलाई सुनाउनु होला यो बाहेक अरू पनि छ साथीहरूलाई सुनाउनु मन लागेको ल पक्कै पनि अर्को बसाइमा चाहिँ हामीलाई यसरी नै आफ्नो प्रतिभा चाहिँ राखिदिनु होला अहिलेको लागि भने मजाले साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ
0: थ्याङ्क
1: यू सो मच
0: रेडियो ढोर बरायो हो युनिटलाई र अघि आउने साथीहरू हुनुहुन्थ्यो जलमाया नरेन्द्र रिमाल त्यसै गरी रोशिका खजीमाया थापा र सम्पूर्ण साथीहरूलाई सम्झाउँदै जय गीत जय सङ्गीत नमस्कार भाइ हाव अ गुड डे
1: हाव अ गुड डे सेम टु यू उहाँ हुनुहुन्थ्यो टेकु छेत्रीजी भानुदेखि हाम्रो सहभागी साथी पनि हुनुहुन्छ अनि उहाँले हामीलाई सुनेर पनि साथ दिनुहुन्छ है मिलेसम्म जोडिराख्नु भएको हुन्छ र अहिलेको लागि भने उहाँले चाहिँ अब मोबाइल भन्ने चिज भनेर चाहिँ अब गीत त सुनाएर गइसक्नु भएको छ है सो अहिलेको लागि तपाईँहरू माझ भने त्यस्तै रमाइलो गीत रहेको छ मोबाइलमा फोन हान भनेर गीतले मात्र भनेको होइन कि अब हामी पनि अब यहाँलाई भन्छौँ मिलेसम्म हामीसँग जोडिँदै गर्नुहोला 0965 4142 0 0 को बाटो भएर अहिलेको लागि भने यो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भएको छ विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ नै हामी सँगै रहनुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
3: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850-66136 र 9151-66136।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
3: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मोटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्र बैङ्कको ठिक पारिपट्टि, फोन 0625-93369।
0: This is Radio Dhor Barahi, 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। र अब चाहिँ हामी कार्यक्रमको अन्ततर्फ पनि छौ। सो अब साथीलाई चाहिँ सहभागी एकजना साथीलाई सम्म हामी सहभागी चाहिँ गराउँछौ है। हेलो, नमस्ते हजुर।
1: हेलो,
0: नमस्ते हजुर। कहाँदेखि कस्तो आवाज सुन्दैछु होला? हाम्रो श्रीरामजी हुनुहुन्छ हो? श्रीरामजी सँगसँगै काठमाडौँतिर भक्तपुरतिरको हालखबर के छ सुनाइदिनुहोस् न त।
1: मौसम राम्रो छ, म पनि ठिकै छु भन्नुपर्छ है। मोटामोटी
0: ठिकै हुनुहुन्छ। भक्तपुरतिर पानी परेको छैन?
1: छैन छैन, अब हिजो र आज परेको छैन भन्नुपर्छ।
0: हाम्रोतिर चाहिँ आज बिहानबाट अघिबाट चाहिँ अब मजाले पानी परेको छ है श्रीरामजी। त्यही भएर चाहिँ
1: धानलाई राम्रो हो नि त,
0: धानलाई पनि राम्रो, यो गर्मीमा पनि राम्रो हो कि वास्तवमै भन्नुपर्दा। तर बाटो हिलो मैलो भयो भने चाहिँ अलिकति नराम्रो हो कि, फेरि सबै कुराको फाइदा बेफाइदा हुन्छ अरे कि। त्यही त अब कुराकानी धेरै गर्नु मन थियो है श्रीरामजी, हामी समयको अन्ततर्फ पनि छौ। सो यहाँले चाहिँ ढिला नगरिकन आफ्नो प्रतिभा चाहिँ राखिदिनु पर्ने भयो है आज। के सुनाउनुहुन्छ? हजुर, आज ढिला भयो नि त आउँदा आउँदै।
1: म सुरु गर्छु।
0: ल सुन्छ, सुरु गरिदिनुहोस्। 1, 2, 3, गो।

0: हजुर पोखिएर घामको झुलको यो सुमधुर गीत गुनगुनाउनु भएको छ हाम्रो श्रीरामजीलाई यो मिठो आवाजको लागि पनि धेरै धेरै धन्यवाद। अनि अब भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनुपर्छ है।
1: हुन्छ, सबैभन्दा पहिला त फोन उठाइदिनु हाम्रो टेक्निसियनमा बस्ने मित्रलाई मिठो माया र हजुरसँग बोल्न पनि हजुरलाई पनि अब आउँदै गरेको हरितालिका तीज एवं प्रभुको मुख हेर्ने औँसीको शुभकामना र मलाई जो जतिले श्रीराम दाल हुने चिन्नुहुन्छ सबैले नछुटाइकन मिठो सम्झना छ भन्दै बिदा हुन्छु। नमस्ते
0: नमस्ते, छुटिन्छौ। उहाँ हुनुहुन्थ्यो श्रीराम दाहालजी, हामीलाई भक्तपुरदेखि सम्झनु भएको थियो, मिठो आवाजको साथमा छुटिसक्नु भएको छ र उहाँ सँगसँगै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो टेकु छेत्रीजी हुनुहुन्थ्यो, भानुदेखि पुल्चोकदेखि आउनु भएको थियो दलमा थापा दिजु, अनि त्यस्तै गरी स्याङ्जादेखि हुनुहुन्थ्यो नरेन्द्र रिमालजी र लेखनाथदेखि हुनुहुन्थ्यो होमना शर्माजी। यसरी अब पाँचजना साथीले सहभागिता जनाउनु भए सँगसँगै हामी अन्तत एकजना साथीलाई चाहिँ विजयी पनि गराउँछौ र आजको विजयी साथी चाहिँ को हुनुहुन्छ त एकछिन अब यो मिठो गीत सुन्दै गरौं अनि हामी विजयी साथी लिएर आउँछौ।

हजुर, बतासाको भाका टिपी बोलु बोलु लाग्छ भनेर मिठो आवाजको साथमा हामीसँग भर्खरै छुटेर गइसक्नु भएको छ भक्तपुरदेखि हुनुहुन्थ्यो श्रीराम दाहालजी, र आजको विजयी साथी पनि उहाँ नै हुनुहुन्छ भने उहाँलाई धेरै धेरै बधाई सँगसँगै अन्तिमबार शनिबारसम्म चाहिँ यहाँले सुनेर साथ दिनुपर्ने हुन्छ। त्यो दिन चाहिँ हामी विजयी साथीहरू मध्ये पनि एकजना साथीलाई चाहिँ लक्की ड्र मार्फत विजयी गराउँदैछौ भने साथमा चाहिँ हामीलाई फोन डायल गरेर साथ दिनुहुने अनि यो दिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै नारायण गोपालको आवाजमा सजिएको यहाँले ब्याकग्राउण्डमा अघिबाट सुनिराख्नु भएको गीत पोखिएर घामको झुल्को बोलको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि विदा हुन्छु। नमस्कार।

कार्यक्रम सुनेर साधन हुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै नारायण गोपालको आवाजमा सजिएको यहाँले ब्याकग्राउन्डमा अघिबाट सुनिराख्नु भएको गीत पोखिएर घामको झुल्को बोलको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइनै आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, ग्यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
3: लौ के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
1: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
1: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705 र रामचन्द्र महत 9641168।
5: आज पनि भाटो अडायौ? के हो कि तिम्रो पारा? राम्रोसँग खाना

0: आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेकहरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817 दिस इज रेडियो ढोर बाराही 103.8 MHz
4: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जलविद्युत आयोजनाका सुरुङमा फँसेका कामदारको उद्धार आज पनि जारी, पहुँच मार्ग बनाइँदै चीनले दियो खाद्यान्न बोक्ने ड्रोन।
0: भोटेकोशी बाढ़ीमा अझै 4,200 जना बेपत्ता, राहत र उद्धारलाई प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह।
1: कृष्णभीरको पहिरोले सड़क अवरूद्ध हुँदा काठमाडौँमा फेरि ग्यास अभाव, आजदेखि वैकल्पिक मार्गबाट दैनिक 200 ट्रक सिलिण्डर ओसारिँदै।
0: इण्डोनेसियामा लागेको डडेलोको तुवालो दक्षिण पूर्वी एसियामा फैलिँदै मलेसिया र फिलिपिन्समा उच्च स्वास्थ्य सतर्कता।
1: र एसएससी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित, घरेलु टोली मलेसिया 6 विकेटले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ।
3: एकदम ठिक छ, कुरा मिला।
4: अनि
3: खर्सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भर।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले जलविद्युत आयोजनामा फँसेका कामदार र कर्मचारीको उद्धारको प्रयास आज पनि जारी छ। सबैभन्दा जटिल मानिएको त्रिशुली 3A जलविद्युत आयोजनाको 160 मिटर लामो केबल डक सुरुङको प्रवेशद्वार पोर्टल क्षेत्रमा जम्मा भएको लेदो, ढुंगा र भग्नावशेष हटाउने काम तीव्र पारिएको छ। हालसम्म 2 दर्जनभन्दा बढ़ी ठूला बोल्डर विस्फोट गरी हटाइएको खोज तथा उद्धारमा खटिएका इन्जिनियर तथा सांसद श्री राम नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार दुईवटा एक्सकाभेटर परिचालन 5 दिनमा करिब 20,000 घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रीटका स्ल्याब, बीम पिलर र घरको आकारसम्मका ठूला बोल्डर हटाइएको छ। आजदेखि सुरुङको भित्र माथिल्लो भागमा उत्खनन कार्य अघि बढ़ाइएको छ। थप 7 वटा बोल्डर ब्लास्टिङका लागि तयारी भएको छ। त्रिशुली नदीको सतहभन्दा करिब 2 मिटर माथि रहेको पोर्टलबाट तल्लो भागतर्फ करिब 60 मिटर तल्लो तटीय भागसम्म उत्खनन शुरू गरिएको हो।
1: यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा खाद्यान्न सामग्री पुर्याउन चीन सरकारले नेपाललाई 4 वटा ड्रोन सहयोग स्वरूप उपलब्ध गराएको छ। ड्रोनको सफल परीक्षणपछि आज जसवाको बाढ़ी प्रभावित क्षेत्रतर्फ पठाउन लागि विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले जानकारी दिनुभएको छ। उहाँका अनुसार यी ड्रोनको उच्च क्षमता 100 किलोग्रामसम्म भए पनि 75 देखि 80 किलोसम्म बोकाउन सकिनेछ। ड्रोनले विकट बस्तीहरूमा औषधि, खाद्यान्न र अन्य अत्यावश्यक सामग्री छिटो र छरितो रूपमा पुर्याउन सहयोग गर्नेछन्।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि झण्डै 4,216 जना हराइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नुवाकोटका 1558 र रसुवाका 865 सर्वसाधारण नागरिक बेपत्ता छन्। यस्तै जलविद्युत परियोजनामा कार्यरत विभिन्न जिल्लाका 922 जना कामदार बेपत्ता रहेको प्राधिकरणले पछिल्लो पटक प्रकाशन गरेको विवरणमा उल्लेख छ। हालसम्म बाढ़ीमा परि 1222 जनाको मृत्यु भइसकेको छ। हिजो साँझसम्म 11,993 जनाको उद्धार गरिएको छ। बाढ़ीपछि राहत र उद्धार कार्यसँगै सम्पर्क विहीनहरूको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। बाढ़ीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीका कारण सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण बनेको छ।
1: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन अन्तर्गत नुवाकोटमा शव संकलनको प्रारम्भिक चरण सकिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार जमीनको सतहमा रहेका शवको खोजतलास एवं संकलन अन्तर्गत हालसम्म 177 जनाको शव फेला पारिएको छ। तीमध्ये 16 जनाको पहिचान भएकोले सम्बन्धित परिवारलाई बुझाइएको र बाँकी शव परीक्षणको लागि शिक्षण अस्पताल महाराजगंजमा पठाइएको छ। नेपाली सेनाको हेलिकप्टर सहित नेपाल प्रहरीले ड्रोन क्यामेरा तालिम प्राप्त कुकुर सहित जिल्लाको विभिन्न 30 स्थानलाई आधार इलाका बनाई शव खोजतलाश अन्तर्गत जमीनको सतहमा रहेका शव संकलनको पहिलो चरणको काम पूरा गरेको प्रहरी प्रमुख रेग्मीले बताउनुभयो। जमीनको सतह घरभित्र देखिने अवस्थाका शव संकलन गरिएकोले कहीँ कतै देखेमा प्रहरीलाई खबर गर्न अनुरोध त गरिएको उहाँले बताउनुभयो। प्रहरीले अब उत्खनन र खानतलासी मार्फत शव संकलन शुरू गरेको उहाँले बताउनुभयो। बाढ़ीले प्रभावित बनाएको बेत्रावती सहित सोले बजार, तुप्ते, त्रिशुली बजार, ढुंगे र देवीघाटमा घर तथा सड़कमा भरिएका घर र लेदो हटाई प्रहरीले खानतलासी मार्फत पुरिएका स्थानमा शव खोजतलाश शुरू गरेको हो। यसअघि विभिन्न 30 स्थानमा परिचालन भएको शव संकलन टोली अब मुख्य प्रभावित क्षेत्रको बस्तीमा केन्द्रित भएको छ।
0: भोटेकोशी र त्रिशुलीमा आज पनि आकस्मिक बाढ़ीको जोखिम छ। जल विज्ञान तथा जल स्रोत अनुसन्धान केन्द्र अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका बाढ़ीविद सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै पनि वर्षाको सम्भावना रहेकाले नुवाकोट र रसुवा हुँदै बहने भोटेकोशी, त्रिशुली नदी र आसपासका ससाना नदीमा जलस्रोत उल्लेख्य बढ़ने सम्भावना छ। ती नदीमा आकस्मिक बाढ़ी फ्ल्यास फ्लडको उच्च सम्भावना रहेकाले नदी र खोला आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ। यसैगरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्कुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलडुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहु, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, साङ्जा पर्वत, डोल्पाका आसपासका ससाना नदीमा पनि बाब उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
1: राष्ट्रिय मानवाधिकार आयोगले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत उद्धार उपचार तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा विपदपछिको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्य मानवाधिकार मैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड़ दिएको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धार कार्य, घाइतेको अवस्था र होल्डिङ सेन्टरमा रहेका प्रभावितको मानवाधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन गरेको विज्ञप्तीमा उल्लेख छ। बाढ़ी प्रभावित क्षेत्रमा हुने उद्धार, राहत, उपचार र पुनर्स्थापनाको कार्यमा निजी क्षेत्रसँगको संयुक्त सहकार्य र समन्वय गर्न आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको छ। विपदको असहज परिस्थितिमा प्रभावित परिवारको पीड़ामाथि सामाजिक सञ्जालमा नकारात्मक टीका टिप्पणी नगर्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ। साथै अफवाह फैलाउने खालका सूचना तथा समाचारबाट टाढा रहन पनि आयोगले अनुरोध गरेको छ।
0: काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुने जोखिम बढ़ेपछि आजदेखि दैनिक दुई सयवटा ट्रक मार्फत ग्यास सिलिण्डर ओसारिने भएको छ। ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रन नसकेपछि वैकल्पिक उपाय स्वरूप खाली सिलिण्डर तराई पठाएर भरेर ल्याउन लागि हो। नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल आयल निगम र यातायात व्यवसायबीच भएको सहमति अनुसार उपत्यकाको ग्यास आपूर्तिलाई सामान्य बनाउन आज पूर्ण क्षमतामा ट्रकहरू परिचालन गरिँदैछ। नागडुङ्गा मुगलिन सड़क खण्ड बन्द हुँदा उपत्यका काभ्रे र धादिङका 18 ग्यास उद्योगमा बुलेट पुग्न सकेका छैनन्। त्यसैले उपत्यकाका खाली सिलिण्डर ट्रकमा लोड गरी हेटौडा, चितुवन, नवलपरासी र वीरगंजका उद्योगमा रिफिलिङका लागि पठाउने प्रबन्ध गरिएको छ। अहिले बाढ़ी पहिरोका कारण राजमार्गहरू अवरूद्ध हुँदा काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा फेरि खाना पकाउने ग्यासको अभाव हुन थालेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। धनुषाको नगराय नगरपालिका पाँच स्थित खिरखिरिया जाने भित्री बाटोको झाड़ीबाट 107 किलो भन्दा बढ़ी लागू औषध गाँजा बरामद भएको छ। गैराती साढे दुई बजेतिर उक्त स्थानमा लागू औषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लगमा टहीबाट प्रहरीको टोली खटिएको थियो। प्रहरीको टोलीले खोजतलाश गर्दा प्लास्टिकमा बेरिएका 9 पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको थियो। बरामद गाँजा इलाका प्रहरी कार्यालय लगमा जटहीमा ल्याई तौल गरिएकोमा प्लास्टिक सहित 109 किलो रहेको पाइएको हो। बरामद गाँजाबारे आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा जारी भीषण डडेलोका कारण उत्पन्न विषालु तुवालु छिमेकी देशहरूसँग फैलिएपछि दक्षिण पूर्वी एसियामा वातावरणीय तथा स्वास्थ्य संकट गइरहेको छ। इण्डोनेसियाका सुमात्रा र कालीमान्तन क्षेत्रमा एक हप्तादेखि लागेको डडेलोका कारण निस्किएको धुवा मलेसिया र फिलिपिन्ससम्म पुगेको छ। मलेसियाको सारावाक स्थित कुचिङ शहरमा वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ भने प्रदूषणका कारण त्यहाँका सबै विद्यालय बन्द गरिएका छन्। यस्तै फिलिपिन्सको राजधानी मलिला लगायतका क्षेत्रमा पनि वायु प्रदूषण अस्वस्थकर स्तरमा रेकर्ड भएपछि सरकारले सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ। दुवै देशले तुवालो हटाउन कृत्रिम वर्षाको प्रयास पनि तीव्र बनाएका छन्। इण्डोनेसिया सरकारले आगलागी नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी दमकल विमान तथा हेलिकप्टरहरू परिचालन गरेको छ। साथै अवैध रूपमा आगो लगाउने कार्यमा संलग्न दर्जनहरूलाई पक्राउ गरी कार्यवाही थालिएको छ। वायु प्रदूषण अत्यधिक बढ़ेपछि इण्डोनेसियाका 6 प्रान्तका करिब 14 लाख विद्यार्थीलाई विद्यालयबाट घरमै बसेर अनलाइन पढ़न भनिएको छ। करिब 12,800 विद्यालयका पठन पाठन प्रभावित भएको छ। यस वर्ष जनवरीदेखि जुलाईसम्म मात्र इण्डोनेसियामा 2 लाख हेक्टर भन्दा बढ़ी वन तथा जमीन आगलागीबाट प्रभावित भएको तथ्याङ्क छ। अधिकारीहरूका अनुसार एल निनोका कारण बढ़ेको गर्मी र सुक्खापनले आगो फैलिन सहज बनाएको छ।
1: र अब खेल समाचार। एसएसए प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज बिहान भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21.4 ओभरमा 4 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमारले नट आउट 45 रनको योगदान गर्दा ईशान पाण्डेले 20 रन जोड़े। मलेसियाका सहायक अजित अरिफ उल्लाह, वीर नदीप सिंह र प्रशान्त मधुकरले 1-1 विकेट लिए। त्यसअघि वाईएसडी यूकेएम अभल बांगीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले 32.3 ओभरमा पूरै विकेट गुमाएर 103 रन जोड़ेको थियो। उसका लागि सायद अजितले सर्वाधिक 30 रन जोड़े। मलेसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका करण केसीले 4 विकेट लिए। ललितराज वंशीले 2 तथा हेमन्त धामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐडीले 1-1 विकेट लिए। नेपालले अब समूह चरणको तेस्रो खेलमा भदौ 21 गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्ने तालिका छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जलविद्युत आयोजनाका सुरुङमा फँसेका कामदारको उद्धार आज पनि जारी। पहुँच मार्ग बनाइदिए चीनले दियो खाद्यान्न बोक्ने ड्रोन।
0: भोटेको सिबाडीमा अझै 4,200 जना बेपत्ता। राहत र उद्धारलाई प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह।
1: कृष्ण भीरको पहिरोले सड़क अवरूद्ध हुँदा काठमाडौँमा फेरि ग्यास अभाव। आजदेखि वैकल्पिक मार्गबाट दैनिक 200 ट्रक सिलिण्डर ओसारिँदै।
0: इण्डोनेसियामा लागेको डडेलोको तुवालो दक्षिण पूर्वी एसियामा फैलिँदै मलेसिया र फिलिपिन्समा उच्च स्वास्थ्य सतर्कता।
1: र एसएससी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित। घरेलु टोली मलेसिया 6 विकेटले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको रहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087172142।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
14: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
13: दीक्षा ब्युटी पार्लर रे?
14: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
13: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
14: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
13: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
14: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
13: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
14: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
13: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
14: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फ्यान्सी स्टोर।
16: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
16: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
13: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901479716।
16: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
17: कति बन्यो घर? अनि ढलान भयो त?
18: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
17: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
18: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
16: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 97476680।
19: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
20: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
21: सेवा अस्पताल दुलेगौडा, फोन 0065-414-377, मोबाइल 9956-44-343।
16: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
13: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
22: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबुराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
1: मोबाइल 98058 35537 र 98066 15899।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 4 14 2 34 र 98 171 56 606।
11: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
11: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
12: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
11: द्वितीय पुरस्कार ₹15,000,
12: तृतीय पुरस्कार ₹10,000,
11: सान्त्वना पुरस्कार ₹5,000।
12: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
11: द्वितीय पुरस्कार ₹5,000
12: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
12: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560 31 937,
11: सुरेन्द्र श्रेष्ठ 98560 36 136,
12: रविन्द्र राज पौडेल 98560 62 888।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
14: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
15: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भन पक्कै।
16: यो हो बोनस काउचौ।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701105090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोर बराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
2: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
3: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
3: टिम दर्ता शुल्क 500 रुपियाँ।
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
2: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841149304 र 9462626743।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
3: हार्ट जोड्ने नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
9: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
0: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल,
4: प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
0: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, लेट्स डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
17: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

0: ल नहो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा त महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर दुलेगौड़ा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414000008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: खाकैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
8: र रामचन्द्र महत 9841616878।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।

0: गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
2: ढोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493004।
4: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गएको 10 गते बुधबार रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12 बजेसम्म 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विगमान विपद व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोसी पार्टीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यानकर्षण गराउनु भएको हो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभएको छ। सड़क संचालको पुनर्स्थापनाका विषयमा छलफल भएको र आफूले स्याप्रोपेसी लगायतका क्षेत्रमा अवरूद्ध सड़क तत्काल संचालनमा ल्याउन तथा रणनीतिक ठाउँमा बेली प्रेस निर्माण गर्न सुझाव दिएको घिसिङले बताउनु भएको छ। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै वहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै संचालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएको घिसिङले भेटपछि बताउनु भएको छ। प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। सेतरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार भएको भेटमा रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ी तथा त्यसपछिको खोज तथा उद्धार उपचार र राहत वितरण लगायत विषयमा छलफल भएको छ। भेटमा बाढ़ीबाट प्रभावित पूर्वाधारलाई कसरी पुनः संचालनमा ल्याउने भन्ने विषयमा पनि कुराकानी भएको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले अति कम विकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा नेपालको भोटेकोसी नदीमा आएको भयावह बाढ़ी पहिरो र क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनु भएको छ। पूर्वी टिमोरको डिलेमा आयोजित अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय बैठकमा सम्बोधन गर्दै मन्त्री चौधरीले नेपालले जलवायु परिवर्तनका कारण सिर्जित विपदको भारी मूल्य चुकाउनु परेको भन्दै भोटेकोसी विपदलाई एफआरएलडीबाट द्रुत सहयोग उपलब्ध गराउनु पर्ने माग गर्नुभएको हो। भरेकोशी बाढ़ीको क्षतिपूर्तिका लागि नेपालले हानि नोक्सानी कोषबाट तत्काल आपतकालीन राहत सहयोग उपलब्ध गराउन औपचारिक निवेदन दिइसकेको जानकारी गराउँदै मन्त्री चौधरीले विकसित देशहरूलाई आफ्नो प्रतिबद्धता अनुसार अनुदानमा आधारित वित्तीय सहयोग उपलब्ध गराउन र पर्वतीय संकटलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। भरेकोशी नदी क्षेत्रमा आएको विनाशकारी हिम पहिरो जलवायुजन्य घटना भएको र त्यसबाट 5 अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी क्षतिपूर्तिका लागि तत्काल जलवायु वित्त उपलब्ध गराउनु पनि माग गर्नुभएको हो। नेपाली कंग्रेसको सभापति गगन थापाले एउटा गल्ती ढाक्नलाई अर्को नगर्न सरकारलाई सुझाएका छन्। सुरुङमा अड्किएकाहरूको परिवारका सदस्यहरूले लगातार फोन आफूलाई आइरहेको बताउनु भएको हो। वहाँले सो व्यवस्थापनमा भएको कमजोरी पनि औलाउनु भएको छ। आफन्तको सास नभेटिए पनि कम्तीमा लास भेटियोस् भनेर खोजी गरिरहेकाहरूको पीड़ालाई प्राथमिकतामा राखेर राज्यले संवेदनशीलता देखाउनु पर्ने बताउनु भएको हो। वहाँले आफू प्रभावित क्षेत्रमा जाँदा स्थानीय जनप्रतिनिधिको प्रशंसनीय भूमिका देखेको बताउनु भएको छ। वहाँले खोजी उद्धार राहत र पुनर्निर्माणका लागि प्रदेश र संघीय सरकारको समन्वय हुनुपर्ने बताउनु भएको हो। राहत वितरणमा आवश्यकता अनुसारको व्यवस्थापन मिलाउन आग्रह गर्नुभएको छ। वहाँले बाँकी विषयहरू समेटेर पार्टीको तर्फबाट छिट्टै विस्तृत प्रतिवेदन सार्वजनिक गरेर सरकारलाई बुझाउने समेत बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहमाथि अर्को एउटा रोचक टिप्पणी गर्नुभएको छ। बालेन्द्र सफल हुनका लागि आफ्नो सल्लाहमा हिँड्नै पर्ने उहाँको दावी रहेको छ। साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनसँगको पुरानो मित्रता स्मरण गर्नुभएको छ। बालेनले सल्लाहकारको कुरा सुन्नुभन्दा आफ्नो फेसबुक स्टाटस पढ्दा फलदायी हुने सुझाव उहाँले दिनुभएको छ। बालेन काठमाडौँको मेयर हुँदा आफूले गरेको कटाक्षपछि नै फोहोरको व्यवस्थापनमा लागेको साम्पाङले सम्झाउनु भएको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा अघिल्लो हप्ता आएको विनाशकारी बाढ़ी तथा पहिरोले हिमालय क्षेत्रमा देखिन थालेको नयाँ किसिमको विपद जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी चट्टान र बरफ मिसिएर अत्यन्त तीव्र गतिमा तल झर्ने हिम चट्टान पहिरोको जोखिम बढ़दै गएको भन्दै परम्परागत पूर्व सूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूले देशको निगरानी र पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्नुपर्ने सुझाव दिएका चीनिया संचार माध्यमले जनाएको छ। चीनिया अधिकारीहरूको प्रारम्भिक मूल्याङ्कन अनुसार लाङचाङ निरूङको उत्तरी छलानमा करिब 5,200 मिटरको उचाइमा हिम नदीको ठूलो भाग भाँचिएर तल खसेको थियो। त्यसक्रममा बरफसँगै ठूलो परिणाममा चट्टान तल खसेपछि पहाड़को भिरालो भागलाई समेत बगाउँदै बरफ माटो र पानी मिसिएर बनेको ठूलो भेल जस्तै प्रवाह तीव्र गतिमा करिब 4,000 मिटरको उचाइसम्म झरेको थियो। त्यो प्रवाह करिब 22 किलोमिटर तलसम्म पुगेको र शुरूवाती पहिरोपछि केरुङ बन्दरगाहसम्म पुग्न 6 देखि 7 मिनट लाग्ने 7 मिनट मात्रै लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तु आयात प्रभावित भएको छ। पहिरो खस्नुभन्दा अगाडिदेखि नै ग्यास पाउन उपभोक्ता घण्टौं लाइन लाग्नुपर्ने बाध्यता रहेकोमा पहिरोले आपूर्ति खलबलाएपछि समस्या झन बल्झिएको छ। कालीमाटी स्थित साल्ट ट्रेनिङ कम्पनी लिमिटेडमा बिहानदेखि ग्यास लिन उपभोक्ताको लाइन लागेको छ। अन्य बिक्री डिपोहरूमा पनि उपभोक्ताहरूको भीड़ बाक्लिएको छ। यसैबीच ठप्प भएको ग्यास आपूर्ति र वितरणलाई सहजीकरण गर्न आयल निगम र ग्यास विक्रेताहरूले 6 बुँदे निर्णय गरेका छन्। नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक दीपक बरालसहित ग्यास विक्रेता महासंघ नेपाल र ग्यास विक्रेता संघ काठमाडौँका पदाधिकारीको बैठकमा ती सहमति गराएका हुन्। काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगहरूलाई तराईका उद्योगहरूबाटै सिलिण्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याउनेछन्। व्यावसायिक प्रयोजन, ठूला होटल तथा रेस्टुरेन्ट, खाद्य उद्योग, औद्योगिक कारखाना, व्यापारिक मल, बिक्री वितरण रोकी अति आवश्यक उपभोक्तालाई उपलब्ध गराउने पनि निर्णय गरिएको छ। व्यावसायिक प्रयोजनमा उपभोग गर्ने व्यवसायीहरूले भने आफूले प्रयोग गरेको ब्रान्डको सिलिण्डर सम्बन्धित डिलर वा उद्योगसँग समन्वय गरी सो ब्रान्ड रिफिल गर्ने तराईका उद्योगहरूमा भरेर ल्याउने सहमतिमा उल्लेख गरिएको छ। विद्यार्थी, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम तथा बाढ़ी प्रभावितका लागि सञ्चालन गरिएका सेल्टरलाई प्राथमिकतामा राख्नुपर्नेछ। सहजीकरण र अनुगमनका लागि ग्यास विक्रेताबाट निगमको क्विक रेस्पोन्स टीममा दुईजना प्रतिनिधि राख्ने पनि निर्णय गरिएको छ। आगामी भदौ 22 गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेश सरकारले चेपाङ जातिको मनाउने न्वागी छोनाम पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना बमोजिम नै तीन जिल्लामा बिदा दिएको उल्लेख गरिएको छ। यो सँगै तीन जिल्लामा लगातार चार दिन बिदा हुने भएको छ। शुक्रबार कृष्ण जन्माष्टमीको बिदाका कारण देशैभर लगातार तीन दिन बिदा परेको छ। भोटेकोशी नदीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्ण भीरमा अवरोध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरोध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सृजना सजना अधिकारीका अनुसार अहिले 29 जनशक्ति परिचालन गरिएको छ। जनशक्तिले सड़कको दुवैतर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगतै पहिरो पन्छाउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभएको छ। सुनको भाव आज 7,600 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 8,800 रूपियाँले घटेको सुन आज बढ़ेर तोलाको 3,04,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। आज चाँदीको भाव पनि 145 रूपियाँले बढ़ेको छ। हिजो 4,580 रूपियाँमा कारोबार भएको सुनको भाव आज बढ़ेर 4,725 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चिनिया सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई संघीय अदालतले दुई वर्ष जेल सजाय सुनाएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। 51 वर्षीय पाउकेनले यस वर्षको शुरूआतमा अभियोग स्वीकार गरेका थिए। अदालतले उनलाई जेल सजायपछि 36 महिना निगरानीमा राख्ने र सो अवधिमा विदेश यात्रा गर्न नपाउने आदेश समेत दिएको छ। अब अन्त्यमा खेल समाचार। एसीसी प्रिमियर कपमा नेपालले दोस्रो जीत हात पारेको छ। आयोजक मलेसियालाई नेपालले 6 विकेटको फराकिलो अन्तरले हराएको हो। पहिलो ब्याटिङ गर्दै मलेसिया 103 रनमा समेटिएको थियो। नेपालले 4 विकेट गुमाएर 21.4 ओभरमा लक्ष्य भेटेको हो। नेपालका लागि ओपनर अर्जुन कुमारले अभिजित 45 रन बनाएका छन्। यस्तै ईशान पाण्डेले 20 रनको योगदान दिएका छन्। बलिङमा नेपालका करण केसीले 4 विकेट लिएका थिए। दुई बजेको ढोरबाट हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रीया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।
6: 103.8 अन्तर्मनको आवाज।
7: ए शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: ए सबिना, यस्तो हतारमा कता हो?
14: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
13: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460875828 र 98028-16142।
16: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
17: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
16: ए हो र, ल त ल,
15: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0564142।
18: 122 र 98560 2192।
19: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
20: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
20: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
21: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
22: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
21: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
22: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
21: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
22: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 0665939769।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
6: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
7: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
7: त्यसो भए कहाँ जाने त कान्छा?
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
7: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याट फिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
9: हेलो
10: बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
11: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
12: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
11: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
2: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला र?
14: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 065-414-142, 98-560-23-128, 98-462-14-726।
15: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460 69246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065 मोबाइल 98166343। हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री

0: शुक्ला हिलेट आशीर्वादको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
0: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
1: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
0: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
0: पार्वती रिमाल दुलेगौडा रु 10,100,
1: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
0: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
1: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
0: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
1: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
0: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
1: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
0: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855283340 र 9847000787।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
6: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
0: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
6: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
0: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
6: द्वितीय पुरस्कार रु 15,000,
0: तृतीय पुरस्कार रु 10,000,
6: सान्त्वना पुरस्कार रु 5,000।
0: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
6: द्वितीय पुरस्कार 5,000
0: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
0: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9855031937,
6: सुरेन्द्र श्रेष्ठ 9855036136,
0: रविन्द्र राज पौडेल 9855062888।
7: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816953011।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रसुवा बाढ़ीमा बेपत्ता मध्ये 1252 जनाको मृत्यु पुष्टि, 4216 जना अझै सम्पर्कविहीन।
0: लाङटाङ खोला जल विद्युत आयोजनाको सुरुङबाट दुईजनाको शव निकालियो, रसुवामा बेपत्ता 6 जनाको उद्धार, चिलिमे हाइड्रोमा खोजी कार्य जारी।
1: बाढ़ी प्रभावितका लागि मनोसामाजिक परामर्श शुरू, प्रधानमन्त्रीसँग कुलमान र वर्षमानको भेटवार्ता।
0: चीनले आफू विरूद्ध नाकाबन्दी गर्न तयारी तीव्र पारेको ताइवानको आरोप, प्रतिकार योजनालाई अझ परिष्कृत बनाइएको दावी।
1: र त्रिदेशीय टी20 सिरिजमा आज जिम्बाब्वे र नामिबिया भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रसुवा बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्याह 12 बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार 1252 जनाको शव भेटिएको हो। फेला परेका शव मध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तले बुझेका छन्। प्राप्त विवरण अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोरखामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208, चितवनमा 355 जनाको शव फेला परेको छ। अझै करिब 4216 जना सम्पर्कविहीन रहेका छन्। प्राधिकरणका अनुसार बाढ़ी प्रभावित 11993 जनाको सफल उद्धार गरिएको छ।
1: रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको शव निकालिएको छ। खोजी र उद्धारमा खटिएको नेपाली सेनाको टोलीले आज दुईजनाको शव निकालेको हो। हिजो हाइड्रो मेकानिकल इन्जिनियर सहित 7-8 जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब 150 मिटर माथिसम्म पुगेको थियो। सोही बाटोबाट आज सेनाले शव निकालेको हो। अरू कर्मचारीहरूको खोजी जारी छ। 20 मेगावटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत 25 जना सम्पर्कविहीन छन्।
0: रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित 6 जनाको नेपाली सेनाले उद्धार गरेको छ। विभिन्न प्रभावित इलाकाबाट आज उनीहरूको उद्धार गरिएको सेनाले जनाएको हो। सैनिक मुख्यालयका अनुसार लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनलभित्र करिब 150 मिटर प्रवेश गरी दुई स्थानमा सानो होल बनाई खोजी कार्य गरिरहेको छ। चिलिमे हाइड्रोमा पनि खोजी कार्य भइरहेको छ। प्रहरीका अनुसार त्रिशुली 3B नेपाली सेनाको 89 गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्सकाभेटरबाट बाटो बनाउन क्याटको प्रयोग गरी खन्ने तथा माटो पन्छ्याउने काम गरिरहेको छ।
1: प्रधानमन्त्री बालिन्द्र शाहले आज विभिन्न दलका नेताहरूलाई भेट दिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री शाहसँग छुट्टा छुट्टै भेट गर्नुभएको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच भोटेकोशी बाढ़ी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरण लगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले बोलाएपछि घिसिङ आफ्नो विज्ञ टोलीसहित छलफलमा पुग्नु भएको हो। प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका श्रमिकहरूको उद्धारमा सरकार अल्मलिन नहुने बताउनुभयो। संसदमा प्रधानमन्त्रीले प्रविधि नभएको भनी दिएको अभिव्यक्तिप्रति लक्षित पत्रकारको प्रश्नमा घिसिङले सुरुङभित्रको उद्धारका लागि कुनै अलौकिक वा विशेष प्रविधि चाहिँदैन, साधारण उपकरण र उद्धार टोली भए पुग्ने बताउनुभयो। सेनाको हेलिकप्टर मार्फत भए पनि आवश्यक उपकरण तत्काल ओसारेर भग्नावशेष पछ्याउनुपर्ने सुझाव दिएको बताउनुभयो।
0: बाढ़ी प्रभावित क्षेत्रमा देखिएको ग्रीन आर्मीको बहस संघीय सदनमा प्रवेश गरेको छ। सत्तारूढ़ राष्ट्रपाका सांसद हरिमोहन भण्डारीले यसबारे छानबिन गर्न माग गर्नुभएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै पोशाक लगाएर बाढ़ी प्रभावित क्षेत्रमा यो समूह पुगेपछि यसबारे विभिन्न टीका टिप्पणी भइरहेका छन्। उहाँ सहित आजको बैठकमा बोल्ने अधिकांश सांसदले विपदमा परेकाहरूको परिवारलाई व्यवस्थापनमा पनि सरकारको ध्यान आकर्षण गराएका छन्।
1: मन्त्री परिषदको बैठक पनि अहिले केही बेरमा बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3 बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकमा रसुवा स्थित भट्टेको सीमा आएको बाढ़ी र पारीको प्रभाव लगायतका विषयमा केन्द्रित रहने जनाइएको छ।
0: प्रतिनिधि सभा पूर्वाधार विकास समितिले भट्टेकोशी बाढ़ीबाट जल विद्युत आयोजनाका सुरूङ तथा अन्य स्थानमा फँसेकाको तत्काल खोज उद्धार तथा सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले सरकार र स्थानीय तहको समन्वयमा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएको हो। समितिले बाढ़ीबाट अवरूद्ध सड़क सञ्जाल तत्काल पुनः सञ्चालन र क्षतिग्रस्त सड़क तथा पुलको शीघ्र मर्मत अघि बढ़ाउन समेत निर्देशन दिएको छ। समिति सभापति आशिष गजुरेलले पुल तथा सड़क लगायत विभिन्न संरचना निर्माणमा समय लाग्ने भएमा वैकल्पिक मार्ग तथा अस्थायी पुलको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराइएको जानकारी दिनुभयो। उहाँले पहाड़ीबाट अवरूद्ध विद्युत लाइन तथा संरचनाको तत्काल मर्मत गरी विद्युत सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको बताउनुभयो। बैठकले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत जलविद्युत तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि निजी क्षेत्र विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन गर्न सरकारवाला निकायलाई निर्देशन दिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो पछ्याउने काम अगाडि बढ़ेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट 18 जना जनशक्ति परिचालन गरी रोकटान गर्न थालिएको छ। पहिरो पछ्याउन आवश्यक निर्माण उपकरण सड़कको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ। रोकटानको काम सम्पन्न हुनसाथ उपकरण परिचालन गरी पहिरो पछ्याउने कार्य शुरू गरिने भएको छ। सड़क सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढ़ाइएको मन्त्रालयको दावी छ। कृष्णवीरको सड़क भाँसिँदा उपत्यका आवत जावत गर्नुपर्ने यात्रुले शास्ति बेहोरिरहेका छन्। यसको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव समेत ग्यासको कृत्रिम अभाव समेत बढ़न थालेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। चीनले आफू विरूद्ध नाकाबन्दी गर्न तयारी तीव्र पारेको ताइवानले आरोप लगाएको छ। ताइवानको रक्षा मन्त्रालयले चीनको जनमुक्ति सेनाले टापुलाई घेराबन्दी र नाकाबन्दी गर्ने आफ्नो क्षमतालाई निरन्तर तीव्र पारिरहेको बताएको हो। ताइवानको रक्षा मन्त्रालयले व्यवस्थापिकामा पेश गरेको 2026 चीन सैन्य शक्ति रिपोर्टमा उक्त दावी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ताइवानको सेनाले पनि यस्तो सम्भावित परिस्थितिको सामना गर्न आफ्नो सैन्य रणनीति र प्रतिकार योजनाहरूलाई अझ परिष्कृत बनाइरहेको बताएको छ। उक्त रिपोर्टसँगै 5 वर्षीय सैन्य विकास योजना र आगामी वर्षको रक्षा बजेटको मस्यौदा पनि पेश गरिएको थियो। रिपोर्टमा चीनिया सेनाका हालैका अभ्यासहरू ताइवानका बाह्य हवाई तथा समुद्री मार्गहरूलाई संयुक्त रूपमा नियन्त्रण र नाकाबन्दी गर्ने जस्ता विषय रहेका छन्।
1: अब खेल समाचार। त्रिदेशीय टी ट्वेन्टी सीरिज अन्तर्गत आज जिम्बाब्वे र नामिबिया भिड्दैछन्। दुई टोली बीचको खेल आज नामिबियाको विन्डहोक स्थित नामिबिया क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार साँझ पाउने छ बजे शुरू हुनेछ। जारी सीरिजमा जिम्बाब्वेले तीन खेलमा एक जीत र दुई खेलमा हार बेहोरेको छ। उता घरेलु टोली नामिबियाले दुई खेलमा एक हार र एक खेलमा जीत हात पारेको छ। पहिलो खेलमा बलियो टोली साउथ अफ्रिकालाई हराएको नामिबिया आज जिम्बाब्वेसँग अघिल्लो हारको बदला लिने योजनामा छ। जिम्बाब्वे पनि घरेलु टोलीलाई उसैको मैदानमा हराउँदै सीरिजमा अग्रता कायम गर्न चाहन्छ। यो सीरिजमा आयोजक नामिबिया, साउथ अफ्रिका र जिम्बाब्वे गरी तीन टोली सहभागी छन्।
0: दिउँसो तीन बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रसुवा बाढ़ीमा बेपत्ता मध्ये 1252 जनाको मृत्यु पुष्टि, 4216 जना अझै सम्पर्कविहीन।
0: लाङटाङ खोला जल विद्युत आयोजनाको सुरुङबाट दुईजनाको शव निकालियो। रसुवामा बेपत्ता छ जनाको उद्धार, चिलिमे हाइड्रोमा खोजी कार्य जारी।
1: बाढ़ी प्रभावितका लागि मनोसामाजिक परामर्श शुरू, प्रधानमन्त्रीसँग कुलमान र वर्तमानको भेटवार्ता।
0: चीनले आफू विरूद्ध नाकाबन्दी गर्न तयारी तीव्र पारेको ताइवानको आरोप, प्रतिकार योजनालाई अझ परिष्कृत बनाइएको दावी।
1: र त्रिदेशीय टी ट्वेन्टी सीरिजमा आज जिम्बाब्वे र नामिबिया भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ, नमस्कार।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हाड खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
9: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
9: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ, कहाँ ठिक होला खै?
12: मेरो त साह्रै मन डुलेको डुलै हो।
13: लौ के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
14: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
12: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
15: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
16: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
17: र रामचन्द्र महत 9841616878।
18: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिन, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
21: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
22: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
21: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
22: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
21: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
23: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
24: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
23: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
24: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
18: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
20: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
25: सुन शुद्धताको प्रतीक,
2: तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
5: मोबाइल 9800535537 र 9800665159।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: तपाईंको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाषाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
4: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800535537।
2: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसचिलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरू माझ म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भन्ने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठरबाराही 103.5 मेगाहर्ज प्रमाणको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा उपस्थित हुने गर्दछौ भने त्यति गरी श्रोत साथी आजको श्रृङ्खलामा रहेर रोइला कौडा एकल भाका सालेजु मौलिक भाका जस्तो सुमधुर रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइनेछौ। र कार्यक्रमको पहिलो सांगीतिक कोसेली स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। कौडा भाका रोकेको छ र श्रोत साथी गीतको बोल रहेको छ रोधी घरको आँगन स्वीकार्नु होला यो रमाइलो भाकालाई है त

हजुर श्रोता साथी, अनि निकै नै सुमधुर कौडा भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने यहाँहरूको लागि सलेज भाका राखिरहेको छु। दरम खोला गीतको बोल रहेको छ, स्वीकार्नुहोला है त।

हजुर साथी, निकै नै सुमधुर वार्तालाप पनि कार्यक्रमले सान्दिसकेको छु र अहिलेको लागि भने यहाँहरूको लागि चाहिँ सुमधुर तीज भाका राख्नतर्फतिर लागिरहेको छु। सुनिदिनुहोस् गीतको बोलमा गुरुङको आवाजमा रहेको मिठो तीज भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, यो निकै नै सुमधुर, निकै नै मार्मिक एकलोक भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। तेज भाका चाहिँ रहेको थियो र गीतको बोल रहेको छ सुनिदिनुहोस्, जुन चाहिँ शर्मिला गुरुङको आवाजमा सजिएको निकै नै सुमधुर भाका चाहिँ रहेको थियो भने सम्पूर्ण श्रोता साथीले पक्कै पनि स्वीकार्नु भयो होला। र अहिलेको लागि पनि यहाँको लागि रोइला भाका राखिरहेको छु, माया लाउन मिल्छ र गीतको बोलमा सजिएको सुमधुर भाका रहेको छ, स्वीकार्नु होला है त।

हजुर साथी, यो निकै नै रमाइलो रोइला भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र सबैजना श्रोता साथीले पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला भन्दै श्रोता साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ र जताततै कार्यक्रममा साइनो राम्रो गीतको बोललाई राख्दैछु। यसो मधु भाकालाई राख्दै आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुत, म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाइ
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस बिसौनीको ठीक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
5: मिति यही भाद्र 29 गते
4: खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029

0: द्वितीय पुरस्कार रु 15,000,
1: तृतीय पुरस्कार रु 10,000,
0: सान्त्वना पुरस्कार रु 5,000,
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
0: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7,
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
1: सम्पर्क। कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560-31937,
0: सुरेन्द्र श्रेष्ठ 98560-36136,
1: रविन्द्र राज पौडेल 98560-62888। हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98-1-91-50-630 र 97-4-76-80-681।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-1-66-34-372।
8: अफिसबाट अमित सरको फोन।
9: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
10: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
11: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98560-20279।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
13: स्टुडियो साइड
14: अहिले दिउँसोको 4 बज्यो।
15: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, धुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98-165-95-301।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
3: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
0: ग्राहकको चाहना नै हाम्रो संतुष्टी। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
10: कहाँ जाने?
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
10: मयाम चिसापानी, अनि बिचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461168778 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253919122, 98058800008 र 98460069246।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
12: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एंटेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एंड कॉस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पीयूष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
14: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
15: जय मसीह। तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा, पोखरा, फोन 0161-552-493, 552-494, 582-778।
4: सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ,
7: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक, कान, घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
8: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0654143177, मोबाइल 9956044343।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ? हाम्रै धुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सधैँझै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा यही भदौ 20 गते तेस्रो शनिबार
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 98678687।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681। हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा।

0: खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपिचो।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति, ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका, वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166, 98461349304 र 98462626043।

0: का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
0: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
0: द्वितीय पुरस्कार रु 15,000
1: तृतीय पुरस्कार रु 10,000
0: सान्त्वना पुरस्कार रु 5,000
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
0: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
1: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937
0: सुरेन्द्र श्रेष्ठ 9856031736
1: रविन्द्र राज पौडेल 9856062888
2: 103.8 अन्तर्मनको आवाज
3: स्टुडियो
4: अहिले साँझको 5 बज्यो
5: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
0: धोरबाराही हाइलाइट्स को साथ में
7: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
8: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री सुनराज पाण्डेलाई प्रदेशसभामा विश्वासको मत लिन आग्रह गरेको छ। एमाले मुख्यमन्त्रीलाई संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्न ध्यानाकर्षण गराएको हो। एमाले गण्डकी प्रदेश संसदीय दलको निर्णय

0: पार प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले 18 भदौमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराउनु भएको हो। विज्ञप्ति अनुसार 2081 साल असार 17 गते नेपाली कांग्रेस र नेकपा एमाले बीच केन्द्रमा भएको सात बुते सहमतिका आधारमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन भएको थियो। उक्त सहमति पश्चात 2081 साउन 17 गतेदेखि नेकपा एमाले पनि सरकारमा सहभागी भएको थियो। सरकारले आगामी भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको जयन्ती शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो। बिहिबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यसैगरी सरकारले रसुवाबारीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय समेत गरेको छ। बारीबाट ज्यान गुमाएकाहरूको 13 दिनको पूर्णतिथिका दिन राष्ट्रिय शोकको घोषणा सहित सोमबार राष्ट्रिय शोक मनाउने निर्णय मन्त्री परिषदले गरेको हो। उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताउनु भएको छ। बारीबाट ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न सरकारले यस्तो निर्णय लिएको हो। रसुवा हुँदै आएको बाढ़ीका कारण त्रिशुली नदीमा बगेका मानिसका शव तथा शरीरका अंग गोर्खाको विभिन्न स्थानमा फेला परेका छन्। बिहिबार दिउँसो 1 बजेसम्म त्रिशुली नदीको किनारमा 72 शव तथा मानव शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी न्यायपु परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको हो। बुधबार दिउँसोदेखि जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी टोली सशस्त्र प्रहरी नेपाली सेना स्थानीय र जनप्रतिनिधिको टोलीले गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिकाका त्रिशुली किनारमा शव व्यवस्थापनमा खटिएको गोर्खाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताउनु भएको छ। प्रहरीले गोर्खाको गण्डकी गाउँपालिका 8 को दवादी घाट, वडा नम्बर 6 को भुल्ली चोक, वडा नम्बर 1 को बुटार, वडा नम्बर 4 को थेउवाटार र वडा नम्बर 7 को ज्यामिरे घाट स्थित त्रिशुली नदी तथा शहीद लखन गाउँपालिका 4 सिडिङटार स्थित त्रिशुली नदी किनारमा सफेला परेको वहाँले जानकारी दिनुभएको छ। घटनापछि सम्बन्धित प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले शव तथा मानव अंग सुरक्षित रूपमा संकलन गर्ने र घटनाबारे थप अनुसन्धान गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ। भदौ 10 गतेको भोटेकोसी बारीबाट नवलपुरबाट 20 जना मान्छे बेपत्ता भएका छन्। मध्यबिन्दु नगरपालिका 13 काबसोतीका 3, विनय त्रिवेणीका 3 र गैराकोट र दीपचोली नगरपालिकाको 1-1 जना बेपत्ताको सूचीमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। काबसोती 6 का नारायण गैरे भन्ने सकुशल सम्पर्कमा आउनु भएको छ। प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार मध्यबिन्दु 1 का हेमबहादुर चौधरी, हुसन बहादुर थारू र कालीराम महतो थारू बेपत्ता हुनुभएको छ। त्यस्तै मध्यबिन्दु 5 का हेमबहादुर चौधरी, जीवन बी का गंगाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, उमेश महतो, एकदेव महतो, नुमा नारायण महतो, केशव बहादुर महतो र तेज बहादुर थारू बेपत्ता रहेको प्रजीय उपाध्यायले जानकारी दिनुभएको छ। पछिल्लो समय बालबालिकाहरूमा आँखा सम्बन्धी समस्या बढ्दै गएको छ। मोबाइल तथा कम्प्युटरको अत्याधिक प्रयोग, प्रदूषित वातावरण र मौसम लगायत समेत बालबालिकाको आँखामा समस्या बढ़ेको पाइएको हो। धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्रको आयोजना र धौलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा विद्या मन्दिर माध्यमिक विद्यालयमा गरिएको आँखा शिविरमा बालबालिकामा आँखा सम्बन्धी समस्या देखिएको हो। विद्यालयमा भएको परीक्षण शिविरमा 97 जना बालबालिकालाई चस्मा लगाउनु पर्ने देखिएको छ। उनीहरूलाई अस्पतालले चस्मा समेत वितरण गरेको छ। अस्पतालका नेत्र विशेषज्ञ डाक्टर विनम लामिछाने, डीआईआरडीसीका हेल्थ असिस्टेन्ट चन्दन शर्मा लगायतको टोलीले आँखा परीक्षण गरेको थियो। शिविरमा 23 जना बालबालिकालाई पोखरा रिफर गरिएको छ भने 55 जना बालबालिकामा आँखाको एलर्जीको समस्या रहेको पाइएको छ। त्यसबाहेक अन्य समस्या भएका 25 जना रहेको जनाएको छ। भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका अत्याधुनिक ग्याजेटको अत्याधिक प्रयोगले बालबालिकामा दृष्टिदोषको समस्या धेरै हुने गरेको डाक्टर लामिछानेले बताउनु भएको हो। दृष्टिदोषको उपचार समयमै नगरेमा आँखा बिग्रने सम्भावना धेरै हुने उहाँको भनाइ रहेको छ। शिविरमा 74 जनालाई भने औषधि प्रयोग गर्नुपर्ने भएकोले निशुल्क रूपमा वितरण गरिएको डीआईआरडीसीका कार्यक्रम व्यवस्थापक शाली राम शर्माले जानकारी दिनुभएको छ। यो समस्या सबै क्षेत्रमा हुन सक्ने भएकोले संस्थागत रूपमा विभिन्न स्थानमा परीक्षणको काम बढाइने शर्माले बताउनु भएको छ। यसअघि पनि संस्था मार्फत धौलागिरी बहिरा विद्यालय र रामरेखा आधारभूत विद्यालयमा पनि आँखा परीक्षण शिविर गरिएको थियो। चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङको नाकामा चहल पहल बढ्दै जाँदा मुस्ताङ भन्सार कार्यालयको सदरमुकाम जोमसो मिस्थित सम्पर्क कार्यालय 1.5 दशकदेखि 12 वर्ष चलत हुँदै आएको छ। घरबोजुङ गाउँपालिकाका 4 मा करिब 6 रोपनी जमिन उपलब्ध भए पनि आवश्यक बजेट नहुँदा भवन निर्माण हुन सकेको छैन। सम्पर्क कार्यालय अहिले बाहिर जिल्लाबाट आउने कर्मचारीलाई हावापानी अनुकूल बनाउने गरी आवास गृहका रूपमा प्रयोग गरिएको छ। उपलम्बुस्ताङको लुमानथाङ गाउँपालिका 4 नेचुङमा मुख्य भन्सार कार्यालय रहे पनि सदरमुकाम जुमसुमको सम्पर्क कार्यालयबाट समेत भन्सार सम्बन्धी प्रशासनिक तथा महत्वपूर्ण काम गर्नुपर्ने अवस्थामा भौतिक पूर्वाधार सहित स्रोत सामग्रीको अभावले प्रभावकारी प्रयोगमा आउन सकेको छैन। भन्सार छली सम्बन्धी कानूनी प्रक्रिया सहित तापक्रम रात्मक हुँदा सदरमुकाममा रहेको सम्पर्क कार्यालयबाट कार्य सम्पादन गर्न सहज हुने भन्सार कार्यालय प्रमुख विदुर चुडाले बताउनु भएको छ। पोखरा दुवै अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्धनका लागि पोखरा महानगरपालिका र फ्लाइ दुवै बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। आगामी 23 सेप्टेम्बर 2026 शुरू हुने पोखरा दुवै अन्तर्राष्ट्रिय हवाई सेवाको प्रबन्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले समझदारी गरिएको हो। 27 अगस्त 2026 भएको समझदारी पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर गडेरिया र फ्लाइ दुवैको नेपाल स्थित जनरल सेल्स एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालीका अध्यक्ष पराश्वर प्रसाईले हस्ताक्षर गर्नुभएको हो। समझदारी पत्र 1 महिनाका लागि लागू हुने व्यवस्था गरिएको छ। पोखरा दुवै हवाई सेवा सञ्चालनको पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। महानगरपालिका र फ्लाइ दुवैले प्रारम्भिक प्रवर्धन अभियानपछि पनि पर्यटन प्रवर्धनका गन्तव्य बजारीकरण अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार लगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सक्ने समझदारी गरेका छन्। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले प्रधानमन्त्री राहत कोषमा 20 लाख सहयोग गरेको छ। रसुवाको भोटिकोशीमा भदौ 10 गते बुधबार गएको बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनःस्थापनाका लागि समाजले 20 लाख आर्थिक सहयोग गरेको हो। आर्थिक सहयोग संकलनमा एनसीसी जापानले 4,29,000, अमेरिकाले 4,28,000, कतारले 2,70,000, बेल्जियमले 1,50,000, साउदी अरब, फ्रान्स र बहराइनले 1-1 लाख सहयोग गरेको संस्थाका अध्यक्ष मीन बहादुर छेत्रीले जानकारी दिनुभएको छ। तनहुँको व्यास नगरपालिका 4 दमौली स्थित दमौली मुस्लिम समाजले बाढ़ी पीड़ितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ₹1,05,000 सहयोग गरेको छ। समाजले दमौली मुस्लिम अञ्जुमन कमिटि मार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपदको कठिन परिस्थितिमा पीड़ित नागरिकको सहयोगका लागि समाजका दाजुभाइ तथा दिदीबहिनीहरूले गरेको सहयोगप्रति कमिटीले हार्दिक धन्यवाद व्यक्त गरेको छ। कमिटीका सचिव मंसूर मोहम्मदले पीड़ितको विपदको यस घड़ीमा सबैको सकेको सहयोग गर्नुपर्ने बताउनु भएको छ। सुकलागण्डकी नगरपालिका आठ स्थित गाउँफर्को दया माध्यमिक विद्यालयमा संचालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत जीवन उपयोगी सिप तालिमको पालिका स्तरीय संयुक्त अनुगमन गरिएको छ। अनुगमनपछि पालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक समेत सम्पन्न भएको छ। सूर्योदय क्लबद्वारा संचालित तथा रुम्तु रीडको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत कक्षा आठका विद्यार्थीका लागि म नेतृत्व गर्न सक्छु शीर्षकमा जीवन उपयोगी सिप तालिम सञ्चालन भएको थियो। सामाजिक परिचालक सिर्जना रावतले तालिमको सहजीकरण गराउनु भएको थियो। विद्यालयमा भएको अनुगमन सत्र विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले बालबालिकाको नेतृत्व क्षमता आत्मविश्वास तथा व्यवहारिक ज्ञान विकासमा जीवन उपयोगी सिप तालिम प्रभावकारी रहेको बताउनु भएको छ। विद्यालयमा सञ्चालन भएको कार्यक्रमले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका साथै उनीहरूलाई आफ्ना कुरा राख्न निर्णय लिन र नेतृत्व गर्न सक्षम बनाउँदै गएको वहाँको भनाई रहेको थियो। वहाँले विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने रुम्तु रीड तथा सूर्योदय क्लबप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताका लागि सहकार्य आवश्यक रहेको बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 बागलुङमा 15.5 किलोमिटर पदमार्ग निर्माण भएको छ। एकीकृत सेवा कार्यालय बागलुङ मार्फत सञ्चालन भएका 61 योजना मध्ये 57 योजना सम्पन्न भएपछि उक्त परिणाममा पदमार्ग निर्माण भएको हो। कार्यालयका सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख श्याम कुमार थापाका अनुसार पदमार्ग निर्माणका लागि 3,35,00,000 रूपियाँ विनियोजन भएकामा 3,00,00,000 खर्च भएको छ। कार्यालयले पदमार्ग निर्माणमा 93% भौतिक प्रगति हासिल गरेको जनाएको छ। न्यूनतम 5,00,000 देखि 10,00,000 रूपियाँसम्म लागतमा निर्माण भएका अधिकांश पदमार्ग धार्मिक तथा पर्यटकीय स्थल केन्द्रित रहेका छन्। सबै योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको थापाले बताउनु भएको छ। शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार प्रसूचक निप्से आज 4.66 अंकले बढ़ेर 2542.77 बिन्दुमा पुगेको छ। आज फाइनान्स, जलविद्युत, जलविद्युत निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 145 कम्पनीको शेयर बढ़ेकोमा 123 घटेको छ। 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज बिन नेपाल लघुवित्त, हाइड्रो पावर र आशा लघुवित्तको शेयर 8% भन्दा धेरैले बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन प्योर इन्जिनियरिङको शेयर 13.33% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.94 अर्ब करोड़को कारोबार भएकोमा आज 346 कम्पनीको 1,21,00,000 कित्ता शेयर 3,46,00,000 रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबड़ा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-14-100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो? ए प्रदीप, हेर न बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावा सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008216142।
5: सुन्न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
6: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
6: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल, अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
7: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
5: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
11: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9840866599 छ।
12: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते, ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौंडा, आफ्नै निवासमा।
16: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
17: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
18: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समीर कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
19: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
17: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
15: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
10: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेरी। प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9680715
19: र रामचन्द्र महत 9641616878।
20: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ,
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
5: फोन नम्बर 0564143121,
6: मोबाइल 9805678634 र 9701105090।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
10: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
11: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
10: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
11: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि।
10: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
11: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
12: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73।
0: त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9461616878।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
7: X103.8 अन्तर्मन को आवाज।
8: स्टुडियो लाइन चेक, अहिले साँझको 6 बज्यो।
9: टाइम चेक को साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
11: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
10: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
11: घटेको सिवाडीको 13 दिनमा सोमबार सरकारले राष्ट्रिय शोक मनाउने, भदौ 23 गते जेन्जी दिवसको अवसरमा बिदा दिने मन्त्री परिषदको निर्णय।
10: भारत र चीनको सुरुङ उद्धार टोलीको प्रयास जारी, नेपाली सेनासँगको समन्वयमा उद्धारको काम भइरहेको परराष्ट्र मन्त्रालयको ब्रिफिङ।
11: प्रतिनिधि सभाको बैठक भदौ 24 गतेसम्मका लागि स्थगित, संसदमै ढालेका सांसद खड्काको अवस्था सामान्य।
10: जन्मसिद्ध नागरिकता रोक्ने ट्रम्पको दोस्रो प्रयास पनि असफल, संविधानले दिएको अधिकार सरकारले खोज्न नसक्ने अदालतको ठहर।
11: र मनिषा कुमारी बोहरा वर्ष युवा खेलाड़ी घोषित, वर्ष प्रशिक्षकको अवार्ड कराँतेका कुशल श्रेष्ठलाई।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य

0: सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
1: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज.
2: समाचार अब विस्तारमा. सरकारले आगामी सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ. आज बसेको मन्त्री परिषद बैठकले भदौ 10 गते आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मानमा 13 दिनको पुण्यतिथिको अवसर पारी राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो. सो दिन नेपालभरिका सरकारी कार्यालय र विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने र त्यसको भोलिपल्ट 23 गते जेएनजी दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको उहाँले बताउनुभयो.
3: अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने.
2: गत वर्ष भएको जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको स्मरणमा भदौ 23 गते एक वर्ष पुगेको अवसरमा जेएनजी शहीद दिवस मनाउने निर्णय सरकारले गरेको हो. यस्तै मन्त्री परिषद बैठकले भोटेकोशी बाढ़ीपछि खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्र सेवा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ. उद्धारका क्रममा घाइते भएमा निशुल्क औषधि उपचारको व्यवस्था गर्ने र उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मी वा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा परिवारलाई प्रति मृतक 10 लाख रूपियाँ राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ. मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै उहाँले बाढ़ीमा प्रभावित भइरहेकाहरूको परिवारको जिम्मा पनि सरकारले लिएको बताउनुभयो.
3: सुरुमा चाहिँ अहिले हामीले चाहिँ टेम्पोररी खालको पनि कस्तो खालको हामीले बनाउन सक्छौ त्यसको लागि पनि हामीले सरकारले पनि र विभिन्न डोनरहरूसँग मिलेर पनि हामीले काम गरिरहेका छौं र पर्मानेन्टली पनि जसको चाहिँ घरबार बिन हुनुभएको छ उसलाई चाहिँ भूमि मन्त्रालय अन्तर्गत हामीले उहाँहरूलाई चाहिँ अलिकति दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भूमि मन्त्रालयबाट भइरहेको छ. तत्कालको लागि उहाँहरूलाई बस्नको लागि होल्डिङ सेन्टर अथवा टेम्पोररी राहतको कामहरू पनि भइरहेको छ.
2: त्यसैगरी बाढ़ी प्रभावित नागरिकको उद्धार राहतका लागि एसियाली विकास बैंक एडीबीबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकार पनि गरिएको छ. बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार व्यवसायलाई तत्काल संचालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरूत्थान योजना अन्तर्गत राहत कर तथा महसुल छूट लगायतका सहुलियत र सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ. सरकारले साल ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसुलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ.
4: भारतीय सुरुङ उद्धार टोलीले चिलिमे र लाङटाङमा नेपाली उद्धार टोलीसँग निकट समन्वयमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ. आवश्यक उपकरण सहित उनीहरूको खोजी कार्य जारी राखेको भन्दै सहयोगका लागि एउटा एक्सावेटर पनि चिलिमेतर्फ पठाउन लागि मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले जानकारी दिनुभयो. यसैगरी नुवाकोट स्थित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ केवल डक्ट टनेलको मुख खोलेर माटो सोहर्ने काम भइरहेको छ. लाङटाङ साइटमा 25 जना नेपाली सेना जलविद्युत आयोजनाका 2 कर्मचारी तथा ड्रिलिङ उपकरण सहित आधुनिक मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रीम तर्फ अर्को सानो प्वाल खोलिएको छ. यसमा थप कार्य जारी छ. हाकुको अप्पर त्रिशुलीमा पनि नेपाली सेना र जलविद्युत आयोजनाका कर्मचारी पुनः सुरुङभित्र प्रवेश गरी खोज कार्य गरिरहेका छन्। यस्तै रसुवागढ़ी साइटमा एक्सावेटर परिचालन गर्न सकिने सम्भावनाको मूल्यांकन गर्न रेकी उडानहरू सञ्चालन भइरहेको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो. अप्पर त्रिशुली 1 साइटमा कोरियाली सुरुङ उद्धार टोलीले नेपाली टोलीसँग मिलेर अप्पर त्रिशुली 1 सुरुङ खोल्ने कार्य जारी राखेको भोटेकोशी बाढ़ी सम्बन्धी आज मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता छेत्रीले जानकारी दिनुभयो.
2: प्रतिनिधि सभाको बैठक भदौ 24 गतेसम्मका लागि स्थगित भएको छ. आज करिब 3.5 घण्टा बसेको बैठक भोलिदेखि लगातार 5 दिन विदा भएकाले अब बुधबारसम्मका लागि स्थगित भएको सभामुख डोल प्रसाद तर्यालले जानकारी गराउनु भएको। आजको बैठकमा रिङ्गाटा लागेर ढल्नुभएका सांसद भरतबहादुर खड्का अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। आजको बैठकमा सहभागी भएर बसिरहनुभएका सांसद खड्का उच्च रक्तचापका कारण ढलेपछि तत्कालै वीर अस्पताल पुर्याइएको थियो। उहाँलाई 24 घण्टा चिकित्सकको निगरानीमा अस्पतालमा राखिएको आफन्तले जनाएका छन्।
4: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रसुवा बाढ़ी पश्चात सरकारद्वारा संचालित खोज उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। आज पार्टी सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारको नेतृत्वमा भएका कामहरूको समीक्षा गर्दै यस्तो जानकारी दिनुभएको हो। बैठकमा सरकारको प्रतिनिधित्व गरिरहेका पार्टीका उपमहासचिव एवं अर्थमन्त्री डाक्टर सोनी मोगलेले हालसम्म भएका प्रगतिबारे विस्तृत जानकारी गराउनु भएको थियो। प्रवक्ता खरेलका अनुसार सचिवालय सदस्यहरूले सरकारले गरेका कार्यहरूको प्रशंसा गरे पनि खोज उद्धार र राहतका कामलाई अझ बढ़ी प्रभावकारी र द्रुत गतिमा अघि बढ़ाउनु पर्ने जोड़ दिएका छन्। राष्ट्रपाले राहत वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै प्रभावित क्षेत्रमा सरकारी उपस्थिति अझ सशक्त बनाउन समेत आग्रह गरेको छ।
2: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
7: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन।
1: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसैयत सहित चारजना विरूद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष 2078-79 साना व्यवसाय कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दाना लगायत खरिद वितरणका क्रममा झुटा बिल भरपाईका आधारमा बढ़ी भुक्तानीले भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। आयोगका अनुसार तत्कालीन प्रशासकीय अधिकृत कुसैयत सहित पशु शाखा प्रमुख रमेश नारायण शर्मा, लेखापाल आशिष कुमार कामती र औरही गाउँपालिका चार स्थित प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादव विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीहरू विरूद्ध भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम बिगो रकम 8,02,878 रूपियाँ कायम गरी सजाय गर्न माग दाबीले आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
2: सुरत नखोलेको 5,00,000 रूपियाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढ़ी उपमहानगरपालिका 4 स्थित घरेलु चोकबाट भारतको पंजाब पटियाला बस्ने 18 वर्षका अरमिन्द्र सिंहलाई पक्राउ गरिएको। शंकास्पद अवस्थामा पैदल हिँडिरहेको भेटिएपछि खानतलासी गर्दा उनको साथबाट भारतीय 500 दरका नोट 1,000 थान बरामद गरिएको प्रहरीले जनाएको छ।
4: नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। यो सँगै नेप्से परिसूचक 4.6 अंकले बढ़ेर 2542 को बिन्दुमा पुगेको हो। आज विभिन्न कम्पनीका शेयर 3,46,52,00,00,000 रूपियाँ रूपियाँमा खरिद बिक्री भएका छन्। आज 145 कम्पनीको शेयर मूल्य बढ़दा 123 कम्पनीको शेयर मूल्य घट्यो भने 10 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई जन्मसिद्ध नागरिकता प्रदान गर्न रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न आदेश दिएको छ। मेरिल्याण्ड स्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश डेबोरा एल बोर्डम्यानले आज ट्रम्प प्रशासनको कार्यकारी आदेश कार्यान्वयन नगर्न आदेश जारी गर्नुभएको हो। आप्रवासी परिवार र अधिकार कर्मी समूहले दायर गरेको सामूहिक मुद्दाको अन्तिम टुंगो नलागेसम्म यो रोक कायम रहनेछ। न्यायाधीश बोर्डम्यानले सर्वोच्च अदालतले यसबारे स्पष्ट गरिसकेको उल्लेख गर्नुभएको छ। अदालतले ट्रम्पको आदेश संविधानमा दिइएको जन्मसिद्ध नागरिकताको अधिकार विरूद्ध भएको उल्लेख गर्दै सरकारले नागरिकता खोज्न नसक्ने बताएको छ। अमेरिकी कानून अनुसार केही सीमित अपवाद बाहेक अमेरिकी भूमिमा जन्मिएका सबैले जन्मसिद्ध नागरिकता पाउँछन्। यो व्यवस्था सन् 1868 गृहयुद्धपछि अनुमोदन भएको अमेरिकी संविधानको 14 संशोधनसँग जोड़िएको छ। ट्रम्पले लामो समयदेखि जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास गर्दै आउनु भएको छ। यसअघि उहाँले गैर कानूनी रूपमा वा अस्थायी हैसियतमा अमेरिकामा रहेका व्यक्तिबाट जन्मिएका बच्चालाई अमेरिकी नागरिक नमान्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो, तर सर्वोच्च अदालतले गत जूनमा उक्त प्रयास खारेज गरिदिएको थियो।
4: अब खेल समाचार। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 अन्तर्गत वर्ष युवा खेलाड़ीको अवार्ड कराटेकी मनिषा कुमारी बोहराले प्राप्त गरेकी छन्। मनिषाले 23 क्याडेट जुनियर तथा अण्डर 21 कराते च्याम्पियनशीपमा काँस्य पदक, श्रीलंकामा भएको 9 दक्षिण एसियाली कराते च्याम्पियनशीपमा स्वर्ण र 56 राष्ट्रिय कराते च्याम्पियनशीपको 61 केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्। यो विधामा बक्सिङका अर्पिल राणा, कराँतेका जेहान जावेद, चेसका पुरूषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव मनोनयनमा परेका थिए। यस्तै पल्सर स्पोर्ट्स अवार्ड 2082 वर्ष प्रशिक्षकको अवार्ड कराँतेका कुशल श्रेष्ठले प्राप्त गरेका छन्। एरिका गुरूङले कराँते वन प्रिमियर लीगमा काँस्य टर्कीको इस्तानबुलमा भएको डब्ल्यूकेएफ कराँते वन प्रिमियर लीगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्ल्यूकेएफ कराँते वन सीरिजमा स्वर्ण, डब्ल्यूकेएफ कराँते वन प्रिमियर लीग टर्कीमा रजत र डब्ल्यूकेएफ कराँते वन प्रिमियर लीग चीनमा रजत पदक जित्दाका प्रशिक्षक हुन्। पीपल्स च्वाइस अवार्ड भलिबल खेलाड़ी मीना सुनारले जितेकी छन्।
2: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भटेकोशी बाढ़ीको 13 दिनमा सोमबार सरकारले राष्ट्रिय शोक मनाउने, भदौ 23 गते जेन्जी दिवसको अवसरमा विदा दिने मन्त्री परिषदको निर्णय,
2: भारत र चीनको सुरुङ उद्धार टोलीको प्रयास जारी, नेपाली सेनासँगको समन्वयमा उद्धारको काम भइरहेको परराष्ट्र मन्त्रालयको ब्रिफिङ,
4: प्रतिनिधि सभाको बैठक भदौ 24 गतेसम्मका लागि स्थगित, संसदमै ढलेका सांसद खड्काको अवस्था सामान्य,
2: जन्मसिद्ध नागरिकता रोक्ने ट्रम्पको दोस्रो प्रयास पनि असफल, संविधानले दिएको अधिकार सरकारले खोज्न नसक्ने अदालतको ठहर,
4: र मनिषा कुमारी बोहरा वर्ष युवा खेलाड़ी घोषित, वर्ष प्रशिक्षकको अवार्ड कराटेका कुशल श्रेष्ठलाई।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
9: XY3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98562493 र 98562383।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98463331 र 98463382।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
3: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
4: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
8: ए हो र, ल त ल,
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 98560-21692।
4: ला ला ला ला ला ला ला ला ला।
9: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
11: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
9: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
11: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
9: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
11: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
9: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
11: टिम दर्ता शुल्क 500 रुपियाँ।
9: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 डोलेगौंडा बेपी चोक।
11: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
9: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
9: थप जानकारीको लागि सम्पर्क 98061166 98461349304 र 98462626043।

0: अली आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया स्वरूप थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461-56996 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
9: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
9: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
5: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
9: द्वितीय पुरस्कार रु 15,000,
5: तृतीय पुरस्कार रु 10,000,
9: सान्त्वना पुरस्कार रु 5,000।
5: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
9: द्वितीय पुरस्कार 5,000
5: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
5: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560 31937,
9: सुरेन्द्र श्रेष्ठ 98560 36136,
5: रविन्द्र राज पौडेल 98560 62888।
10: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814533005।
12: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
12: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
16: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
17: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
16: ए हो र, हस् दाई म आजै जान्छु।
14: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891। युनिटोको थेदी मु रेडियो ढोरबाराही 103.8 MHz।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961553507।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: कहाँ जाने?
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने?
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9461616878 र दुलेगौडा ढोर फिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत,
9: काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।

0: खुशीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066 81115।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्स का साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयर का सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746780681।
1: मनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस। अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
7: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई हाम्रो वेबसाइटमा www.radiodhorbarahi.com.np, हाम्रो पात्रो मोबाइल एप नेपाली पात्रो र फेसबुक पेज मार्फत पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हेडलाइट शुरू गरौं आजका मुख्य समाचारहरूबाट। आगामी सोमबार राष्ट्रिय शोक मनाइने, मंगलबार जेएनजी आन्दोलनको सम्झनामा सार्वजनिक विदा दिने मन्त्री परिषदको निर्णय, प्रतिनिधि सभाको बैठक आगामी 6 दिनका लागि स्थगित। बाढ़ीमा परेर बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग सांसदहरूको माग। अहिलेसम्म 1252 जनाको शव फेला, 4216 जना अझै सम्पर्कविहीन। चापाकोट नगरपालिका एकका वडा अध्यक्ष वस्तीमाथि मोबिल छ्यापेको आरोपमा वडा सदस्य सन्तोष थापा मगर पक्राउ। घटनामा संलग्न सबैलाई कार्यवाही गर्न एमालेको माग। विश्वभर एल निनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको राष्ट्रसंघका महासचिव गुटेरेसको चेतावनी। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गर्न सफल। अब पूरा समाचार सुन्नुहोस्। सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

0: स्मिथ पोखरेलले जानकारी दिनुभयो। बाढ़ीको तेह्रौं दिन यही 22 गति सोमबार सरकारको शोक दिवस मनाउने भएको छ। यस्तै गरी त्यस दिन नेपालभरिको सरकारी कार्यालय र विदेशमा रहेका नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आज झुकाउने निर्णय पनि भएको छ। यस्तै अघिल्लो वर्ष भदौको 23 र 24 गति भएको जेएनजी आन्दोलन र शहीदहरूको सम्झनामा 23 गति देशैभरि सार्वजनिक विदा दिने निर्णय भएको छ। प्रतिनिधि सभाको बैठक आगामी 6 दिनका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद आर्यले बिहिबारको बैठक पछाडि सदनको आगामी बैठक भदौको 24 गतिसम्मका लागि स्थगित गर्नुभयो। बिहिबार सिंहदरबार स्थित भवनमा बसेको बैठकमा सांसदहरूको रसुवा, नुवाकोट र धादिङमा बाढ़ीले पुर्याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फँसेका श्रमिकको अवस्था र ग्रीन आर्मीको वैधानिकता लगायतका संस्थानिक विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। सभामुख आर्यले प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौको 24 गति दिउँसो 1 बजे बस्ने जानकारी गराउनु भएको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीचमा दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुभयो। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुभएको छ। सांसदहरूले भोटेकोशी त्रिशुली नदीमा बेपत्ता आफन्तहरूको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोज र उद्धारको कार्यलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आज बसेको बैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्ने धेरैजसो सांसदहरूले बाढ़ीबाट ज्यान गुमाएका अरूप्रति श्रद्धांजलि, शोक सन्तप्त र परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनीहरूले घरबार विहीन तथा विस्थापित नागरिकको उचित व्यवस्थापन गर्दै खोजी, उद्धार, राहत र पुनर्स्थापनामा राज्यको सबै संयन्त्र परिचालन गर्न सभामुख मार्फत सरकारसँग आग्रह गरेका छन्। सांसद गुरूप्रसाद बराल, सृजना श्रेष्ठ, ऐन बहादुर महर, गोपाल शर्मा, हरिमोहन भण्डारी, सोम शर्मा, यशुधा कुमारी अर्याल, रेखा कुमारी यादव, हरिना देवी कामी, मनमाया विश्वकर्मा, सन्दीप राणा, यस्तै प्रेम बहादुर बयक, यज्ञ बहादुर बोगटी, कृष्णहरि बुढाथोकी र वसुमाया तामाङले भुटेकोशी बाढ़ीमा बेपत्ता भएकाको खोजी तीव्र बनाउन आग्रह गर्नुभएको छ। त्यस्तै शाहजान खातुन, भरत बहादुर खड्का, केपी खनाल, ओजस्वी शेरजन, बुद्धि बहादुर पन्त, बुद्ध रत्न महर्जन, बलावती शर्मा, रमेश कुमार मल्ल, सीता थपलिया, खड्ग बहादुर बुढा र प्रकाश सिंह कार्कीले बेपत्ताको खोजी, जलविद्युत आयोजना र सुरुङमा फँसेकाको उद्धार, राहत र पुनर्स्थापना, पूर्व सूचना र विपद व्यवस्थापनमा सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। गएको 10 गते बुधबार रसुवाको भटेकुसी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12 बजेसम्म 8 वटा जिल्लामा यी शवहरू फेला परेका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 वटा शव फेला परेका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 10,993 जनाको उद्धार भएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचार पछाडि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति पुर्याएको पूर्वाधारको पुननिर्माणलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार निर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरेर सुरुङ लगायतका जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञहरूको सहयोग लिएर उद्धार कार्य अगाडि बढ़ाउनु पर्ने र यसबारेमा समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क, पुल, विद्युत र जल विद्युत आयोजनाको पुननिर्माण र पुनर्स्थापनाका लागि स्वदेशी, निजी क्षेत्र, विदेशी, सरकारी, विकास साझेदार र अन्तर्राष्ट्रिय संघ संस्थासँग आर्थिक, प्राविधिक, उपकरण र सामग्री सहयोग जुटाउन पनि सरकारलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ी पछाडिको खोज, उद्धार र राहतका लागि भएको प्रयासबारे काठमाडौँमा रहेको कूटनीतिक नियोगका प्रतिनिधिलाई जानकारी गराएको छ। आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले कूटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा जानकारी गराउनुभयो। चीनको केरूङ क्षेत्रमा रहेका झण्डै 1400 जना नेपाली नागरिक सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये झण्डै 100 जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्कने क्रममा रहेको प्रवक्ता छेत्रीले जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार विपदका कारणले घर परिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका साथ ल्याउन चीनीय पक्षसँग समन्वय भइरहेको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक समुदायलाई भोटेकुसी बाढ़ीको घटनाबारे ब्रिफिङ गर्नुभएको छ। मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज र उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको जनाएको छ। विनाशकारी बाढ़ी पछाडि प्रभावित नुवाकोट स्थित माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङको मुख खुलाउने कार्य भइरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सुरुङको भित्री भागमा साथै पावर हाउस सुरक्षित हुन सक्ने र फँसेका व्यक्तिहरू जीवित भेटिन सक्ने उहाँले यहाँ परिचालन गरिएको हो। यस्तै उद्धारका लागि 5 एक्सकभेटर, कम्प्रेसर र ब्रेकर मेसिनको प्रयोग गरिएको छ। सुरुङको मुखमा 40 लामो र 20 अग्लो फलामका भत्किएका संरचना तथा ठूला ढुङ्गाहरू ड्रेबिस थुप्रिएनका साथै चुनौती थपिएको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले भोटेकोशी बाढ़ीबाट पीड़ित भएकाहरूको उद्धार राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सहयोग गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको सचिवालयीय समितिको बैठकले विपद व्यवस्थापनको विषयमा छलफल सहित सरकारले गर्दै आइरहेको कामलाई प्रभावकारी रूपमा बनाउन आवश्यक मदत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने राष्ट्रपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको प्रमुख सचिव कविन्द्र बुर्लाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी र विपदको समयमा सरकारले गरिरहेको प्रयासबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ब्रिफिङ समेत गर्नुभएको छ। नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई संविधान अनुसार 30 दिनभित्र प्रदेश सभामा विश्वासको मत लिन आग्रह गरेको छ। एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछाडि संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनुपर्ने भन्दै मुख्यमन्त्रीको ध्यान आकर्षण गराएको हो। एमाले प्रदेश संसदीय दलकी प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले विज्ञप्ति जारी गर्दै संविधानको धारा 188 उपधारा 2 अनुसार विश्वासको मत लिन आग्रह गर्नुभएको छ। एमाले गत भदौको 10 सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिएको थियो। 60 गण्डकी प्रदेश सभामा हाल 59 सांसद रहेका छन्। सरकार टिकाउन 30 सांसदको समर्थन आवश्यक पर्छ। एमाले बाहिरिएपछि मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई बहुमत कायम राख्न साना 2 दलको समर्थन निर्णायक हुने देखिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले बाढ़ी र पहिरोका कारणले घरबार विहीन भएका व्यक्तिको अवस्था अत्यन्तै दयनीय बनेको भन्दै उनीहरूको पुनर्स्थापनाका लागि विशेष पहल हुनुपर्नेमा जोड़ दिनुभएको छ। आज रसुवा बाढ़ी पीड़ितका लागि पार्टीको विपद व्यवस्थापन कोषमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 4 12 इकाईबाट संगठन गरिएको रकम बुझ्दै उहाँले यस्तो बताउनु भएको हो। विपद पछाडिको वस्तुस्थिति बारे चर्चा गर्दै सभापति थापाले बाढ़ीको विनाश भूकम्पको तुलनामा झनै बैया भैया बहर रहेको बताउनुभयो। बाढीले जाय जेथा सबै सखा पारेपछि पीड़ितहरू हाल विद्यालय र सार्वजनिक भवनमा आश्रय लिन बाध्य रहेका छन्। उनीहरूसँग जीविकोपार्जनको कुनै पनि उपाय बाँकी नरहेको उहाँले बताउनुभयो। पोखरा दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्धनका लागि पोखरा महानगरपालिका र फ्लाई दुबई बीचमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। आगामी सेप्टेम्बर 23 शुरू हुने दैनिक उडानको प्रवर्धन तथा सार्वजनिक सचेतना अभिवृद्धिका लागि समझदारी गरिएको हो। गत अगस्तको 27 भएको समझदारी पत्रमा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर कडरिया र फ्लाई दुबईको नेपाल स्थित जनरल सेल्स एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सका अध्यक्ष पराशर प्रसाईले हस्ताक्षर गर्नुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान शुरू भएसँगै पर्यटन व्यापार र आर्थिक गतिविधिमा पनि थप योगदान पुग्ने अपेक्षा गरिएको छ। तपाई यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी रहेको छ। हामी सँगै रहनुहोला।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98 1 66 34 372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98 5 10 88 461 र सिजन गुरुङ 97 0 45 40 900।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98 4 60 61 268 र 98 5 60 60 268।
10: तिमी कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
11: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
10: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
12: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
11: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
13: अफिसबाट अमितको फोन
14: आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
15: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
16: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा अब बाँकी समाचारहरू स्याङ्जाको चापाकोट नगरपालिका 1 वडाध्यक्ष भूपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही ओडाका ओडा सदस्य सन्तोष थापा मगर पक्राउ पर्नुभएको छ ओडा कार्यालय परिसरमा भएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ सार्वजनिक सुनवाई नगरेको आरोप लगाउँदै सोमबार वडाध्यक्षमाथि कालो मसो दल्ने प्रयास भएको थियो घटनामा संलग्न अन्य व्यक्तिमाथि पनि कार्यवाही गर्न नेकपा एमाले स्याङ्जाले माग गरेको छ नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले बाढ़ीमा परेर बेपत्ता भएका यातायात श्रमिकको तत्काल खोजी गरेर यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ संगठनले मृतकका परिवारलाई राहत घाइतेको उपचार र विस्थापित श्रमिकको पुनर्स्थापना एवं रोजगारी सुनिश्चित गर्न समेत आग्रह गरेको छ संगठनको सचिवालयीय बैठकले विपद प्रभावित श्रमिकहरूको जीवनरक्षा खोजी र राहतका लागि प्राथमिकता दिँदै संगठनका सबै तहका कमिटीहरू परिचालन गर्ने निर्णय गरेको हो भीमज्वाला राईका अनुसार गत भदौको 10 गति रसुवा क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रारम्भिक रूपमा 563 जना यातायात श्रमिक प्रभावित भएका छन् तीमध्ये 501 जना अझै सम्पर्कविहीन रहेका छन् भने 544 वटा मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन् हालसम्म 1 जनाको मृत्यु भएको र 17 जना श्रमिक सम्पर्कमा आएको प्रारम्भिक विवरण प्राप्त भएको छ खोजी र तथ्याङ्क संकलन जारी रहेकाले प्रभावितको संख्या अझै बढ़न सक्ने संगठनले जनाएको छ स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई सम्पूर्ण स्वास्थ्य सेवामा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ बोर्डले सूचना प्रकाशन गरेर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थालाई आफूले प्रदान गर्ने स्वास्थ्य सेवामा अनिवार्य रूपमा ईएमआर प्रणाली लागू गर्न निर्देशन दिएको हो बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्र पठाउँदै ईएमआर प्रणाली लागू गरेर सोही प्रणाली मार्फत स्वास्थ्य बीमाको दावी पेश गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ स्वास्थ्य बीमामा आबद्ध अधिकांश सेवा प्रदायक संस्थाले हालसम्म म्यानुअल रूपमा दावी पेश गर्दै आएका छन् बोर्डले म्यानुअल माध्यमबाट दावी प्राप्त हुँदा दावी रुजू तथा मूल्यांकन प्रक्रियामा बढ़ी समय लाग्ने र सेवा प्रदायक संस्थालाई दावी भुक्तानी गर्न समेत ढिलाइ हुने गरेको सूचनामा उल्लेख रहेको छ भोटेकोशी बाढ़ी पछाडि फेला परेका 1143 शवबाट डीएनएका लागि नमूना संकलन गरिएको छ प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बिहिबारसम्ममा पहिचान नभएका सबै शवबाट नमूना संकलन गरिएको हो ती शवको पहिचान खुलाउनका लागि 651 जना सम्पर्कविहीनका आफन्तहरूको पनि नमूना संकलन गरिएको छ गरेर 1794 वटा डीएनए को नमूना संकलन गरिसकेको प्रहरीले जनाएको छ। सम्पर्कविहीन आफन्तहरूलाई नमूना संकलनका लागि जिल्ला प्रहरी कार्यालय वा प्रहरी अस्पताल महाराजगंजमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ। बाढीमा परेर ज्यान गुमाएका 1252 जनाको शव फेला परेको छ। ती शव कसका हुन् भन्ने पहिचान हुन सकेको छैन। यस्तै बाढीले चिन्नै नसक्ने अवस्थामा रहेकाले शव पहिचानका लागि डीएनए को नमूना संकलन गर्न थालिएको हो। पहिचान नखुलेका 897 वटा शव पुगिएका छन्। डीएनए परीक्षण गरेर पहिचान भए पछाडि जमिनबाट निकालेर आफन्तलाई दिने गरी पुरिएको छ। यस्तै गरी शव राख्न पहिले नै संकेत नम्बर कायम गरिएको छ। सोही नम्बरका आधारमा शव निकालेर आफन्तलाई बुझाउने योजना पनि रहेको छ। फेला परेका मध्ये 95 शवको मात्रै पहिचान भएको छ भने पहिचान भएका शव आफन्तको जिम्मा लगाइएको छ। नेपाली कांग्रेस विमान नगरका सभापति अरविन्द श्रेष्ठले रसुवा बाढ़ी पीड़ितका लागि 1,50,778 रूपियाँ सहयोग गर्नुभएको छ। श्रेष्ठले बिहिबार तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीलाई सहयोग रकम भाउचर हस्तान्तरण गर्नुभयो। श्रेष्ठले आफ्नो दाजुभाइ दिदीबहिनी लगायत परिवारका सदस्यहरू मिलेर रकम संकलन गरेर सहयोग गरेको बताउनु भएको छ। श्रेष्ठले रसुवा बाढ़ी पहिरोमा परेर ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो। साथै अझै पनि बेपत्ता रहेका नागरिकको खोजी कार्यलाई तीव्रता दिँदै विज्ञान तथा प्रविधिको अधिकतम प्रयोग गर्न सरकारसँग माग गर्नुभएको छ। सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले विपदको समयमा गरिएको सहयोगले पीड़ितको राहत र उद्धारमा महत्वपूर्ण योगदान पुग्ने भन्दै श्रेष्ठ र उनको परिवारलाई धन्यवाद दिनुभएको छ। नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यरत्न श्रेष्ठका छोरा अरविन्द श्रेष्ठले विपदको समयमा मानवीय सहयोगलाई प्राथमिकता दिँदै परिवारको तर्फबाट सहयोग गर्नुभएको हो। शुक्ला गण्डकी नगरपालिका छ खैरनीटारमा रहेको नमूना टोल विकास संस्थाले भटेकोसीमा आएको बाढ़ीबाट प्रभावित तथा पीड़ित परिवारका लागि 33,500 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। संस्थाले आज उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गरेको टोल विकास संस्थाकी सचिव सनिता कार्कीले जानकारी दिनुभयो। बाढ़ीबाट प्रभावित नागरिकहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम उपलब्ध गराएको हो। पछिल्लो समय प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा सहयोग गर्ने क्रम बढ़दै गएको छ। तनहुँबाट पनि विभिन्न संघ संस्था, टोल विकास संस्था, सामाजिक संस्था र व्यक्तिको व्यक्तिगत र संस्थागत रूपमा राहत कोषमा रकम जम्मा गर्ने क्रम तीव्र बनाइएको छ। शुक्ला गण्डकी नगरपालिका चार कमला दुलेगौंडामा रहेको कमलाघाट शब्दहन गृह व्यवस्थापन समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित 11 सदस्यीय कार्य समितिले पूर्णता पाएको छ। यसअगाडि अध्यक्ष र सचिव पदमा सहमति जुट्न नसकेपछि ती पदमा नेतृत्व चयन हुन बाँकी रहेको थियो। अध्यक्ष र सचिव पदका लागि मतदान मार्फत नेतृत्व चयन गर्ने तयारी भए पनि अन्तत यसअगाडि नै निर्वाचित भएका 11 सदस्यबाट कार्य समितिलाई पूर्णता दिने निर्णय गरिएको निर्वाचन समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिनुभयो। निर्वाचन संयोजक लामिछानेका अनुसार समितिको अध्यक्षमा ईश्वरी माया कायस्थ, उपाध्यक्षमा एम बहादुर नेपाली, सचिवमा एम प्रसाद सापकोटा, कोषाध्यक्षमा ईश्वरी भण्डारी र सहसचिवमा मन बहादुर श्रेष्ठ चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा शम्भु बहादुर राणा, नरेश बस्नेत, राम बहादुर भण्डारी, गोमाया थापा, लालुमाया ढुंगाना र रामशरण भण्डारी रहनु भएको छ। अध्यक्ष र सचिव पदमा निर्वाचन गराएर थप नेतृत्व चयन गर्दा सकारात्मक सन्देश नजाने निष्कर्ष निकाल्दै मौजूदा निर्वाचित सदस्यहरूबाट सहमतिका आधारमा नयाँ कार्य समितिलाई पूर्णता दिएको निर्वाचन संयोजक लामिछानेले बताउनु भएको छ। उहाँका अनुसार आपसी सहमति र सहकारीलाई प्राथमिकता दिँदै यसअगाडि निर्वाचित सदस्यहरूबाट नै नेतृत्व चयन गर्ने गरी समितिलाई पूर्णता दिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभरि एल निनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओ ले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एल निनो 76 वर्ष यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा पनि सन् 2027 फेब्रुअरीसम्म रहन सक्ने देखाइएको छ। एल निनोले विश्वभरिको मौसम प्रणालीमा परिवर्तन ल्याउने गर्दछ। यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्दछ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था सिर्जना गर्दछ। मानवीय गतिविधिका कारण ले भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा एल निनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एल निनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरिएको जनाइएको छ। अब अन्तिममा खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। बाङ्गीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभरमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले पराजित गरेको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेट्टाएको छ। यसअगाडि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको हो। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहमा शीर्ष दुई टोली सेमी फाइनलमा पुग्ने भएका छन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष उनी एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताको फाइनल खेल यही भदौको 27 गतेसम्म चल्ने भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले प्रदान गर्ने पीपुल्स च्वाइस अवार्ड भलिबलकी मीना सुनारले हात पार्नु भएको छ। मीनाले कुल मतको 29.04% भोट प्राप्त गर्नुभएको हो। दोस्रो हुनुभएका रविन्द्र ढाँटले 24.53% मत मात्रै प्राप्त गर्नुभयो। यो विधामा मिक्स मार्शल आर्ट्सका रविन्द्र ढाँट, भलिबलकी मीना सुनार, फुटबलकी पूजा राणा, कराटेकी सानु मायाथिङ र क्रिकेटका शेर मल्ल मनोनित हुनुभएको थियो। यिनै खबरहरू सँगसँगै हामी धोरबाराही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। आगामी सोमबार राष्ट्रिय शोक मनाइने, मंगलबार जेएनजी आन्दोलनको सम्झनामा सार्वजनिक विदा दिने मन्त्री परिषदको निर्णय, प्रतिनिधि सभाको बैठक आगामी 6 दिनका लागि स्थगित। बाढ़ीमा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग सांसदहरूको माग, अहिलेसम्म 1252 जनाको शव फेला, 4216 जना अझै सम्पर्कविहीन। चापाकोट नगरपालिका एकका वडा अध्यक्ष ओस्तीमाथि मोबिल छ्याप्नेको आरोपमा वडा सदस्य सन्तोष थापा मगर पक्राउ, घटनामा संलग्न सबैलाई कार्यवाही गर्न एमालेको माग। विश्वभरि एल निनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको राष्ट्रसंघका महासचिव गुटेरेसको चेतावनी। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्न सफल। अवस्थाले विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ध्वरबाराही हाइलाइट्स आजको लागि सकिएका छन्। राति 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
17: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
18: एक सय 103.8 अन्तर्मनको आवाज। उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
19: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
18: दीक्षा ब्युटी पार्लर रे?
19: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
18: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
19: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
18: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
19: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
18: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
19: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
18: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
19: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
20: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
21: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
22: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
20: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
23: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
24: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
20: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
25: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
25: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
26: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
19: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
27: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
27: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
19: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
20: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
19: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
20: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
19: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
20: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665903769।
28: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
29: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
28: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
29: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
3: दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर
2: सञ्जीव श्रेष्ठ 9856383507,
3: कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
24: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।
29: होइन, धुवामा के गरिराखेको छौ भने तिमी? के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
5: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
29: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
5: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811156606।
15: ₹103.8 अन्तर्मनको आवाज।

बसिरहेको छु हिजोको कुरालाई भुलेको छैन सङ्घर्ष जारी छ अझनि रमाइलो गर्नलाई डुलेको होइन खोज्दैछु म हिँड्ने बाटो बिचैमा हरायो भन्न मिल्दैन गन्तव्य बाटो सुटाएर बाँकेको दोकानी खुलेको

हिजोको दिन के ठो र आजको दिन के बाँचिँदै छ समय चलिरहेको छ भोलिको दिन टुटा थाहा हुँदैन हिँडे घरबाट निस्केर सपना पोखी काठमाडौँतिर गरियो सङ्घर्ष कति दुःख के हो पनि थाहा हुँदैछ म जस्तो कुरा पनि हाँस्न सक्छु दुःखलाई सहेर बाँच्न सक्छु आँसुलाई पिएर हाँस्न सक्छु म खुसी छु भनेर ढाँट्न सक्छु बिर्सेको छैन म कसैलाई सङ्केको साथीलाई सम्झिरहेको छु गर्दिएर गल्दिरहेको छु मेरो हाल खबर दामी छ गन्दिरहेको छु तर म अल्झिरहेको छु लाइफ मेरो चल्दैछ के त बुझाउन सक्दिनँ आफूलाई बुझाउन खोजेर थाकिसके म सङ्केको साथीले पढेर ठिक प्रगति गरेछ म पनि रित्तो छु आज सुनाउन तिमीलाई केही बाँकी रहेन आजलाई बाँचिरहेको छु हिजो

म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्ध हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाएको आभास सबैले भन्छन् हुन्छ एकताको जीत तर घमण्ड र रिस किन एकअर्काको बीच उमेर पुग्न लाग्दा तीस मैले बुझे एउटा चीज यो संसार छ बीच चित्र समय रहेछ बीच।

म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा मलाई बाबुआमाको गरिबीमा शरम भएन दाजुभाइको प्रगतिमा जलन भएन बदन यो कमजोर तर

0: सधैँझै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा यही भदौ 20 गते तेस्रो शनिबार
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 98678187।
4: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
4: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9805535537 र 9806615899।
7: पद्मश्री हस्पिटल अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625961।
10: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
12: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
13: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
14: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 9855324475 र 9801132475।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
17: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855028543 र 9847000787।
18: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
19: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यो
11: शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855028543 र 9847000787।

0: पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
1: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
2: 103.8 अन्तर्मनको आवाज
3: स्टेशन 1 स्टुडियो साइन्चेक
4: अहिले रातिको 8 बज्यो
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9811695301

0: सूचना स्थानीय सेवा हॉस्पिटल दुलेगोडा बीपी चोक में यही भदौ 20 गते शनिवार पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत एनिमल स्कैन थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल पोखरा का हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ
1: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौंदर्य विशेषज्ञ डाक्टर जे महर्जन
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिवसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
2: हाड जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
3: फोन 65414377 मोबाइल 98560443
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
4: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाई
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
7: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
6: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62 29
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
8: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
1: फोन नम्बर 65414321
8: मोबाइल 98065878634 र 97081107090
9: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
12: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
9: ए हो र हस् दाई म आजै जान्छु
8: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98560 62 891
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
10: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
13: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
14: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
17: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
18: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
17: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
19: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
20: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
21: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
22: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
21: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
22: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466 18817।
20: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
20: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
20: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
20: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
20: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15644।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
20: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
23: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
23: सेवा लिने क्रममा चाहिने जानकारी:
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
23: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
23: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
24: कहाँ जाने?
25: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
24: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
25: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
24: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
20: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
26: हेलो बा,
27: कति बन्यो घर? अनि ढलान भयो त?
28: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
27: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
28: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
29: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
20: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
29: प्रोपाइटर राम भुजेल, सम्पर्क 98191-50630 र 97476-80681।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
4: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
4: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
5: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
4: द्वितीय पुरस्कार रु 15,000,
5: तृतीय पुरस्कार रु 10,000,
4: सान्त्वना पुरस्कार रु 5,000।
5: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
4: द्वितीय पुरस्कार 5,000
5: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
4: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
5: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856319337,
4: सुरेन्द्र श्रेष्ठ 9856036136,
5: रविन्द्र राज पौडेल 9856062888।
6: बाढीले पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै,
7: सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो, कति लास भेटे छैन,
8: धेरै सामानहरू पुरिएको छन्, रहेछ पनि सिकौला, नरहे भने त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
6: र चिन्ता फसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
9: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय डब्ल्यूएमओ की प्रमुखले अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
10: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
9: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नागेको छ भने 5,000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 जना विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 जना शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 जना भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 जनालाई एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
11: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5,000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1,250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12,000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाई छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि दिएको जानकारी अनुसार करिब 600 जना विदेशी सहित झण्डै 5,100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज उद्धार राहत तथा उपचारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
12: बाढ़ीमा परिमृत्यु भएका व्यक्तिहरूको 1,259 शव फेला परेको छ। केही शवहरू सग्ला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझी सक्नु भएको छ। त्यसै गरी 5,083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 जना विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
11: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
13: टनेलको अपरेशनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौं। अझै पनि केही होप, केही आशा छ। हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौ।
11: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जलविद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
14: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेशल फोर्सले आएर यहाँ रेकी गर्यो। रेकी गरिसकेपछि स्पेशल फोर्सले त्यो दिन हिट बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट पोलिस स्टेसन सर्च एन्ड रेस्क्यू टिम लगायत इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न सुरु गरे। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्ने बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भटकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र छिर्ने अप्सनमा काम गरेका थियौँ। तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामीले टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एक्सकाभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गर्दा गर्दा त्यो राति फेरि खोलामा बाढी आउने अथवा माथि दुईवटा बाढी आएर हामीले काम गरेको चाहिँ सोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा, तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याबेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट स्क्याबेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका
0: छौँ। अब आज अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
14: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गऱ्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्गलो पानी बगिराखेको छ, जसले गर्दाखेरि भित्र थुनिएका मान्छेहरूले यदि त्यो सङ्गलो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छे चाहिँ धेरै लामै टाइम बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
11: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पुरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने,
2: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो, हाम्रो क्याम्प त्यो एरिया हो, यो कम्प्लिटली पुरिएको छ अहिले, पुरेको यहाँ देख्नै सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ, होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईवटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज 4 दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास चाहिँ गरिरहेछौँ, हाम्रो स्टाफहरू त्यहीँ ट्राप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको हो।
0: कतिजना? 44
2: हाम्रो स्टाफ, अनि उहाँ त्यसको MD उहाँ हो, प्रोजेक्टको ओनर हामी भयो, उहाँ कन्सल्ट्यान्ट, कन्सल्ट्यान्टको MD उहाँ हो, कन्सल्ट्यान्टको 12 हाम्रो 21 होइन, त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ, सबै नेपाली। त्यो चाहिँ हाम्रो स्टाफ भयो। यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्कविहीन हुन्छ। दुईवटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 चाइनिज र 2 नेपाली, उसको पनि उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनलमा मिसिङ हुनुहुन्न, टनलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनल अस्ति वर्क सुरु गरेका थियौँ, त्यहाँ केही पनि छैन, माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ, होइन, टनलमा चाहिँ नि मान्छे नै त्यहाँ खसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
11: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र दाहालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्रो संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनै मध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु?
3: 3 पछि हेर्न आएको, अब के, अब हेरि नसाथे, सोच्नै नसक्ने केही पनि थिएन।
15: तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखेको थियो, के सामानहरू निकाल्नु भयो?
3: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकाले, अरू भने त्यस्तै। अब
15: अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नु भयो?
3: कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो, मोबाइलहरू। अब सामानको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटे छैन कहाँ कहाँको मान्छेको।
11: गणेश शाहीको घर अझै पनि हिलोमा पुरिएको छ।
16: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ हामीले भेटाएको छौँ। हामीले नागरिकताहरू चाहिँ प्रायः मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको SLC-देखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन, पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो 2-4 दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, पछि कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
11: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतला अझै पनि माटो मुनि छ।
17: अब एउटा केही जोगेको छैन, रेस्टुरेन्ट लेभलबाट तल दुईतला पुरै पुगेको छ। अब माथि भनेको रुमको सिरक दर्शनहरू त अब त्यो सकुशल छ, तपाईँले देख्नुभयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुईतला सबै क्षेत्रतिर सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसारी भन्ने चाहिँ लागो सुन र ऊ मात्रै पाकै, अरू त खासै केही छैन।
11: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढ़ी प्रभावितहरूको सन्ताप र पिरलो। तपाईँ बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 जना नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्णभीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किरा
18: लत्ताकमा मात्रै नहोला, बजारमा ग्यास बिक्रेता पसल अनिमा बढी गयौँ, त्यसपछि खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
11: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धिले कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल सेनाको आरोप छ।
19: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिल त दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएको हुनाले दण्डको दायरामा ल्याउनु पर्यो। अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
11: उपभोक्ता अधिकार कर्मी विष्णु तिमिल सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै हवस्त। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103 থোপলো 8
1: অন্তর্মন কো আওয়াজ।
2: हवस् यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका

0: साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
2: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9846078302।
4: कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। यस समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत सर्वसम्मत नभएका अध्यक्ष र सदस्य पदका लागि सर्वसहमतिमा निर्णय भएको हुँदा आगामी भाद्र 19 गते शुक्रबारका लागि तय भएको मतदान कार्य तत्कालका लागि स्थगित गरिएको सम्पूर्ण सदस्य महानुभावहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदम लामिछाने संयोजक एवं निर्वाचन मण्डल कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।
9: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
9: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हाड खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
9: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
9: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
9: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2, कोत्रे, तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 9790934335।
11: सु पोकला गण्डकी नगर उद्योग वाणिज्य

0: संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98-066-81-166, 98-461-49-304 र 98-462-26-743।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्ति। फोन 0635903769।
3: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801450674 र 9846324020।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्टअप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: रामबहादुर परियार, धारे शीतल बस्ती, रु 15,055,
9: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
10: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
9: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
10: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
9: ऋषिराम पौडेल सेराबेसी, रु 10,000।
10: र समाया गुरुङ दुलेगौडा रु 55,555
11: दल बहादुर छेत्री मिनाम खानी रु 11,115
10: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
11: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल रु 21,000
10: बारही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
11: कोलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
10: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 101,111
11: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
10: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
11: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
12: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
13: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
12: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
13: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
12: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484664 र 98141353005
15: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 06564140008
12: ए सबिना यस्तो हतारमा कता हो
13: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
12: ल बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
16: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460878528 र 98028-16142
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 99 6।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220।
8: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
8: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
10: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
12: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
13: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
15: मोबाइल 9800535537 र 9800665589।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके ल डन।
17: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
18: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान।
13: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
18: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार।
13: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
18: द्वितीय पुरस्कार रु 15,000
13: तृतीय पुरस्कार रु 10,000
18: सान्त्वना पुरस्कार रु 5,000
13: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
18: द्वितीय पुरस्कार 5,000
13: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
18: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
13: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9850631937
18: सुरेन्द्र श्रेष्ठ 9850636136
13: रविन्द्र राज पौडेल 9850662888।
19: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
20: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
19: अनि बन्छ त दाई?
20: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
21: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
22: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
23: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855662629।
24: एक सय 3.8 अन्तर्मनको आवाज।
19: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
19: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
13: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
18: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
13: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
18: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9850662628 र 9801479716।
13: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
18: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान।
13: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा
0: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
3: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बाजार।
0: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000।
3: द्वितीय पुरस्कार रु 15,000।
0: तृतीय पुरस्कार रु 10,000।
3: सांत्वना पुरस्कार रु 5,000।
0: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500।
3: द्वितीय पुरस्कार 5,000
0: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
0: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937।
3: सुरेन्द्र श्रेष्ठ 9856031736।
0: रविन्द्र राज पौडेल 9856062888। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर्ग
24: अंतर्मन को आवाज
5: स्टूडियो अहिले

0: 1695301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रदेशसभामा विश्वासको मत लिन आग्रह गरेको छ। एमाले मुख्यमन्त्रीलाई संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्रमा प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्न ध्यानाकर्षण गराएको हो। एमाले गण्डकी प्रदेश संसदीय दलको निर्णय अनुसार प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले 18 भदौमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराउनु भएको हो। विज्ञप्ति अनुसार 2081 साल असारको 17 गते नेपाली कांग्रेस र नेकपा एमाले बीच केन्द्रमा भएको 7 बुधी सहमतिका आधारमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन भएको थियो। उक्त सहमति पश्चात 2081 साल साउनको 17 गतेदेखि नेकपा एमाले पनि सरकारमा सहभागी भएको हो। रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परेका मध्ये 1282 जनाको शव फेला परेको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु, नवलपरासी पूर्व र नवलपरासी पश्चिम मा 1282 वटा शव फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको यो विवरण अनुसार प्राधिकरणका अनुसार बाढ़ीमा परेर 5083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 12,038 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रहरी नायब महानिरीक्षक काफ्लेका अनुसार 21,402 जना सुरक्षाकर्मी खोज र उद्धार कार्यमा निरन्तर खटिरहेका छन्। सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढ़ीको 13 दिन अर्थात यही 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेको नेपाली दूतावास र नियोगमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। यस्तै अघिल्लो वर्ष भदौको 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशैभरि सार्वजनिक बिदा दिने निर्णय भएको छ। यस्तै सरकारले भोटे कोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि एसियाली विकास बैंक बाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अर्थात 75,48,00,000 रूपियाँ अनुदान स्वीकार गरिएको छ। यस्तै बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान परियोजना अन्तर्गत राहत कर र महसुल लगायतमा छूट दिने र सहुलियत तथा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा भन्सार कम्पनी लिमिटेडलाई 1% भन्सार महसुलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ। बैठकले भटेकोशी बाढ़ीबाट खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने पनि निर्णय गरेको छ। यस्तै गरी उद्धारको क्रममा घाइते भएका अरूको निशुल्क उपचार तथा ज्यान गएका मृतकका परिवारलाई प्रति मृतक 10,00,000 रूपियाँ उपलब्ध गराउने भएको छ। मन्त्री परिषदको बैठकले नेपाल प्रशासन सेवा अन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायण प्रसाद भट्टलाई बढ़ुवा गरेर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य

0: यस सचिव पद स्थापना गर्ने निर्णय पनि गरेको छ। रसुवाको भोटेकोशीमा दश भदौमा गएको बाढ़ीले झण्डै 4 खर्बको भन्दा धेरैको क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले बिहिबार साँझ नियमित प्रेस ब्रिफिङ आयोजना गर्दै बाढ़ीबाट क्षेत्रगत र मानवीय गरी 3,87,54 करोड़ रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिएको छ। प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रीतिले आगामी 4 महिनाभित्र प्रारम्भिक पुनर्स्थापनाका लागि 7,05 करोड़ रूपियाँ आवश्यक पर्ने अनुमान गरेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित नागरिकको खोज उद्धार र राहत वितरणसँगै क्षतिको विवरण संकलन निरन्तर भइरहेको बताउनु भएको छ। उहाँका अनुसार भवन, सार्वजनिक बस्ती, पुल, स्वास्थ्य, पोषण, शिक्षा, कृषि, पशुपालन, ऊर्जा, विद्युत र दूरसंचार क्षेत्रको तत्काल पुनर्स्थापनाका लागि सरकारको प्राथमिकतामा रहेको समेत जानकारी दिनुभएको छ। निर्माण व्यवसायी संघ तनहुरी रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित पीड़ितहरूको राहत र उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 1,01,000 रूपियाँ सहयोग गर्ने भएको छ। संघले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत उद्धार र पुनर्स्थापनाका लागि सहयोग पुग्ने उद्देश्यले उक्त रकम बिहिबार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। राष्ट्रिय विपदको कठिन घड़ीमा पीड़ितको पीड़ामा साथ दिने सामाजिक उत्तरदायित्व स्वरूप सहयोग रकम प्रदान गरिएको निर्माण व्यवसायी संघ तनहुका कोषाध्यक्ष सुरेश घिमिरेले जानकारी दिनुभएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारणले सम्पर्कविहीन भएका नागरिकहरूको खोजी गर्नका लागि सहज र प्रभावकारी बनाउन भन्दै आबुखैरनी गाउँपालिकाले सम्बन्धित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाको बैठकले सम्पर्कविहीन नागरिकहरूको खोजी कार्यमा सम्बन्धित निकायसँग समन्वय गरेर सहयोग पुर्याउने उद्देश्यले प्रति परिवार 25,000 दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। बाढ़ी पछाडि हालसम्म सम्पर्कविहीन रहेका नागरिक हरूमा आबुखैरनी गाउँपालिका 3 तनहुका हरिचन्द्र खड्का, शहीद लखन गाउँपालिका 1 गोर्खा स्थायी घर भएर हाल आबुखैरनी 3 बसोबास गर्दै आएका पुकार थापा, गोर्खा नगरपालिका 3 स्थायी घर भएर हाल आबुखैरनी 3 बस्दै आएका टेकबहादुर अधिकारी र गोर्खा नगरपालिका 14 स्थायी घर भएर अहिले आबुखैरनी 3 बसोबास गर्दै आउनुभएका डिलबहादुर पन्त छेत्री बेपत्ता रहनु भएको छ। म्याग्दी उद्योग वाणिज्य संघले बाढ़ी पीड़ित नागरिकहरूको राहत र सहयोगका लागि 25,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। संघका अध्यक्ष सुन्दरमणि अधिकारीको नेतृत्वमा उक्त रकम बाढ़ीबाट प्रभावित नागरिकहरूको राहत उद्धार र पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएको हो। हालैको विनाशकारी बाढ़ीका कारणले प्रभावित भएका नागरिकलाई सहयोग गर्ने उद्देश्यसहित संघले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको अध्यक्ष अधिकारीले बताउनुभयो। विपदको घड़ीमा पीड़ित नागरिकको दुःखमा साथ दिन औद्योगिक व्यवसायी तथा विभिन्न संघ संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष अधिकारीले सबैलाई आफ्नो क्षेत्रबाट सहयोगका लागि हातेमालो गर्न आग्रह गर्नुभयो। म्याग्दी उद्योग वाणिज्य संघको उक्त सहयोगले बाढ़ी पीड़ितको राहत र पुनर्स्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। स्याङ्जाको चापाकोट नगरपालिका 1 का वडाध्यक्ष भूपराज बस्तीमाथि मोबिल छापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ पर्नु भएको छ। चापाकोट 1 को वडा कार्यालय परिसरमा वडाध्यक्ष बस्तीको शरीरमा मोबिल छापेको आरोपमा 31 वर्षका थापा मगरलाई पक्राउ गरिएको प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। प्रहरीले घटनामा संलग्नता र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। वडाको विभिन्न विषयमा पटक पटक सहमति जनाइए पनि सार्वजनिक सुनवाई नगरेको आरोप लगाउँदै सोमबार वडा सदस्य सहितको टोलीले वडा अध्यक्ष बस्तीलाई कालो मसो दल्ने प्रयास गरेका थिए। कालो मसो दल्ने प्रयास गरेका युवाहरूले कालो मसो दल्न नसके पनि वडा अध्यक्ष बस्तीको शरीरमा मोबिल छ्यापिएको थियो। यता नेकपा एमाले स्याङ्जाले वडा अध्यक्ष बस्तीमाथि कालो मसो दल्ने प्रयास र मोबिल छ्याप्ने कार्यमा संलग्न सन्तोष राणा, सन्तोष थापा मगर र मुक्त बहादुर थापालाई कार्यवाही गर्न माग गरेको छ। नेपाली कांग्रेस विमातका नगर सभापति अरविन्द श्रेष्ठले रसुवा बाढ़ी पीड़ितका लागि 1,50,780 रूपियाँ सहयोग गर्नुभएको छ। श्रेष्ठले बिहिबार तनहुका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीलाई सहयोग रकमको भौचर हस्तान्तरण गर्नुभयो। श्रेष्ठले आफ्नो दाजुभाइ दिदीबहिनी लगायत परिवारका सदस्यहरू मिलेर रकम संकलन गरी सहयोग गरेको बताउनु भएको छ। श्रेष्ठले रसुवा बाढ़ी पहिरोमा परेर ज्यान गुमाएका आरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो। साथै अझै बेपत्ता रहेका नागरिकको खोजी कार्यलाई तीव्रता दिँदै विज्ञान तथा प्रविधिको अधिकतम प्रयोग गर्न सरकारसँग श्रेष्ठले माग गर्नुभएको छ। सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले विपदको समयमा गरिएको सहयोगले पीड़ितको राहत र उद्धारमा महत्वपूर्ण योगदान पुग्ने भन्दै श्रेष्ठ र उनको परिवारलाई धन्यवाद दिनुभयो। नेपाली कंग्रेसका स्वर्गीय नेता सूर्यरत्न श्रेष्ठका छोरा अरविन्द श्रेष्ठले विपदको समयमा मानवीय सहयोगलाई प्राथमिकता दिँदै परिवारका तर्फबाट सहयोग गरेको बताउनु भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका छ खैरनी चारमा रहेको नमूना टोल विकास संस्थाले भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित र पीड़ित परिवारका लागि 33,500 रूपियाँ सहयोग गरेको छ। संस्थाले आज उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप दार कोषमा जम्मा गरेको टोल विकास संस्थाकी सचिव सनिता कार्कीले जानकारी दिनुभयो। बाढ़ीबाट प्रभावित नागरिकलाई राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम उपलब्ध गराएको हो। पछिल्लो समय प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा सहयोग गर्ने क्रम बढ़न थालेको छ। तनहुबाट पनि विभिन्न संघ संस्था, टोल विकास संस्था, सामाजिक संस्था तथा व्यक्तिहरूले व्यक्तिगत र संस्थागत रूपमा राहत कोषमा रकम जम्मा गर्ने क्रम तीव्र बनेको छ। पोखरा दुवै अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्धनका लागि पोखरा महानगरपालिका र फ्लाइ दुबई बीचमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। आगामी 23 सेप्टेम्बर 2026 शुरू हुने पोखरा दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्धन र सार्वजनिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले समझदारी गरिएको हो। 27 अगस्त 2026 भएको समझदारी पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर कडेरिया र फ्लाइ दुबईको नेपाल स्थित जनरल सेल्स एजेन्ट युनिभर्सल टुल्स एण्ड ट्राभल्स प्रालीका अध्यक्ष पराशर प्रसंगले हस्ताक्षर गर्नुभएको छ। समझदारी पत्र एक महिनाका लागि लागू हुने व्यवस्था गरिएको छ। यस्तै पोखरा दुवै हवाई सेवा संचालनले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार र आर्थिक गतिविधिमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। महानगरपालिका र फ्लाइ दुबईले प्रारम्भिक प्रवर्धन अभियान पछाडि पनि पर्यटन प्रवर्धन, गन्तव्य बजारीकरण र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार लगायतको पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सक्ने समझदारी बनेको छ। कास्कीमा निर्माणाधीन विकास आयोजनाको समस्या सुल्झाउन जिल्ला समन्वय समितिले सक्रियता देखाएको छ। कास्कीका लागि समिति ले बिहिबार विकास समन्वय बैठक आयोजना गरेको हो। बिहिबार पोखरामा सम्पन्न भएको बैठकमा आयोजनामा देखिएको अडचनबारे छलफल भएको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बैठकको अध्यक्षता गर्नुभएको हो। आयोजनाहरू समयमै नसकित सेवाग्राहीहरूले शास्ति पाएको उहाँले बताउनुभयो। विकासको काममा सरकारी निकायबीचमा प्रभावकारी समन्वय हुनुपर्छ, पौडेलले भन्नुभयो। उहाँले सड़क, विद्युत र विमानस्थलसँग जोड़िएको आयोजनाका विवाद तत्काल समाधान गर्न आग्रह गर्नुभएको छ। राष्ट्र निर्माणको काम सबैको सामूहिक प्रयासबाट मात्रै सम्भव हुने उहाँले बताउनुभएको छ। जिल्ला समन्वय अधिकारी नवराज बरालले जनगुनासो बढ़े पछाडि बैठक बोलाइएको जानकारी दिनुभयो। सरकारवाला कार्यालय गम्भीर नभएको गुनासो आएको उहाँको भनाइ छ। बरालले प्रक्रिया मिलाएर समस्याको समाधान खोज्नुको विकल्प नरहेको उल्लेख गर्नुभएको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै राति 10 बजेको ढोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:20 बजे ढोरबाराही हाइलाइट्सहरू लिएर हामी फेरि उपस्थित हुन्छौं। तबसम्मका लागि हाम्रो प्रसारण सेवामा रहनुहुने सम्पूर्ण सहकर्मी सहित म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
6: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
7: फुकै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
8: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी सात सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9855062891।

0: মন লাগাও সবাইকে ভালো চিতাও
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
2: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

0: नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्र र हाम्रो पात्र मार्फत विश्वभर एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल भाद्र महिनाको 19 गते शुक्रबार नेपाल सम्मत 1146 भाद्र कृष्ण पक्षको आज अष्टमी तिथि आज श्री कृष्ण जन्माष्टमी पर्व मनाइदै सन् 2026 सेप्टेम्बर आज 4 तारीक धरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। आगामी सोमबार राष्ट्रिय शोक मनाइने, मंगलबार जेएनजी आन्दोलनको सम्झनामा सार्वजनिक विदा दिने मन्त्री परिषदको निर्णय, प्रतिनिधि सभाको बैठक आगामी 6 दिनका लागि स्थगित। बाढ़ीमा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग सांसदहरूको माग, भोटेकोशी बाढ़ी पछाडि सम्पर्कविहीन हुनेहरूको संख्या 5,000 नाग्यो, हालसम्म 1,259 जनाको शव फेला। भोटेकोशी बाढ़ीबाट क्षतिपूर्तिको दावी सहित संयुक्त राष्ट्रसंघमा पत्र पठाएको सरकारको दावी, प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा आफै भाग लिन जाने, जलवायुको मुद्दा नेपालले अब विश्व मंचमा प्रमुख एजेण्डाका रूपमा उठाउने। संसदमा ग्रीन आर्मीको वैधानिकतामाथि सांसदहरूको प्रश्न, सुरुङ उद्धारबारे प्रधानमन्त्रीको अभिव्यक्तिको चर्को आलोचना। बाढ़ी प्रभावित क्षेत्रमा साना ड्रोन उडाई जफत गरिने, ठूला ड्रोनहरूलाई मात्र अनुमति दिने सरकारको निर्णय। बाढ़ीमा आमा बुवा गुमाएका बालबालिकाको जिम्मा बागमती सरकारले लिने, बाढ़ी प्रभावितहरूलाई कर तथा महसुलमा सहुलियत दिइने। भोटेकोशी बाढ़ी पीड़ित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा, आर्थिक गतिविधिमा राहत, कर छूट, सहुलियत र सुविधाहरू प्रदान गर्ने निर्णय। मित्र राष्ट्रहरू विपदको घड़ीमा दरिलो खम्बा बनेर उभिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, आगामी मंगलबारसम्म लगातार सार्वजनिक विदा हुने, भदौको 22 गते राष्ट्रिय शोक मनाउन र भदौको 23 गते जेएनजी शहीद दिवस मनाउन सार्वजनिक विदा दिने मन्त्री परिषदको निर्णय। सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सम्पूर्ण स्वास्थ्य सेवामा ईएमआर प्रणाली अनिवार्य रूपमा लागू गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन। बाढ़ीमा ज्यान गुमाउने सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 दिइने, राहत कोषमा 15 करोड़ रूपियाँ सहयोग। ढुवानी खर्च बढ़ेको भन्दै व्यवसायीहरूले बढ़ाए ग्यासको मूल्य, प्रति सिलिण्डर 105.38 रूपियाँ मूल्य वृद्धि। विपद व्यवस्थापनमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने रासोपाको निष्कर्ष, उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन सागर ढकाल र श्रीराम नेउपानेलाई रासोपाको निर्देशन। आगामी 2083 साल मंगसिरको 21, 22 र 23 गते काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने कांग्रेस इतर समूहको निर्णय। नेपाली कम्युनिष्ट पार्टी नेकपाले भोटेकोशी बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 25,00,000 रूपियाँ जम्मा गर्ने। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर बेपत्ता 4 जना पत्रकारको खोजी कार्य तीव्र पार्न नेपाल पत्रकार महासंघको सरकार समक्ष माग। गोर्खामा कागतीको जरा कुहिने रोगको प्रकोप देखिँदा किसानहरू चिन्तित। राजमार्ग तथा सड़क अवरूद्ध हुँदा ढुवानीका चुनौती देखिए पनि खाना पकाउने ग्यास, नुन र खाद्यान्नको अभाव हुन नदिने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको दावी। बाढ़ी प्रभावित क्षेत्र में स्वास्थ्य जोखिम बढ़ नदिन सब व्यवस्थापन र कीटाणु शोधन गरिने बाढ़ीबाट विस्थापितहरूलाई दशैं अगाड़ी नै अस्थायी आवास बनाउने सरकारको तयारी अहिले जग्गाको खोजी गरिदै गोलखामा ग्यासको कालोबजारी गर्ने व्यापारीलाई 3,00,000 रूपियाँ जरिवाना बाढ़ी पछाडि केरूङमा फँसेका 114 जना नेपाली तातो पानी नाकाबाट नेपाल फर्किए बाढ़ी तथा डुबानका कारण जोखिममा परेका गर्भवती र सुत्केरी महिलाका लागि निशुल्क हवाई सेवा उद्धार गरिने प्रधानमन्त्री बालेन्द्र शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको भेटवार्ता सुरुङ उद्धारको विषयमा छलफल भएको दावी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई प्रदेश सभामा विश्वासको मत लिन एमालेको आग्रह मुख्यमन्त्री पद टिकाउन राप्रपालाई फकाउनु पर्ने पाण्डेलाई बाध्यता भोटेकोशी बाढ़ीबाट रसुवा केरूङ नाका बन्द भएसँगै कोरोला नाकाबाट मालवस्तु ढुवानी गर्न शुरू चापाकोट नगरपालिका एकका ओडा अध्यक्ष वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही ओडाका ओडा सदस्य सन्तोष थापा मगर पक्राउ घटनामा संलग्न सबैलाई कार्यवाही गर्न एमालेको माग कास्कीमा निर्माणाधीन विकास आयोजनाको समस्या सुल्झाउन जिल्ला समन्वय समितिको सक्रियता आयोजनामा देखिएको अडचनबारे छलफल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पोखरा दुवै नियमित अन्तर्राष्ट्रिय हवाई सेवा परिवर्तनका लागि पोखरा महानगरपालिका र फ्लाइ दुवै बीचमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भोटेकोशीको बाढ़ीमा हराएका आबु खैरनीका चारजनाको खोजी गर्न परिवारलाई 25,000 उपलब्ध गराउने गाउँपालिकाको निर्णय कमलाघाट शब्दहन गृह व्यवस्थापन समितिको नेतृत्वमा ईश्वरी माया कायस्थ मौजूदा कार्य समितिलाई नै पूर्णता दिने निर्वाचन मण्डलको निर्णय आजलाई तोकिएको निर्वाचन स्थगित विश्वभरि एल निनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको राष्ट्रसंघका महासचिव गुटेरेसको चेतावनी दिगो विकासका लक्ष्यलाई अगाडि बढ़ाउन लगानी गर्न संयुक्त राष्ट्रसंघको आह्वान ट्रम्पले युद्ध भड़काउने धम्कीका बावजूद इरानले गर्यो कुवेतमा अमेरिकी सैन्य आधारमै आक्रमण जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपाल सहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न चीन सरकार तयार अस्ट्रेलियाले खोज र उद्धारका लागि ड्रोन विशेषज्ञ टोली पठाउने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 पुरूषतर्फ चन्द्रबहादुर थापा र महिलातर्फ कराटेकी एरिका गुरूङ वर्ष खेलाड़ी बन्न सफल पीपुल च्वाइस अवार्ड भलिबलकी मीना गुरूङलाई र एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गर्न सफल हवस् त यिनै खबरहरूसँगै आजका लागि थोर बाराही हाइलाइट सकिएका छन् मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिन नभुल्नुहोला 7 बजे विस्तृत समाचार सहित उपस्थित हुनेछौ समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्
2: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
3: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: हजुर, दान गरौं।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
6: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आठ हो। कहाँ जाने?
8: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
6: अनि बीचमा नझर्ने।
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878, र दुलेगौंडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9825552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
10: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते, ट्र्याक्टर, पावर टुल्स,
9: काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
13: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
6: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
14: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
15: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
16: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
14: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
13: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
17: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
16: र रामचन्द्र महत 9641166878।
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी
6: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
6: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
17: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
18: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
17: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
18: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गासे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9810884461 र सिजन गुरुङ 9705440900।
6: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
13: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई,
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि,
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062609।
21: एक सय 103.8 अन्तर्मनको आवाज।
0: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी। रेडियो धुरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 19 गते शुक्रबार। आज भाद्र कृष्ण पक्षको अष्टमी तिथि सन् 2026 सेप्टेम्बर 4 तारीक। आज श्रीकृष्ण जन्माष्टमी। यस्तै गरी आज गौरा पर्व पनि रहेको छ। श्रीकृष्ण जन्माष्टमीमा आजको रातलाई महारात्रि भन्ने प्रचलन पनि रहेको छ। श्रोतावृन्द, किन श्रीकृष्ण जन्माष्टमी मनाइन्छ थोरै जानकारी प्राप्त गरौं। प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरेर मनाइँदैछ। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। दुर्जनहरूको विनाश गरेर सज्जनहरूको रक्षाका लागि भगवान विष्णुको 8 गर्भका रूपमा भगवान श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख रहेको छ। कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको 8 गर्भबाट भगवान विष्णुको 8 अवतारको रूपमा आजकै दिनमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान विष्णुले मानिसहरूको अवतारका रूपमा श्रीकृष्णलाई यो धरतीमा जन्म दिएको स्मृति स्वरूप आजको दिनमा यो पर्व मनाउने प्रचलन रहिआएको छ। आज भाद्रकृष्ण जन्माष्टमी अर्थात श्रीकृष्ण जन्माष्टमी हो, जसलाई हिन्दू धर्मशास्त्रमा महारात्रि पनि भन्ने प्रचलन रहेको छ। श्रोतावृन्द, आज नै सुदूरपश्चिमतिर अत्यन्तै महत्वका साथमा मनाइने गौरा पर्व समेत परेको छ। गौरा पर्व विशेष गरी सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरी डोटीमा परापूर्व कालदेखि नै मनाइँदै आएको पर्व हो। गौरा पर्व भाद्रकृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाउने प्रचलन छ। गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार व्रत बसेर आफ्नो घरमा तामा र पित्तलको भाँडामा बोरुडा अर्थात 5 थरीको गेडागुडी भिजाउने गर्दछन्। गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौरा घरमा गएर गरिने शिव र गौरीको पूजा अर्चनामा बेरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने प्रचलन रहेको छ।